0: पोखरीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गइराती सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाड़ीलाई मात्र सञ्चालन गर्न दिएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क बनाउने काम पूरा हुन बाँकी नै छ। दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीले जनाएको छ। त्यसरी नदीको कटानका कारण सड़क भाँसिएकाले अस्ति बेलुकीदेखि सड़क पूर्ण रूपमा बन्द भएको थियो। सड़क विभागले हिजो बेलुकी निकालेको सूचना अनुसार भित्तापट्टिको भाग कटान गरी सड़क विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढ़ाइएको छ र सड़क आज बेलुकादेखि मात्रै दुईतर्फी खुल्नेछ।
3: दशैं आँगन ढोकामै आइपुग्दा बजारमा नयाँ नोटको बास्ना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्कोलाग्दो घाममा राष्ट्र ब्याङ्कको कार्यालय अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता हुन्थ्यो, तर यसपालिको दृश्य र व्यवस्था दुवै फेरिएका छन्। दुई वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि राष्ट्र ब्याङ्कले नयाँ नोटको पुनरागमन गराएको छ, त्यो पनि बिना झन्झट र बिना लाइन। आफ्नो पायक पर्ने ब्याङ्क तथा वित्तीय संस्थाको काउन्टर पुग्ने ग्राहकहरू खुशी देखिन्छन्।
2: नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं तिहार तथा छठ लगायतका पर्वहरूको अवसरमा ग्राहकका लागि दशैं तिहार अफर 2083 ल्याएको छ। अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छूटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भोइस तथा डाटा प्याकेज

0: नेपालको एकमात्र डीटीएच सेवा देशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: यो चाड पर्वमा श्रीजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। श्रीजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शनिबार कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनका दौरान ठूलो संख्यामा प्रदर्शनकारी प्रहरी हिरासतमा पुगेका छन्। भारतीय संचार माध्यमहरूले 4,000 भन्दा धेरै प्रदर्शनकारी हिरासतमा पुगेको जनाएका छन्। मतदाता संशोधन प्रक्रिया अपारदर्शी भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेर यो प्रदर्शन शुरू भएको हो। सम्भावित प्रदर्शनलाई लिएर शुक्रबार रातिदेखि नै नयाँ दिल्ली आसपास सुरक्षा व्यवस्था निकै कड़ा पारिएको थियो। गत जून जुलाईमा सीजेपीको आन्दोलनकै दबावमा तत्कालीन शिक्षा मन्त्री धर्मेन्द्र प्रधान राजीनामा गर्न बाध्य भएका थिए। यसपटक सरकारले त्यस्तो परिस्थिति नआओस् भन्नका लागि शुरूआतदेखि नै आन्दोलनलाई सूक्ष्म निगरानी गरिरहेको थियो। तर 2 र 3 अक्टोबरमा मुम्बई र दिल्लीमा व्यापक जनप्रदर्शन भएपछि सरकार झस्कियो। उक्त आन्दोलनका क्रममा परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार तथा लाठीचार्ज समेत गर्नु परेको थियो।
3: अब खेल र खेलाड़ीका खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी एक दिवसीय पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आइतबार क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरात स्थित ओमान क्रिकेट मैदानमा हुने लीग 2 को अन्तिम श्रृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनौटको सम्भावना बलियो बनाउने महत्वपूर्ण अवसर हो।
2: अब कला तथा मनोरञ्जन। क्यानभासमा पारिजात एक हप्ते चित्रकला प्रदर्शनी महेपी स्थित पारिजात स्मृति केन्द्रमा शुक्रबारदेखि शुरू भएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति नारदमणि हार्तम छलीले प्रदर्शनीको उद्घाटन गर्दै पारिजातका कृतिमाथि कलाकारले कलाकृति रचेर नयाँ कामको थालनी गरेको बताएका छन्।
3: अब विचार विश्लेषण। दशैंका दिव्य पक्ष शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। सत्य गुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात देवी महासरस्वती हुनुहुन्छ। यस्तै अध्याशक्ति आद्यशक्ति भगवतीका 8 भुजा हात छन्। ती हातमा क्रमशः बाण मुसल सुल चक्र शंख घण्ट हल एवं धनुष विराजमान रहेका छन्। यसरी आद्य स्वरूपका भगवतीका बारेमा मार्कण्डेय पुराण श्रीमद देवी भागवत स्कन्द पुराण लगायतका ग्रन्थमा वर्णन पाइन्छ। नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गा देवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ। भक्तिभावपूर्ण भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय फल वर्णन पाइन्छ। यसै गरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित सम्पुटित पाठ सतरूद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख छ।
2: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कथाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु,
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
3: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
3: हो नि, खेल्ने हो, जित्ने हो।
4: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
3: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
5: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
3: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
6: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला बिहानको 6 बज्यो।
8: तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
9: आज 2083 साल असोज 25 गते आइतबार, सन् 2026 अक्टोबर 11 तारिक असोज शुक्ल पक्षको प्रतिपदा तिथि, आज दशैंको पहिलो दिन घटस्थापना।
10: काया कैरन का साथमा
11: किसान पाइप प्रोडक्ट्स प्राली,
10: राष्ट्रको शान किसान,
11: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
8: आज वार्षिक उत्सव मनाउँदै गरेका बर्दियाको रेडियो टाइगर 99.2 MHz र सिन्धुलीको रेडियो सिद्ध बाबा 98.4 MHzलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौ। मुख्य खबरका शीर्षकहरूबाट
9: आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खुल्ने।
8: कांग्रेसका नवनिर्वाचित सभापति गगन थापामाथि प्रश्नसँगै जवाफदेताको परीक्षा, पार्टीको लोकतान्त्रिक र जनमुखी छवि कायम राख्नु मुख्य चुनौती।
12: नेपाली कंग्रेसको जुन पहिचान छ, लोकतन्त्रको लड़ाई लड्ने पार्टी, जनमुखी कार्यक्रम ल्याउने पार्टी भन्ने एउटा भनाइ छ, त्यसलाई कसरी अगाडि बढ़ाउन सक्छन् त्यसले भर पर्छ।
9: केही दिन यता रुगाखोकी र ज्वरोका बिरामी बढ़े, धूलो धुवाँबाट बच्न र तातो झोलिलो खानेकुरा खान डाक्टरको सुझाव।
8: भारतमा पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गर्न यूएनएचसीआरको आग्रह, मुख्य निर्वाचन आयुक्तले राजीनामा नदिएसम्म आन्दोलन निरन्तर रहने सीजेपीको भनाई।
9: र विश्वकप क्रिकेट लीग 2 मा नेपालले आज क्यानाडासँग खेल्दै

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत कर रंगीन छ घर बरसिन छ उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाउनु होस् लकी ड्र कूपन अनि पाउनु होस् इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनु होस् एक जोड़ी को लागि बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउनु होस् सपना पनि।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। यस वर्षको बडा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ। आज बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
2: वर्षेनी दशैंमा काठमाडौँ उपत्यकाबाट सड़क र हवाई मार्गबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन्। यस वर्ष सड़क मार्गबाट 10 लाख र हवाई मार्गबाट झण्डै 30,000-35,000 यात्रु बाहिरिने अनुमान छ। त्रिवेणी राष्ट्रिय विमानस्थलमा दशैंमा आन्तरिक हवाई यात्रुको चाप बढ़ी हुने गर्छ। त्यसका लागि यात्रुले पहिल्यै टिकट बुक गर्ने गरेका छन्। दशैंमा आन्तरिक यात्रुको चाप बढ़ी हुने भएकोले राति अबेरसम्म उड़ान सुविधा दिइने तयारी भइरहेको विमानस्थलका प्रवक्ता संजय कुमारले बताउनु भएको छ। दशैंका लागि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ अस्ति शुक्रबारदेखि नै खुलिसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति बेलुका सड़क भाँसिएपछि टिकट बुकिङ प्रभावित बनेको छ। सड़क अवरूद्ध भएपछि अस्ति निर्धारित संख्यामा यात्रु गन्तव्यतर्फ पठाउन नसकिएको र केही यात्रु फर्किनु परेको राष्ट्रिय यातायात व्यवसाय महासंघका महासचिव डेगनाथ गौतमले बताउनु भएको छ। आजदेखि लामा तथा मध्यम दूरीका यात्रु बसका लागि देशभर चल्न मिल्ने गरी रूट परमिट खुल्ला गरिँदैछ। नियमित रूट बाहेक आवश्यकता अनुसार गाड़ी थप गर्ने योजना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताउनु भएको कान्तिपुर दैनिकले खबर छापेको छ।
1: सड़क मार्गको दुरावस्था र पहिरोको जोखिमका कारण यस वर्ष हवाई यात्रातर्फ यात्रुको आकर्षण झनै बढ़ेको छ। दशैं अवधिभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट करिब 30,000-50,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स लगायतका कम्पनीहरूले दैनिक 300 बढ़ी उडान गरिरहेका छन्। तर प्रमुख गन्तव्यका धेरै उडानका टिकटहरू पूर्ण रूपमा बुकिङ भइसकेका छन्। उडानको माग उच्च र शीर्षसीमित रहेकाले एयरलाइन्सहरूले सरकारले तोकेको अधिकतम सीमामा टिकट बिक्री गर्दा सामान्य नागरिकका लागि हवाई यात्रा महँगो भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकादेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाड़ीलाई मात्रै सञ्चालन गर्न दिएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क बनाउने काम पूरा हुनै बाँकी छ। दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीको भनाई छ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो।
1: दशैंका बेला हुन सक्ने आपराधिक घटना रोक्न नेपाल प्रहरीले चाड़बाड़ लक्षित सुरक्षा योजना लागू गर्दै देशभर निगरानी बढ़ाएको छ। प्रहरीले चाड़बाड़को योजना असोज 21 गतेदेखि लागू गरिसकेको छ। यस अन्तर्गत देशभर 408 ठाउँमा हेल्प डेस्क स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रका 108 ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। चाड़बाड़को समयमा हुन सक्ने लुटपाट, ठगी, चोरी, हत्या, हिंसाका घटना रोक्न नेपाल प्रहरीले प्रविधि प्रयोग र प्रहरी परिचालनलाई प्राथमिकतामा राखेको छ। शपिङ सेन्टर, खुला तथा हाट बजार, बस पार्क, होटल, रेस्टुरेन्ट, भीड़भाड़ हुने चोक, भित्री गल्ली, यात्रु बाहिरिने नाका, बैंक तथा वित्तीय संस्था लगायतमा सुरक्षा बढ़ाएको छ। सुरक्षा योजना लागू गर्दै प्रहरी कार्यालयहरूले नियमित भन्दा पृथक रूपमा ड्यूटी थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
2: दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातो पानी नाका सञ्चालनको तयारी गरेको छ। गएको भदौ 15 गतेदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातो पानी नाका केही दिनभित्र खुल्ने जानकारी चिनिया पक्षबाट प्राप्त भएको सरकारी अधिकारीहरूले बताएका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीका अनुसार चिनिया पक्षले नाका सञ्चालनको तयारी गरिरहेको छ। नाका खुल्ने अपेक्षासँगै तातोपानी भन्सारका कर्मचारी पनि कार्यालय फर्किएका छन्। सीमामा रहेका न्यालम काउन्टीका चिनिया कर्मचारी जाङमु पोर्टबाट धमाधम मितेरी पुल लिपिङ आउने क्रम रहेको जानकारी चिनिया पक्षबाट आएको छ। प्राप्त जानकारी अनुसार अब केही दिनभित्र तातोपानी नाकाबाट आयात शुरू हुन्छ। गिरीले भन्नुभयो, नाका संचालन हुने भएकोले तातोपानी भन्सारका कर्मचारी सबै कार्यालय फर्किसकेका छन्। तातोपानीतर्फ नेपाली भूभागमा बाह्रविसेदेखि लिपिङसम्मको सड़कमा पहिरो पछ्याएर कोदारी राजमार्गको आवागमन खुलाइसकिएको छ। सड़क डिभिजनले जीर्ण सड़क तथा पहिरोले अवरूद्ध भएका ठाउँ खुलाएपछि अहिले 40 फिटे कन्टेनर समेत आवत जावत गर्न सक्ने अवस्था रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले बताउनु भएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
1: कायाकैरनमा कांग्रेसमा गगन थापाको नेतृत्व बारे राजनीति शास्त्रीको विश्लेषणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड पुग्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमिट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
3: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
3: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
3: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
5: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खोल्ने, प्रहरीले शुरू गर्यो चाड़पर्व लक्षित सुरक्षा योजना, तातो पानी नाका छिटै खुलाउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग। नेपाली कांग्रेसको 15 महाधिवेशनले 9 महिना अघि विशेष महाधिवेशनले अघि सारेको नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बन्नुभएका गगन कुमार थापा पार्टी नेतृत्व पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बन्नुभएको छ। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेला थापाले 15 महाधिवेशन मार्फत त्यसको औचित्य पुष्टि गर्नुभएको हो। हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व बदल्ने जुन कुरा गर्यौं त्यसलाई संस्थागत गर्ने जिम्मेवारी 15 महाधिवेशनले पूरा गरेको छ। हिजो सभापतिमा निर्वाचित भइसकेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा थापाले भन्नुभएको छ, गगन थापाले हासिल गरेको यो उचाइ सत्तामाथिको सशक्त प्रश्न र पार्टीभित्रको विद्रोहबाट निर्माण भएको हो। हिजो अरूलाई प्रश्न गर्ने थापाले अब आफ्नै नेतृत्वमाथि उठेका प्रश्नको जवाब दिनुपर्नेछ। उहाँमाथि प्रश्न गर्ने नयाँ पुस्ता समेत खड़ा भइसकेको छ। कांग्रेसमा गगन थापा नेतृत्वको उदयलाई कसरी हेर्नु भएको छ भनेर साथी कृष्ण शर्माले राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराललाई सोध्नु भएको छ।
8: एउटा नयाँ नेतृत्व स्थापित भएको छ। मैले यसो हेर्दा नेपालको राजनीतिमा अहिले गगन थापाको लेभलको नेतृत्व छैन। उसले एउटा भित्रै लडेर चाहिँ नेतृत्व लिएको छ, च्यालेन्ज गरेर हात गरेर लिएको छ। हामीले त वस्तुगत रूपमा हेर्नुपर्छ नि, कसले उसका पार्टीका भनौँ कञ्चनता भनेको नेपाली कंग्रेसका कार्यकर्ताले त गगन थापाको नेतृत्वलाई स्थापित गरिसके। प्रेजेन्ट टेबल जनताले त हेर्छन्, अनुहार पनि हेर्छन्, क्षमता पनि हेर्छन्। उनीहरू त सबै टेस्ट भइसकेका नेता हो नि त। पृष्ठभूमिले मात्रै अहिलेको जमानामा चल्दैन। त्यो त्याग मात्रै गरेर विश्वेश्वर प्रसाद कोइराला भन्दा बढी त्याग गरेको त गणेश मानले थिए त, प्रधानमन्त्री त भएन।
9: नेपाली राजनीतिमा गगन थापामाथि आइपुगेको अर्को थप जिम्मेवारी चाहिँ के हो? समग्र रूपमा नेपाली कांग्रेस
8: ठूलो नेपाली कंग्रेसको जुन पहिचान छ, लोकतन्त्रको लड़ाई लड्ने पार्टी, जनमुखी कार्यक्रम ल्याउने पार्टी भन्ने एउटा भनाइ छ, त्यसलाई कसरी अगाडि बढाउन सक्छन्, यसको लोकतान्त्रिक छवि कसरी कायम गर्न सक्छन्, नयाँ पीढ़ीका युवा युवतीलाई कसरी आकर्षण गरेर लोकतन्त्रमा समाहित गर्न सक्छन् र पार्टीलाई संगठन रूपमा कसरी बोलि बनाउन सक्छन् र भोलि परि आउँदाखेरि कसरी उसले आफ्नो संगठन सञ्चालन गर्छन् र भोलि सरकारमा जानु पर्यो भने कसरी आफ्नो भूमिका निर्वाह गर्छन् त्यसले भर पर्छ। त्यसमा धेरै आँकाहरू छन्, समस्या त जहिले पनि हुन्छन्।
9: नेपाली राजनीतिमा एकता होइन यो मेलमिलापका कुराहरूलाई चाहिँ बारम्बार जोरदारका साथ उठाइने गरिन्छ, तर गगन थापाले विगतदेखि उठाउँदै आएको यो अब राजनीतिक गठबन्धन नगर्ने, गुटबन्दी नगर्ने जस्ता उहाँका प्राथमिकताका एजेण्डाहरू हुन्, यस हिसाबले यो बहुदलीय प्रतिस्पर्धामा नराम्रो प्रभाव पार्छ भन्न सकिने स्थिति हुँदैन?
8: एकदम राम्रो प्रभाव पार्छ। जतिसुकै भने पनि केही न केही गुट भइहाल्छ, भोलि भए पनि त्यो गुट धेरै हुन्छ, परिस्थिति समय अनुसार चल्दै जान्छ। त्यही हो
9: राजसभा लगायतका नयाँ शक्तिहरूसँग उहाँको सहकार्य कस्तो हुनुपर्छ, कसरी अगाडि बढ्नु पर्ला?
8: सहकार अपोजिसन पार्टी हो, अपोजिसन पार्टी र सरकारी पार्टीको जे सम्बन्ध हुन्छ त्यो कायम गर्नुपर्छ। तर प्रतिपक्षमा बस्ने भन्दैमा अब जताभावी बोल्ने, गाली गर्ने त्यसो हुँदैन, सौम्य भाषामा सरकारलाई शिक्षामा राख्ने।
9: अब नयाँ शक्तिका रूपमा युवाहरूलाई पार्टीमा केन्द्रित गर्न उहाँ सक्षम रहनु होला त?
8: सक्षम हुनुपर्छ।
9: गगन नेतृत्वलाई अबका चुनौतीहरू के हुन्? अलिकति बुदागत रूपमै भन्नुपर्दा
8: अहिले अपोजिसन भएकै पार्टी बनाउने, लोकतन्त्रलाई बचाउने, मौका पर्दा सरकारलाई च्यालेन्ज गर्न सक्ने र अरू बेला सहयोग गर्ने त्यो बुदागत ग्रुप बाँकी छन् नि कंग्रेसका पहिलेका, उनीहरूले अलिकति च्यालेन्जहरू गर्न सक्छन्, त्यसलाई मिलाउने लाने।
6: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक एवं प्राध्यापक डाक्टर लोकराज बराल। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुल्लामा चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिनुभएको छ। त्यसै गरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुल्लामा प्रदीप पौडेल र अमृत सिंह पुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता लिनु भएको छ।
7: पन्ध्र दिन यता काठमाडौँ उपत्यकाका अस्पतालहरूमा ज्वरो र रुगाखोकीका बिरामी बढ़ेका छन्। ज्वरो, रुगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पतालहरूले जनाएका छन्। फिजिसियन डाक्टर सरोज गौडेल गर्मीबाट चिसो मौसममा प्रवेश गर्दै गर्दा यो बेला फ्लूका बिरामी स्वाभाविक रूपमै बढ़ने बताउनुहुन्छ। साथै वरपरको वातावरणीय प्रदूषण र धूलो धुवाका कारण पनि फ्लू तथा भाइरल जन्य रोग लाग्ने उहाँले बताउनुभयो। भाइरल फ्लूबाट बच्ने उपाय भनेको मास्क लगाउने, तातो झोलिलो खानेकुरा खाने, फ्लूको भ्याक्सिन लगाउने गर्न सकिन्छ। भ्याक्सिनले एक वर्षसम्म फ्लू हुन दिँदैन। यसबाहेक शारीरिक व्यायाम पनि गर्नुपर्छ, नियमित निन्द्रा पूरा गर्नुपर्छ। भाइरल जन्य रोगहरू सर्ने भएकोले अरू भाइरलको जीवाणु भएका बिरामीबाट टाढा बस्नुपर्छ। तीन चार दिनसम्म पनि ज्वरो कम भएन भने डाक्टरको सल्लाह लिन उहाँको आग्रह छ। भाइरलको ज्वरो सामान्यतया चार पाँच दिनसम्म रहन्छ, त्यसपछि आफै निको हुन्छ। अहिले डेंगू संक्रमण पनि बढ़िरहेको छ, त्यसैले सचेत हुन आवश्यक रहेको फिजिसियन डाक्टर सरोज गौडेलले बताउनु भएको छ। बढ़े रुगाखोकी र ज्वरोका बिरामी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
11: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकी हालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं, काट्ने चुस्ने र बाँध्ने नगरौं, बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
5: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। चाडपर्व होस् वा सामान्य दिन, नेपाली भान्सामा मासु पुग्ने तरिका प्राय उस्तै हुन्छ। पसलमा पुग्ने, रोज्ने र विक्रेताले भनेकै भरमा किन्ने, तर एक किलोको 1600 रूपियाँ तिरेर किनिएको खसीको मासु वास्तवमै खसीकै हो कि होइन, स्वस्थ पशुबाट आएको हो कि होइन भन्ने प्रश्न उपभोक्ताले प्राय गर्दैनन्। अब भने मासु किन्ने यो परम्परागत अभ्यास बदलिने भएको छ। सरकारले हरेक प्रकारको मासुमा छुट्टा छुट्टै पहिचान चिन्ह र स्वास्थ्य परीक्षणको छाप अनिवार्य गर्ने तयारी थालेसँगै उपभोक्ताले मासुको गुणस्तर र वास्तविक पहिचान प्रमाण सहित थाहा पाउने भएका छन्। आउँदो मंगिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको 21 पालिकामा पशु वधशाला तथा मासु जाँच ऐन 2055 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ। त्यसपछि माघ 1 देखि सबै नगरपालिका र 84 साउन 1 गतेदेखि सबै पालिकामा यो कार्यान्वयन गरिनेछ। ऐन कार्यान्वयनसँगै खसी, बाख्रा, भेड़ा, रागा, भैंसी, बंगुर, सुंगुर, खरायो, कुखुरा र हाँसको मासुलाई छुट्टा छुट्टै वर्गीकरण गरी पहिचानयुक्त छाप लगाइनेछ। वर्गीकरणको आधारमा मासु पसलमा चिन्ह समेत राखिने भएकोले उपभोक्ताले पसलमै पुगेर मासुको सहजै पहिचान गर्न सक्नेछन्। अब स्वस्थ मासु मात्र भान्सामा शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: भारतमा भइरहेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालय यूएनएचसीआरले आग्रह गरेको छ। यो विदेशको खबर। दिल्लीमा हिजो भएको वृहत प्रदर्शनको क्रममा र त्यसभन्दा अघि पक्राउ परेका नेता, नागरिक समाजका सदस्य, वकिल लगायतका विषयमा चिन्ता व्यक्त गर्दै यूएनएचसीआरले तत्काल र बिना शर्त रिहा गर्न भनेको हो। सीजेपीका नेता अभिजित दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको थियो भने सीजेपीकै नेताहरू सौरभ दास र आशुतोष राङका सहित अरू केही नेताहरू पनि पक्राउ परेका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै कक्रो जनता पार्टी सीजेपीको नेतृत्वमा जन्तर मन्तरतर्फ अघि बढ़ने क्रममा 1500 भन्दा धेरैको संख्यामा युवा प्रदर्शनकारी पक्राउ परेका दिल्लीको प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा नआएसम्म प्रदर्शनलाई निरन्तरता दिने सीजेपीले जनाएको छ। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गर्दै आएको छ। भारतीय लोकसभामा विपक्षी दलको तर्फबाट नेता राहुल गान्धीले प्रदर्शनप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउनु भएको छ। उहाँले संविधानको रक्षा तथा भारतीय नागरिकको आवाजको सुरक्षाको लागि आफ्नो संघर्ष निरन्तर रहने बताउनु भएको छ।
7: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समय अनुसार बिहान पाउने 12 बजेदेखि शुरू हुनेछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान दुई दुई खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजय जीत निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4 पर्ने सम्भावना सकिएको थियो। योसँगै नेपालले अब प्ले अफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। अमेरिका 34 खेलबाट 47 अंक सहित लीग टूको च्याम्पियन भइसकेको छ। स्कटल्याण्डको 36 खेलबाट 45 अंक छ भने नेदरल्याण्डसको 32 खेलबाट 38 अंक छ। चौथो स्थानको ओमानको 29 खेलबाट 33, पाँचौंको नामबियाको 35 खेलबाट 31 अंक छ, छैठौंको क्यानाडाको 33 खेलबाट 25 अंक छ, नेपाल 32 खेलमा 24 अंक सहित 7 स्थानमा अहिले रहेको छ भने यूएई 31 खेलबाट 19 अंक सहित अन्तिम अर्थात 8 स्थानमा छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। गोर्खाको बुढी गण्डकी नदीमा आज ठूलो बाढ़ी आएको त्यहाँका स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा लेखेका छन्। बाढ़ीले सल्लेरी बजार र जगत बजारमा केही क्षति पुर्याएको छ। चुमनुमरी गाउँपालिकाको छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढ़ी आएको आशंका गरिएको छ। अहिले पानीको बहाव बढ़ेको र नदी थुनिने र खोलिने क्रम भइरहेको त्यहाँका स्थानीय बासिन्दाले सामाजिक सञ्जाल मार्फत अहिले जानकारी दिएका छन्।
7: मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार बिहिबार र शुक्रबार देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाण्ड उपत्यका सहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा एक दुई ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका एक दुई ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी बागमती र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
6: मैथिली लिम्बु राईट सहित 13 भाषालाई कामकाजको भाषा बनाउने गरी कोशी प्रदेश सभाले भाषा विधेयक पारित गरेको छ।
7: मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सूचीकृत 25 म्यान पावर कम्पनीलाई नै निरन्तरता दिने अडानसहित कूटनैतिक नोट पठाएको छ। सूचीकृत 25 कम्पनीलाई नै निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: वाणिज्य बैंकहरूले असोजको 18 दिनमा 38 अर्ब रूपियाँ मात्र ऋण विस्तार गरेका छन्। यो दैनिक औषधमा 2 अर्ब 11 करोड़ हो। चाड़पर्वको समयमा कर्जा विस्तार धेरै हुनुपर्नेमा निकै कम भएको खबर कारोबारले लेखेको छ।
7: नेपालमा डिजिटल पेमेन्ट र क्यूआर कोडको प्रयोग तीव्र रूपमा बढ़े पनि वित्तीय अपराध नियन्त्रण र राजनीतिक रूपमा प्रभावशाली व्यक्तिको सूक्ष्म अनुगमनमा प्रविधिको प्रयोग अझै बढ़ाउनु पर्ने आवश्यकता औल्याइएको छ। वित्तीय अपराध निगरानी र जोखिम व्यवस्थापन सम्बन्धी भारतीय प्रविधि कम्पनी जाइग्रामका निर्देशक अनुजित वर्माले ग्रेलिसको जोखिमबाट बच्न नेपालले प्रविधिको प्रयोग बढ़ाउनु पर्ने बताउनु भएको हो।
6: काया कैरनमा अब पालो उखानको
7: भएमा दिनु पाएमा खानु
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या। राति अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खुल्ने।
6: कांग्रेसका नवनिर्वाचित सभापति गगन थापामाथि प्रश्नसँगै जवाफदेहिताको परीक्षा। पार्टीको लोकतान्त्रिक र जनमुखी छवि कायम राख्नु मुख्य चुनौती।
7: केही दिन यता रुगाखोकी र ज्वरोका बिरामी बढ़े। धूलो धुवाँबाट बच्न र तातो झोलिलो खानेकुरा खान डाक्टरको सल्लाह।
6: भारतमा पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गर्न यूएनएससीआरको आग्रह। मुख्य निर्वाचन आयुक्तले राजीनामा नदिएसम्म आन्दोलन निरन्तर।
7: अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खुल्ने।
6: कांग्रेसका नवनिर्वाचित सभापति गगन थापामाथि प्रश्नसँगै जवाफदेहिताको परीक्षा। पार्टीको लोकतान्त्रिक र जनमुखी छवि कायम।

र अन्त्यमा आजको कार्टुन आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ कार्टुनमा कालो चश्मा, कालो दाढी, कालो पोशाकमा सजिएका प्रधानमन्त्री जस्तो देखिने मान्छे छन्। त्यहाँ पछाडि भित्तामा लेखिएको छ, यहाँ स्टेटस लेखन विधिबाट हरेक समस्याको समाधान गरिन्छ। अनि तल भुइँमा स्टेटस भनेर लेखिएको ठूलो रकेट छ। रकेटको पछाडि आगो सल्काउन खोज्दै गरेका प्रधानमन्त्री जस्ता देखिने मान्छे भन्दैछन्, खै के को हो, भाडा घटाउनु पर्यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बारगाङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउला भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहबा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहबा रोड कृषि विकास बैंकको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
1: सपनाहरू सिमानामा बाँधिदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
2: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु,
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
3: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
2: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पाटो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बड़ा दशैं शुरू, बजारमा किनमेल गर्ने र गाउँघर फर्किनेको चहल पहल आज घर घरमा घटस्थापना गरिँदै, दशैं नजिकैसँगै मूर्ति बनाउन कपिलवस्तुमा चटारो, जिल्लाका धेरै ठाउँमा दुर्गाका मूर्ति तयार, राम्रो आमदानी गर्दै मूर्तिकार, कपिल वस्तुकै ठूलो कबड हल संचालनको तयारीमा, फुटबल र क्रिकेटका लागि पनि आधुनिक मैदान बनाइने, कपिल वस्तुमा कांग्रेसका क्षेत्रीय अधिवेशन सम्पन्न, क्षेत्र नम्बर एकमा मन्नान र दुईमा सर्वा सभापतिमा निर्विरोध, प्रदेश सभा कर खम्मा पनि नयाँ नेतृत्व चयन, र 18 वर्षकै सजाय तोकेका जबरजस्ती करडीका फरार कैदी पक्राउ, आवश्यक कार्यवाहीका लागि कारागार कार्यालय तौलिहवा पठाइयो, बाँकेको डुडुवाबाट 32 किलो गाजा सहित एकजना प्रहरीको नियन्त्रणमा।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
6: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9840782790।
0: अब समाचार विस्तारमा। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घटस्थापनाको शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यो सँगै नवरात्र शुरू हुन्छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजय दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फलफूल प्रसाद ग्रहण गर्ने गरिन्छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महान नवमी र 4 गते विजय दशमी परेको छ। दशैं शुरू भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्कनेको चहल पहल पनि शुरू भएको छ। दशैं नजिकैसँगै कपिलवस्तुका मूर्तिकारलाई दुर्गा भगवतीका मूर्ति बनाउन भ्याइ नभई भएको छ। जिल्लाका विभिन्न स्थानमा दशैंका बेला दुर्गा भगवतीका मूर्ति प्रदर्शन गर्ने चलन रहेकाले मूर्तिकारहरू अर्डर पूरा गर्न दिनरात खटिएका छन्। कपिलवस्तु नगरपालिका तीन भिक्षु टोलका सुनिल तिवारी विगत 8 वर्षदेखि मूर्ति निर्माण व्यवसायमा संलग्न हुनुहुन्छ। उहाँले यस वर्ष दशैंलाई लक्षित गरी 22 सेट मूर्ति बनाउनु भएको छ। सबै मूर्ति अग्रिम बुकिङ भइसकेको उहाँले बताउनुभयो। 25,000 देखि 65,000 रूपियाँसम्मका मूर्ति बिक्री गर्दै यस सिजनमा 7,00,000 रूपियाँ भन्दा बढ़ीको कारोबार र करिब 2,00,000 रूपियाँ आमदानी हुने उहाँको अपेक्षा छ। परिवारका सदस्य र कामदार सहित उहाँ अहिले मूर्तिमा रंग लगाउने तथा सजावट गर्ने काममा व्यस्त हुनुहुन्छ। त्यस्तै कपिलवस्तु नगरपालिका एक नयाँ टोलका अनिल गुप्ताले पनि 25 सेट मूर्ति निर्माण गर्नुभएको छ। 15 वर्षदेखि मूर्ति बनाउँदै आउनुभएको उहाँले यस वर्ष करिब 4,00,000 रूपियाँ आमदानी हुने अपेक्षा गर्नुभएको छ। तर डीजे बजाउन लगाइएको रोक र सीमा क्षेत्रमा सामान ल्याउन कडाई गरिएकाले गत वर्षको तुलनामा कारोबार घट्ने उहाँको भनाई छ। माटो बाँस पराल कपड़ा र रंग प्रयोग गरी बनाइने मूर्तिमा दुर्गा लक्ष्मी गणेश सरस्वती काली बाघ भैंसी र राक्षस लगायतका आकृति समावेश गरिन्छन्। मूर्ति सजावटका सामग्री भारतबाट ल्याउने गरिएको मूर्तिकारहरू बताउँछन्। कपिलवस्तु नगरपालिका कृष्णनगर महाराजगंज लगायतका क्षेत्रमा समेत मूर्ति निर्माण भइरहेको छ। जिल्लाका विभिन्न स्थानमा घटस्थापनादेखि सप्तमीसम्म मूर्ति प्रदर्शन गर्ने र द्वादशीका दिन स्थानीय नदी तथा खोलामा विसर्जन गर्ने परम्परा रहेको छ। कपिलवस्तुको सुदुदन गाउँपालिका 2 बर्गरदहवा स्थित सुदुदन खेल मैदानमा निर्माण भइरहेको जिल्लाकै ठूलो बहुउद्देश्यीय कवर हल निर्माण अन्तिम चरणमा पुगेको छ। भौतिक निर्माणको काम सम्पन्न भइसकेको र आन्तरिक व्यवस्थापनका केही काम मात्र बाँकी रहेको जनाइएको छ। स्थानीय खेलकुद पूर्वाधारको विकास गर्ने तथा खेलाड़ीलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण गरिएको कवर हल सञ्चालनमा आएपछि गाउँपालिकाको खेलकुद गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ। निर्माण कार्यको प्रगति र बाँकी कामको अवस्थाबारे जानकारी लिन सुदोदन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद नेउपाने तथा वडा नम्बर 2 वडाध्यक्ष मनोज यादव सहितको टोलीले कवर हलको अनुगमन गरेको छ। अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले खेल मैदानको समग्र विकासका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी योजनाबद्ध रूपमा पूर्वाधार निर्माणको काम अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार खेल मैदानको विकासका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरिएको थियो। प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेपछि संघीय सरकारको बहुवर्षीय योजनामा समावेश गराउन सफल भएको उहाँले बताउनुभयो। अध्यक्ष चौधरीले गत वर्ष 74,00,000 रूपियाँ बजेट प्राप्त भएको जानकारी दिँदै चालू आर्थिक वर्षमा संघीय सरकारबाट 50,00,000 रूपियाँ र समपूरक बजेट अन्तर्गत थप 50,00,000 रूपियाँ प्राप्त गर्न सफल भएको बताउनुभयो।
7: खेल मैदान भन्ने चाहिँ कुरा चाहिँ यो गत कार्यकालमा चाहिँ मैले यो कुरा सुनेको थिएँ। बााउन्ड्री लागिसकेको लगभग 90% बााउन्ड्री लागिसकेको अवस्था थियो र यहाँ पर्याप्त जग्गा भएको हुनाले मैले चाहिँ यसो कार्यपालिकामा कुरा उठान गर्दा डीपीआर बनाऊँ भनेपछि हामीले यो डीपीआर चाहिँ बनायौं। डीपीआर बनाइसकेपछि हामीले मांगको लागि चाहिँ निर्णय गरियो प्रदेश सरकार र संघ सरकार। तर खास चाहिँ प्रदेश सरकारले चासो देखायो। संघमा चाहिँ हाम्रो चाहिँ पूर्व भूमि व्यवस्था मन्त्री चाहिँ बलरामजी हुनुभयो। त्यो बेला हामीले एकदमै लागि परेर चाहिँ गर्दा उहाँले बहुवर्षीय योजनामा चाहिँ यसलाई समाहित गरेर पोहोर साल यसमा 74,00,000 उताबाट 74,00,000 चाहिँ हाम्रो यताबाट गरेर चाहिँ यो बजेट पार्न सफल भयो र यसपालि पनि 50,00,000 चाहिँ संघबाट र 50,00,000 हाम्रो यो सम्पूरक बजेट भएको हुनाले पोहोर साल र यसपालि र आउने साल पनि यसमा बजेट आउँछ।
0: यस्तै वडा नम्बर 2 वडाध्यक्ष मनोज यादवले खेल मैदानलाई वडाको महत्वपूर्ण सम्पत्तिका रूपमा लिएको बताउनुभयो। खेल मैदानको थप विकास र आवश्यक पूर्वाधार निर्माणका लागि अतिरिक्त बजेटको व्यवस्था गर्न आफू निरन्तर पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
8: यो कवर हा प्रदेश सरकारबाट विनियोजन भई यो चाहिँ अहिले हामी ठेक्का गरेर चाहिँ अब यसलाई जति इस्टिमेट थियो संघबाट त्यो संघले दिएको बजेटबाट यसलाई हामी चाहिँ निर्माण गर्न सफल भयौं र अझै पनि यसमा बजेट आउने सिलसिला जारी छ। हामी चाहिँ मेयरजीको पहलमा र हामी चाहिँ सम्पूर्ण टोली मिलेर चाहिँ यसलाई कसरी एउटा सुदोधनको समृद्ध पालिका बनाउन सकिन्छ र यसलाई कसरी एउटा खेल मैदानको रूपमा ठूलो स्टेडियमको रूपमा लिन सकिन्छ त्यसको लागि हामी चाहिँ डीपीआर बनाइसकेका छौं र त्यो डीपीआर लगातार हामी प्रदेश सरकारलाई पनि हस्तान्तरण गरेका छौँ, केन्द्र सरकारलाई पनि हस्तान्तरण गरेका छौँ। यसरी हस्तान्तरण गर्दै गर्दा चाहिँ हाम्रो बजेटहरू आइरहेका छन् र हामी चाहिँ निर्माणका कामहरू गरिरहेका छौँ र आउने दिनमा पनि हामी यदि यो वादामा रह्यौं भने यसलाई एउटा समुन्नत चाहिँ पालिकाको रूपमा र खेल मैदानको रूपमा हामी चाहिँ यसलाई विकसित गर्नेछौँ भन्ने अपेक्षा गर्न।
0: बहुउद्देश्यीय कवर्ड हल निर्माण सँगै फुटबल र क्रिकेटका लागि समेत आवश्यक पूर्वाधार थप्ने योजना कार्यान्वयन भएमा सुदूतन खेल मैदान, स्थानीय खेलाड़ीको अभ्यास, प्रतियोगिता आयोजना तथा खेलकुद प्रवर्धनको महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ। यसले कपिलवस्तु जिल्लाको खेलकुद विकासमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ। नेपाली कांग्रेसको 15 नियमित महाधिवेशन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर 1 तथा प्रदेशसभा क र ख को क्षेत्रीय अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। बाढगंगा नगरपालिका 11 उदारी स्थित सामुदायिक सभाहालमा सम्पन्न अधिवेशनले तीनै तहमा नयाँ नेतृत्व चयन गरेको हो। क्षेत्र नम्बर 1 को क्षेत्रीय सभापतिमा अब्दुल मन्नान खा सर्वसम्मत चयन हुनुभएको छ। सचिवमा विनोद कुमार उपाध्याय, सहसचिवमा कृष्ण प्रसाद सापकोटा र सन्तोष यादव तथा कोषाध्यक्षमा राजकुमार बराई चयन हुनुभएको छ। प्रदेशसभा क को सभापतिमा भगवान दास चौधरी चयन हुनुभएको छ। उपसभापतिमा चुरामणि घिमिरे र अति कुवर रहमान, सचिवमा मदन केसी र विजय चौधरी तथा सहसचिवमा सरस्वती जीसी चयन हुनुभएको छ। त्यस्तै प्रदेशसभा ख को सभापतिमा परमेश्वर पाठक चयन हुनुभएको छ। उपसभापतिमा अब्दुल तौवाब र घिराउ प्रसाद यादव, सचिवमा राममिलन चौधरी र राम सुरेश यादव तथा सहसचिवमा वालजी प्रसाद चौधरी र जगवत कोरी चयन हुनुभएको छ। कोषाध्यक्षमा देवेन्द्र राज पाण्डे चयन हुनुभएको छ। अधिवेशनबाट 33 महाधिवेशन प्रतिनिधि र लुम्बिनी प्रदेशका लागि 20 प्रतिनिधि समेत सर्वसम्मत चयन गरिएको जनाइएको छ। कार्यक्रममा पूर्व मन्त्री कमलेश कुमार शर्मा, युवा नेता आशिष शर्मा, हरिराज घिमिरे लगायत नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपाली कांग्रेसको 15 नियमित महाधिवेशन अन्तर्गत देउवा समूहको कपिलवस्तु क्षेत्र नम्बर 2 को क्षेत्रीय अधिवेशन तथा प्रदेश खको अधिवेशन तौली हवामा निर्विरोध समिति चयन गर्दै सम्पन्न भएको छ। क्षेत्रीय अधिवेशनले गोपीकृष्ण शर्मालाई क्षेत्रीय सभापतिमा निर्विरोध चयन गरेको छ। तौली हवाको शंकर होटलमा सम्पन्न इतर समूहको अधिवेशनले शर्मालाई निर्विरोध सभापति चयन गरे पनि प्रदेशसभा 2 कको केही ओडामा अधिवेशन सम्पन्न नभएकाले पूर्ण क्षेत्रीय कार्य समिति चयन नगरेको निर्वाचन समितिले जनाएको छ। आफूहरूको समूहको क्षेत्रीय अधिवेशन सँगैका जिल्ला र अन्य अधिवेशनमा नेता कार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको निर्वाचित क्षेत्रीय सभापति शर्माले बताउनुभयो। त्यसै गरी सोही क्षेत्रीय सभा अन्तर्गतको प्रदेशसभा 2 खमा समेत जगदीश पाण्डे दिनेश सभापतिमा निर्विरोध चयन हुनुभएको छ। प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्विरोध हुनुभएका पाण्डे 6 गतेको पालिका अधिवेशनको कार्यतालिका अन्तर्गत असोज 8 गते सम्पन्न भएको संस्थापन पक्षको पालिका अधिवेशनको मतदान प्रक्रियामा यशोधारा गाउँपालिकाको पालिका सभापति पदमा निर्वाचित चन्द्रप्रकाश दुबेसँग पराजित हुनुभएको थियो। दुबेले 98 मत पाउँदा पाण्डेले 84 मत पाएर पराजित हुनुभएको थियो। हिजो सम्पन्न प्रदेशसभा सभापतिमा निर्वाचित पाण्डेसँगै उपसभापतिमा भगवान दास यादव र इजरार मुसलमान, सचिवमा देवेश जयसवाल, सहसचिवमा कुद्दुस गद्दी र सुरेन्द्र सिंह सहितको कार्य समिति निर्विरोध चयन भएको जनाइएको छ। शेरबहादुर देउवा पक्षको वडा अधिवेशन असोज 15 गतेदेखि वडाबाट शुरू गरेको अधिवेशन अन्तर्गत 20 गते पालिका अधिवेशन, असोज 23 गते प्रदेश निर्वाचन क्षेत्र तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन गरिएको हो। त्यसै गरी कार्तिक 25 गते जिल्ला अधिवेशन, मंगिर 4 गते प्रदेश अधिवेशन र मंगिर 21 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने देउवा समूहको कार्यतालिका रहेको छ। क कपिल वस्तुमा जबरजस्ती करडी मुद्दामा 18 वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका अनुसार बाढगंगा नगरपालिका 10 भावपुर निवासी 23 वर्षीय विष्णु चौधरी थारूलाई पक्राउ गरिएको हो। जबरजस्ती करडी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका चौधरी 2082 असोज 25 गते कारागार कार्यालय तौलिहवा कपिल वस्तुबाट फरार भएका थिए। फरार प्रतिवादीको खोज तलाश गर्ने क्रममा जिल्ला रूपन्देहीको मायादेवी गाउँपालिका 8 उचनीमा लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले चौधरीलाई 2083 असोज 23 गते पुनः पक्राउ गरी आवश्यक कार्यवाहीका लागि कारागार कार्यालय तौलिहवा पठाएको जनाएको छ। प्रहरीका अनुसार चौधरीले यसअघि 2 वर्ष 3 महिना 19 दिन कैद भुक्तान गरिसकेका छन् भने अब 15 वर्ष 8 महिना 11 दिन कैद भुक्तान गर्न बाँकी रहेको छ। बाँकेको डुडुवा गाउँपालिका 1 पिप्रहवाबाट प्रहरीले 32 किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी चौकी खडेचाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पिप्रहवामा साइकलमा सवार स्थानीय 40 वर्षीय राम नरेश कुर्मीलाई चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कुर्मीले चलाएको साइकलको पछाडि सेउला तथा घाँसभित्र लुकाई चिपाई राखेको गाँजा जस्तो देखिने पदार्थ 10 किलो 220 ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतिसिंह राठौरले जानकारी दिनुभयो। उहाँले त्यसपछि प्रहरीले कुर्मीलाई साथमा लिएर उनको घर कोठा तथा खेतबारीमा खानतलासी गर्दा खेतमा थुप्रो पारेर लुकाएर राखिएको थप 22 किलो 300 ग्राम गाँजा बरामद गरेको जनाउनुभयो। दुवै स्थानबाट गरी कुल 32 किलो 520 ग्राम गाँजा बरामद भएको सूचना अधिकारी राठौरले बताउनुभयो। प्रहरीले गाँजासहित एक थान किप्याड मोबाइल र एक थान साइकल समेत बरामद गरेको छ। पक्राउ परेका कुर्मीमाथि लागू औषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट 7 दिनको म्याथप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको मृत्यु भएको छ। गडवा गाउँपालिका 1 वनघुस्री निवासी 3 वर्षीय लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र उहाँकी 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी पर्नु भएको थियो। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। अब मौसमको खबर। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार बिहिबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो बिहानसम्म पनि काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका 1-2 ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी बागमती र कर्णाली प्रदेशका हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा दिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बड़ा दशैं शुरू, बजारमा किनमेल गर्ने र गाउँघर फर्कनको चहल पहल आज घर घरमा घटस्थापना गरिँदै। दशैं नजिकैसँगै मूर्ति बनाउन कपिल वस्तुमा चटारो, जिल्लाका धेरै ठाउँमा दुर्गाका मूर्ति तयार, राम्रो आमदानी गर्दै मूर्तिकार। कपिल वस्तुकै ठूलो कबर हल सञ्चालनको तयारीमा फुटबल र क्रिकेटका लागि पनि आधुनिक मैदान बनाइने। कपिल बसुमा कांग्रेसका क्षेत्रीय अधिवेशन सम्पन्न क्षेत्र नम्बर एकमा मन्नान र दुईमा शर्मा सभापतिमा निर्विरोध प्रदेश सभा कर खमा पनि नयाँ नेतृत्व चयन र 18 वर्ष कैद सजाय तोकिएका जबरजस्ती करडीका फरार कैदी पक्राउ आवश्यक कार्यवाहीका लागि कारागार कार्यालय तौलीहवा पठाइयो बाँकेको डुडुवाबाट 32 किलो गाजा सहित एकजना प्रहरीको नियन्त्रणमा हवस्त एफएम ब्यान्डको 99.2 समेगा सँगै वेबसाइट www.buddhawaz.com हाम्रो पात्र र बुद्धावास मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
9: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
10: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
11: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। युवाचा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
10: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
12: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आली डेन्टल 4 नम्बर जितपुर कपिल वस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-25।
13: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
13: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाडगंग नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
6: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85-26 र 98-470-82-790।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 7 बज्यो।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट ब्याङ्क नजिकै।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571 713, सञ्चालक गिरिराज खरे।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9890079526 र 9847982790।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: स्वागत छ दर्शकवृन्द कार्यक्रम स्वास्थ्य सरकारमा। कार्यक्रम स्वास्थ्य सरकारमा आज हामी यो बिहानी बसाईमा अत्यन्तै महत्वपूर्ण विषयवस्तु लिएर उपस्थित भएका छौं। आज हामी यो वर्षको अत्यन्तै शुभ दिन, आजदेखि नवरात्र चाहिँ सुरु भएको छ, अब आज घटस्थापनाको दिन, हरेक नेपालीको घर घरमा अब आज पूजा कोठा लिपुत गरेर घटस्थापना जमरा राख्ने शुरूआती गरेर विजय दशमी मनाउने तयारी गरेका छौं। यो अत्यन्तै शुद्ध र रमणीय दिनको बिहानी बसाईमा सर्वप्रथम त आम नेपालीहरू, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आम देशवासीहरू नेपालीहरूमा विजय दशमी 2083 ले सबैमा चाहिँ सुख शान्ति समृद्धि दीर्घायु साथै सुस्वास्थ्यको कामना गर्दै सबैको दशैं राम्रो होस्, सबैको घर घरमा चाहिँ हर्ष उल्लास छाओस् भन्ने कामनाका साथ आज हामी यो दशैंको बेलामा सबै आफ्नो घर परिवारसँग जुटेर दशैं मनाउने यो बिहानी नवरात्रको बिहानी बसाईमा एउटा महत्वपूर्ण विषय जुन फार्मेसी र अहिले पछिल्लो समयमा यो एन्टिबायोटिक औषधिहरूको दुरूपयोग भएर मेडिकल भाषामा धेरै जसोले एन्टिबायोटिक औषधिको रेसिस्टेन्ट भएको भन्ने कुराहरू वास्तवमा के हो त पर्दाबाट भए पनि तपाईँहरूलाई जानकारी गराउँ भनेर यस विषयमा विज्ञता प्राप्त व्यक्ति क्लिनिकल फार्माकोलोजिस्ट एवं नेपाल फार्मेसी संघ कपिलवस्तुको जिल्ला अध्यक्ष आदरणीय व्यक्तित्व डाक्टर विक्रम घिमिरेज्यूलाई हामी अतिथिको रूपमा निमन्त्रणा गरेका छौं। अबको आधा घण्टा आजका अतिथिले भनेका कुराहरू सुनेर हामीलाई साथ दिनुहुनेछ भन्ने अपेक्षाका साथ सर्वप्रथम त आजका अतिथि क्लिनिकल फार्माकोलोजिस्ट तथा नेपाल फार्मेसी संघ कपिलवस्तुको जिल्ला अध्यक्ष डाक्टर विक्रम घिमिरेज्यूलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ सर।
1: हजुर, धन्यवाद तपाईँलाई पनि।
0: आराम हुनुहुन्छ?
1: हजुर, ठिक छ।
0: सर, यो व्यस्तताको बावजुद पनि अब आज यो शुभ दिन नवरात्रको बिहानी दिनमा छौं, हजुरलाई पनि यो विजय दशमी 2083 को शुभकामना दिँदै तपाईँको विज्ञतामा तल्लीन रहेको विषय यो फार्मेसी र एन्टिबायोटिक औषधिको दुरूपयोगको बारेमा पर्दाबाट भए पनि हाम्रो दर्शकहरूलाई सुसूचित गराउने भनेर हामी उपस्थित भएका छौं। अब हामी प्रश्न उत्तरबाट अगाडि
1: बढ्छौं।
0: साधारण भाषामा हामीलाई हेरेर यसरी दूरदराजमा रहिरहनुभएका सम्पूर्ण आम दर्शकहरूले बुझ्ने गरेर फार्मेसी शब्दलाई कसरी बुझाइदिनुहुन्छ सर, यहाँबाट सुरु गरौं न।
1: हस्, धन्यवाद सर। यो फार्मेसी शब्दलाई बुझाउनलाई अलिकति यो अलिकति डिपली नै हामीले बुझ्नुपर्ने हुन्छ, होइन? अब फार्मेसी भनेको चाहिँ सामान्य भाषामा हामीले बुझ्दाखेरि चाहिँ यसलाई हामी औषधिको विज्ञता प्राप्त गरेको मान्छे भनेर हामीले बुझ्न सकिन्छ। औषधिको विज्ञता भन्ने बित्तिकै फार्मेसी भनेकै अब फार्मेसीहरूमा औषधिहरू दिनेलाई भनिन्छ भने त्यो मात्रै होइन, फार्मेसी एउटा रोल त्यहाँ पनि छ नभएको होइन। जस्तै अब फार्मेसीहरूमा पनि क्याटेगोराइज गरिएको हुन्छ कि, एउटा हस्पिटल फार्मेसी छ, इन्डस्ट्रियल फार्मेसी छ, क्लिनिकल फार्मेसी छ, होइन, अनि तपाईँको यो कम्युनिटी फार्मेसी छ। अब जुन यो औषधि दिने लिने अब सबैले बुझेको चाहिँ यो कम्युनिटी फार्मेसीमा हुने चिजहरू हो। अनि तपाईँले सुरुमा भन्नुभयो त एन्टिबायोटिकका कुरा पनि भन्नुभयो, सबभन्दा अब त्यो चिज हुने भनेको नै त क्लिनिकल कम्युनिटी फार्मेसीबाट नै हो कि। समग्र विषयमा बुझ्दाखेरि फार्मेसी भनेको एउटा औषधि सम्बन्धी उनीहरूले धेरै कुराहरू बुझेको हुन्छ भन्छु म चाहिँ, उनीहरूको विज्ञता लिएको हुन्छ औषधि सम्बन्धीको, औषधिका मेकानिजम एक्सनहरू, डोजेजहरू, इन्डिकेसनहरू, साइड इफेक्टहरू, होइन, त्यसलाई कसरी खाने, कसरी त्यसलाई कतिखेर रोक्ने, त्यसको विज्ञता प्राप्त गरेको मान्छेलाई नै फार्मेसी भनिन्छ, फार्मासिस्ट भनिन्छ।
0: धन्यवाद सर, अत्यन्तै सरल भाषामा बताइदिनु भयो र हजुरले अलिकति कोट्याउनु भएको पनि छ मैले सुरुकै क्वेसनमा। यो फार्मेसीलाई विशेष गरी तपाईँले भन्न खोजे जस्तै गरेर कसरी वर्गीकरण गरेर सञ्चालनमा ल्याइएको छ तपाईँ हाम्रो पेरिफेरीमा, अलिकति यस बारेमा प्रष्ट रूपमा बताइदिनु सर।
1: हो, यो चाहिँ त मैले सुरुमा नै भनिसकेँ, जस्तै यसलाई वर्गीकरण गर्दाखेरि चाहिँ हामीले कसरी गरिएछ भने यसलाई अब एउटा इन्डस्ट्रियल फार्मेसी हुन्छ है, इन्डस्ट्रियल फार्मेसीमा अब ड्रग्सहरू म्यानुफ्याक्चर कसरी भएको छ, ड्रग्सहरू कसरी त्यो म्यानुफ्याक्चर भएर बनाउने प्रक्रिया भनौँ न, औषधि कसरी बन्छ, जस्तरी अरूले बनाए जस्तै अरू केही चिज बने जस्तै औषधि पनि बन्ने हो नि, प्रोडक्सन हुने हो नि, त्यो इन्डस्ट्रियल फार्मेसीले हेर्छ। त्यो हेर्छ भने एउटा हस्पिटल फार्मेसी भन्ने हुन्छ है. हस्पिटल फार्मेसी भन्नु भने कुनै पनि अस्पतालमा अस्पतालसँग लिङ्क भएको फार्मेसीलाई हस्पिटल फार्मेसी भनिँदैन. अस्पतालको आफ्नै फार्मेसीलाई के भनिन्छ हामीले अस्पताल हस्पिटल फार्मेसी भनिन्छ. अहिले त सुलभ फार्मेसी भनेर पनि अहिले नेपाल सरकारले गराउनु भएको छ होइन. त्यसलाई चाहिँ हामीले हस्पिटल फार्मेसी नै भनिन्छ, सुलभ फार्मेसी पनि भन्छ त्यसलाई. अनि अर्को भनेको त क्लिनिकल फार्मासिस्ट भनिन्छ. एउटा क्लिनिकल भनेको चाहिँ अब जुन रोगको रोगसँग पनि उनीहरूलाई ड्रग सँगसँगै रोगसँग नै उनीहरू अलिकति त्यसँग त्यो रोगले यो ड्रगसँग कसरी काम गर्छ, कति त्यो ड्रगसँग इन्टरेक्सन छ कि छैन, त्यो रोगले के बिगारेको छ कि छैन, त्यो दबाई खाँदाखेरि कतिखेर रोक्न पर्छ, कतिखेर के गर्न पर्छ भने त्यसलाई नै हामी क्लिनिकल फार्मासिस्ट भनिन्छ. नि एउटा अर्को के छ कम्युनिटी फार्मेसी छ. कम्युनिटी फार्मेसी भनेको अब नेपालमा एकदमै यो चाहिँ सबै औषधि पसल भनिन्छ यहाँ चाहिँ होइन, सबै औषधि पसललाई त्यहाँ कम्युनिटी फार्मेसी भन्न मिल्दैन कि. कम्युनिटी फार्मेसी भनेको एउटा यस्तो फार्मेसिस्ट हो, यस्तो फार्मेसी हो जहाँ चाहिँ प्रपर मिनिमम पनि असिस्टेन्ट फार्मासिस्ट गरेर बसेको मान्छेले त्यहाँ आफ्नो औषधि सञ्चालनमा ल्याएको छ. यसमा के फेरि तपाईँले भन्नु होला फेरि मलाई अब त्यसो भए त सामान्य औषधि फार्मेसी र अरूमा के फरक छ भन्नु होला. अब यसमा एकदम सिम्पल भाषाले बुझ्नुहुन्छ, नेपाल सरकारको आधिकारिकता नेपाल फार्मेसी काउन्सिलबाट लाइसेन्स लिएर औषधि व्यवस्था विभागमा दर्ता गरेर चलाएका मान्छेले चलाएको फार्मासिस्टलाई नै हामीले के भनिन्छ कम्युनिटी फार्मेसी भनिन्छ. भने अब यहाँ तपाईँको फार्मेसीको हकमा हेर्नुहुन्छ भने अब लगभग 27,000 को हारिमा आजको डेटसम्म असिस्टेन्ट फार्मासिस्ट र क्लिनिकल के अरे फार्मासिस्ट भनेर छ होइन. अब तर अल ओभर नेपाल हेर्नुहुन्छ भने त अब तपाईँको कति फार्मेसी छन् होला, तपाईँले आफैले बुझ्न सक्नुहुन्छ कति फार्मेसी लिगल छन् कति फार्मेसी इलिगल छन् है. अनि यही जोड्दा जोड्दै फेरि ओरिएन्टेसन भन्ने पनि छ, उहाँ नेपाल सरकारले उहाँलाई उहाँहरूलाई पहिले दिएको उहाँहरू पनि केही हुनुहुन्छ ल. त्यसलाई नि ल 10,000 जोडिदिनु त्यसलाई पनि, भनेपछि ल अलमोस्ट हामी 35,000-36,000 अथोराइज प्राप्त गरेछ होला होइन. त्यसमाथि पनि आधी त विदेश गइसक्यो, लाइसेन्स अब छैन यहाँ. अनि तर तपाईँले हेर्नुहुन्छ भने अब हाम्रो बाडाङ्गा नगरपालिकाको हकमा हेर्नुहुन्छ नि गर्ने भने कति छन् कति होइन, अब त्यो कति दर्तावाला छन् कति बिना दर्तावाला छन् भन्ने कुरा त अब त्यो हामीले औषध व्यवस्था विभागको रेकर्ड हेर्यौँ भने होइन बल्ल थाहा हुने कुरा हो होइन. म्याक्सिमम चाहिँ यो औषधि कम्युनिटी फार्मेसी भने चाहिँ थोरैमा पनि एउटा असिस्टेन्ट फार्मासिस्टको लाइसेन्स लिएर बसेको चाहिँ हुनु पर्यो.
0: धन्यवाद सर. अब तपाईँले वर्गीकृत रूपमा यसको नामाकरण गर्दा चारवटा कुराहरू बताउनुभयो, र विशेष गरी अलि बढी पाइने भएको यो र जनतासँग प्रत्यक्ष टच भएको भनेको कम्युनिटी फार्मेसीलाई बढी फोकस गर्नुभयो. यो कम्युनिटी फार्मेसीको अवस्था नेपालमा कस्तो छ, उहाँहरूको भूमिका चाहिँ कस्तो रहनुपर्ने हो र कस्तो रहेको देख्नु भएको छ, अलिकति जानौँ न सर.
1: धन्यवाद सर, एकदम यो क्वेसनको लागि तपाईँलाई फेरि धन्यवाद दिन चाहे. यो सुन्दा सामान्य लाग्ने शब्द हो यो कम्युनिटी फार्मेसी भनेको, अनि मान्छेले बुझ्ने पनि कि फार्मेसी भनेको त्यो औषधि दिने त हो भन्ने सामान्य छ कि. इभन हामीलाई पनि सबैले त औषधि त दिन्छस् न अहिले के गर्छस् र भन्छन् होइन. त औषधि दिनु र औषधि डिस्पेन्स गर्नु भनेको फरक कुरा हुन्छ कि सर. कम्युनिटी फार्मेसीमा औषधि बेचिँदैन कि, कम्युनिटी फार्मेसी औषधि डिस्पेन्स गरिन्छ कि. फेरि भन्नु होला फेरि अब डिस्पेन्स र बेच्ने एउटै होला सुन्दा फेरि होइन. त्यो ओभरअल किनभने त्यहाँ फार्मेसीमा पैसा जेनेरेट हुन्छ नि त, पैसा त्यहाँ अब लिइन्छ पैसा जोडिन्छ, त्यही भएर त्यहाँ एउटा व्यापारसँग जोडिएछ. अब त्यो पैसा लिने सेक्टर त अरू पनि छ नि, ल्याबबाट नि लिएको हुन्छ. अब त्यसो भए त्यो अब डक्टरको ओपिडी फी हुन्छ, त्यसलाई पनि त हामीले पसल भन्न पाए एक हिसाबले भन्ने हो भने हो. त्यस्तै हाम्रो फार्मेसी पनि त्यो डिस्पेन्सिङ गर्ने एरिया हो कि, औषधि बेच्ने ठाउँ होइन कि. डिस्पेन्सिङ र बेच्नेमा के फरक छ म तपाईँलाई भनिदिन्छु. अब फर इक्जाम्पल तपाईँलाई एउटा रुगा लागेको बिरामी आयो अरे, ज्वरो आएको बिरामी आयो अरे, अनि उसले चाहिँ सिटामोल र साइनेक्स माग्यो अरे, एउटा दुइटै माग्यो अरे. अब कम्युनिटी फार्मेसी नभएको ठाउँ दुइटै दिइन्छ, फार्मेसी के अरे सिटामोल पनि दिइन्छ साइनेक्स पनि दिइन्छ. तर तपाईँ एउटा प्रपर कम्युनिटी फार्मेसी भएको ठाउँमा जानुभयो, फार्मासिस्ट भएको ठाउँमा जानुभयो भने उसले तपाईँलाई थोरै कुरा भन्छ क्या, केही कुरा के बोल्न थाल्छ भने सोच के भएको छ र तपाईँलाई, उसले मलाई ज्वरो आएको छ टाउको दुखेछ भन्ला अरे होइन. अनि त्यो भन्दाखेरि उसले के भन्छ भने त्यहाँ तपाईँले सिधै कुरा उसले एउटा कुरा के भन्न सक्छ भने तपाईँ साइनेक्समा पनि सिटामोल हुन्छ, तपाईँले सिटामोल पेलेन सिटामोल भने सिटामोल छ प्यारासिटामोल छ भनेको त 500-500 एक ग्राम खानुभयो तपाईँले होइन, दिनमा तिन टाइम खाने त 3 ग्राम गयो. अब त्यो फर इक्जाम्पल त्यसलाई अब कलेजोको समस्या भएको बिरामी छ अरे, हेपाटोक्सिटी अलरेडी भएको बिरामी छ अरे, त्यसलाई त सिटामोलले त झन असर गर्ने भयो. कम्युनिटी फार्मेसीमा त्यो तरिकाको डिस्पेन्सिङ हुन्छ, त्यो काउन्सिलिङ तपाईँले पाउनुहुन्छ. तर तपाईँको नर्मल फार्मेसीमा अब तपाईँले नर्मल फार्मेसी त भन्दैन मैले, नर्मल औषधि पसलमा तपाईँको लाउनु यो दिनु भन्छ, पैसा काट्छ सिद्धिन्छ. दुइटै चिज दिन्छ. सामान्य भाषा सबैले बुझ्ने भाषामा मैले भने मैले
0: ग्राहकको लागि फाइदा भनेको त साइनेक्समा पनि 500 एमजी सिटामोल त त्यही मिस्कट हुन्छ.
1: हजुर हजुर.
0: भनिसकेपछि त्यो बुझाएर दियो भने त उसलाई हानि गर्ने डबल सिटामोल त खानु परेन.
1: हो एकदम एकदम.
0: यही कुराको चाहिँ डिफरेन्स सामान्य चिन्ने भाषा र बुझ्ने भाषा.
1: हो त्यही त्यही हो एकदम. सामान्य तरिकाले भन्दा उदाहरणहरू पनि धेरै छ. तर अब जस्तै
0: हामीले
1: दर्शक श्रोताहरूलाई
0: बुझ्न
1: सजिलो हुने भनेर होइन.
0: धन्यवाद सर. अनि अब यो अहिले कस्तो भन्दा कतिपय औषधिहरू नेपाल सरकारका जुन सूचीकृत संस्थाबाटै दिने होइन वितरण गर्दै गरेको पाइए तापनि सेवाग्राहीहरू जुन जो प्रयोग गर्ने प्रयोगकर्ताहरू हुनुहुन्छ उहाँहरू सन्तुष्टि नभएको जस्तो भेटिन्छ. होइन यो त सरकारीबाट ल्याएको हो के अरे, यसले अलि काम गर्दैन भन्ने खालको त्यो कतै भरम खालको बुझाइ देखिन्छ. यसको वास्तविकता के हो? संस्था आधिकारिक छ, नेपाल सरकारको लोगो लागेको छ, नेपाल सरकारले चलाएको संस्था छ, तर त्यहीबाट दिएको औषधि त एउटा सामान्य व्यक्तिले राखेको फार्मेसी पसलबाट दिनुभन्दा त अझ बढी गुणस्तरीय हुनुपर्ने हो. तर जनताको अथवा सेवाग्राहीको अलिकति भरम यसमा, यो त सरकारी सिटामल हो अथवा सामान्य कुरा गरौँ सरकारी मेट्रो हो भन्ने यस्ता कुराहरू छन्, यसलाई अलिकति प्रष्टाइदिनुहुन्छ.
1: एमा यहाँ यो बहुत महत्वपूर्ण क्वेसन सोध्नुभयो. एमा दुईटा सिनारियो छ सर है, मैले चाहिँ दुईटा सिनारियोमा जोडेँ. एउटा सिनारियो के छ भने जस्तै अब हामीले अहिले स्वास्थ्य बिमाबाट आएका औषधिहरूको कुरा हो होइन. दुईटा सिनारियो, एउटा मान्छे यत्तिको पनि सन्चो भएको छ फेरि हेर्नु है, त्यही सरकारी औषधि खाएर किन सन्चो भएको छ भने हामी नेपालमा धेरै मान्छेहरू गरिबीको रेखामै छौँ हामी होइन. सकभर अब औषधि अब 3500 बिमा गरेपछि फ्रीमा पाइयो भन्ने हुन्छ. त्यो मैले अब फ्रीमा औषधि खाएँ, फ्रीमा पाएँ, औषधिले मलाई प्लेसिबो इफेक्ट के, मलाई पैसा तिर्नु परेन, यत्रो बाहिर किनेको भए मेरो 4-5 हजार जान्थ्यो, मेरो यहाँ के अरे त्यही 3500 बिमाभित्र परेर मैले पाएँ भने त्यो एउटा प्लेसिबो इफेक्टले चाहिँ सन्चो गराएको छ. अनि एउटा अर्को रियल सिनारियो छ फेरि हेर्नुहोस् जसलाई चाहिँ साँच्ची नै उसलाई चाहिँ रोगसँग ग्रसित छ, तपाईँले भन्ने कुरा यससँग म्याच खान्छ है त. रोगसँग ग्रसित जस्तै त्यो एउटा मान्छेलाई सुगर छ, थाइरोइड छ, प्रेसर छ, अब त्यो किनी फेरि भएपछि अब तपाईँ कोलेस्ट्रोलका दबाईहरू खान पर्ने भयो, उसँग लगभग 6-7 वटा तरिकाको दबाईहरू खान पर्ने भयो होइन. उसलाई साँच्चै नै कम्प्लिकेसन आइरहेछ उसलाई होइन. त्यस्तो बेलामा चाहिँ बिमाबाट खाएको औषधिले चाहिँ काम नगरेर अझै त्यसलाई अझै त्यो भनौँ न अझै धेरै प्रब्लम आएको पनि देखेको. फेरि यो भन्दा भन्दै मैले बिमाको औषधि खराब छ भन्न खोजेको होइन. त्यो कारण के हुन्छ भने अब औषधि हाम्रो टेन्डर गर्ने विधा कस्तो छ भने हुन त सबै जीएमपी सर्टिफाइड भन्छ हाम्रो नेपालको फार्मास्युटिकल सबै कम्पनीलाई, गुड म्यानुफ्याक्चर प्र्याक्टिस सबै छन्, आयु सर्टिफाइड सबै छन् होइन. अब त्यो बायोबिलिटी भनेको कुरा हुन्छ कि सर एउटा औषधिमा के बायोबिलिटी भनेको के हो भनेको खालि बुझ्नु पर्यो. फेरि म सामान्य भाषामा सबैले बुझ्ने तरिकाले भनिदिन्छु. बायोबिलिटी भनेको के हो भने हामीले दबाई खायो त्यसको एक्टिभ फर्म भन्छ कि
0: हजुर,
1: एक्टिभ फर्म 100% त छ, त्यसको एक्टिभ फर्म हाम्रो मेटाबो एब्जर्ब गरेर कति पर्सेन्ट चाहिँ हाम्रो एक्टिभ फर्म चाहिँ हामीले रगतबाट गयो भन्ने हुन्छ कि. अब त्यो बायोबिलिटी चाहिँ अब फर इक्जाम्पल एउटा दबाई खानुभएको छ अरे, सिटामल प्यारासिटामल खानुभएको छ अरे, त्यसको चाहिँ 60% मात्र एक्टिभ इन्ग्रेडियन्स गयो अरे भने त्यसको बायोबिलिटी कति भयो, 60% भयो, 60% काम गर्यो भने होइन त्यो गर्यो नि. अब त्यो बायोबिलिटी भनेको फेरि बायोबिलिटी फेरि हामीले सिधै हामीले उसबाट दियो भने आइभी रुटबाट दियो भने त्यसको चाहिँ नि 100%. त्यही भएर हामीले इमर्जेन्सी कन्डिसनमा आइभी रुटले छिटो काम गर्छ भने त्यही ठाउँ दुखेर आएको छैन, बुसको पान इन्जेक्सन हान्यो भने छिटो काम गर्यो, तर हामीले ओरल्ली दियो भने अलिकति कम, त्यो बायोबिलिटीकै कुरा हुन्छ. तर कस्तो हुन्छ इन्ग्रेडियन्स हामीले जति पनि हामीले इन्डियाबाटै लिएर आउने हाम्रो मेन अब इन्ग्रेडियन्सको कुराहरू गर्दाखेरि कुनै कम्पनी इन्डियन कम्पनीहरूको राम्रो कम्पनीहरूको अथवा नेपाली पनि राम्रो कम्पनी बायोबिलिटी राम्रो हुन्छ कि, त्यही भएर त्यसले राम्रो पनि इफेक्ट पनि दिएको छ, राम्रो गरेको छ. तर हो तपाईँले भने जस्तै कुनै समस्याहरू आएको छन् हाम्रै घरमा पनि आएको छ, थाइरोइडको औषधि हामीले खुलाउँदाखेरि अलिकति त्यसले काम नगरेको हो कि. अब यसको गल्ती त फेरि यो नेपाल के अरे यो हाम्रो जसले बिमा खरिद गरे त्यो छैन, हाम्रो गल्ती त के हो, हाम्रो लागि त पेन्टोपराजोल सबै पेन्टोपराजोल एउटै हो नि त, चाहे मैले इन्डियन कम्पनीको खाम चाहे मैले नेपाली कम्पनीको खाम, पेन्टोपराजोल खाने हो नि. किनभने एनएमएल भन्ने छ कि एउटा संस्था हाम्रो होइन, एनएमएल भन्ने एउटा संस्था छ, त्यसले नै हाम्रो त्यो यो पेन्टोपराजोल ठिक छ यो पेन्टोपराजोल ठिक छैन भन्ने चाहिँ उनीहरूले रिकल भनेर आउँछ नि कहिले काहीँ, उनीहरूले नि अब त्यो हेरेर रिकलमा राखिदिने गरेको हुन्छ. पेन्टोपराजोल मैले ए को खाम अथवा बी को खाम अथवा सी को खाम मतलब भएन होइन. तर बिमा कस्तो हुन्छ भने बिमामा चाहिँ सस्तो औषधि कसले दिन्छ त्यसैले पर्ने हुन्छ नि त होइन त्यो दिँदाखेरि चाहिँ एउटा के छ त्यसलाई पनि नेपाल सरकारले अलिकति विचार गरोस्, सस्तो औषधिको खेलामा जनताको जीवनसँग खेलवाड नगरियोस्। अब फर इक्जाम्पल एउटा दवाई हामीले बाहिर किन्दाखेरि त्यसलाई 40 पर्छ भने बिमाको रेटमा धेरै कममा आएको हुन्छ, मलाई रेट खुलाउन चाहिँ मैले होइन, त्यो रेटमा अब कसरी बनेको छ भने हामी एज अ फार्मासिस्ट मलाई अचम्म लाग्छ कि अब जुन तरिका जुन रेटमा बिमामा औषधि आएको छ कुनै कुनै प्रोडक्टहरू तपाईँको त्यो कोटी खोलाको माटो मिसाएर हाल्दा पनि पर्ता आउँदैन कि, प्याकेजिङ त गर्नु पर्यो
0: होइन, त्यहाँ त फेरि विज्ञताहरू त टन्न हुन्छ नि त सर, अब त्यो मोलिक्युल्सहरूको मात्रै फरक हो कि नभए त त्यो सर्टिफाइड नगरिकन त फेरि त्यसरी आउनु
1: त त्यही समस्या त त्यही त भयो नि, त्यही त भयो नि, मैले तपाईँलाई भने त होइन, जस्तै त्यो बायोबिलिटीकै कुरा मैले गरेँ नि त तपाईँलाई, बायो इक्विभ्यालेन्स दुईटा ड्रग्स एउटै हुनुपर्ने हो नि उनीहरूलाई, नेपालको कन्टेक्स्टमा मैले ग्यारेन्टीका साथ भन्छु मैले त्यो दुईटा ड्रग्स एउटै बायोबिलिटी बायो इक्विभ्यालेन्स छैन, त्यो नभएपछि त जसको राम्रो बायोबिलिटी छ त्यसले त राम्रो काम गर्ने भयो नि होइन, जस्तै अब तपाईँले अब इन्डियन कम्पनीको राम्रो राम्रो कम्पनीले किन काम गर्छ राम्रो छिटो काम गर्छ तपाईँलाई याद गर्नु, तपाईँ राम्रो डक्टरकोमा जानुभयो उनीहरूले सकभर उनीहरूले ठुल्ठूलो कम्पनीकै औषधि चलाउँछ कि, यो भन्दाखेरि दुईटा डक्टरलाई नै आरोप जान्छ फेरि एउटा यो कमिसनको भरमा गरे भन्छ होइन, सबै कमिसनको भरमा गरिदियो किनभने उनीहरूले के गर्छ भने त्यो त्यो औषधिले काम गरेको छ भने उनीहरूलाई थाहा छ कि, त्यही भएर सकभर फेरि यसमा दुइटै कुरा हुन्छ, फेरि कोही कोही अब त्यस्तो त्यस्तो मान्छे पनि हुन्छ त्यो भन्दा भन्दै राम्रो डक्टरलाई त हामीले त्यो कमिसनको चलखेलमा गर्यो भनेर भन्नु भएन नि त, अथवा एउटा कुनै फार्मासिस्टलाई कमिसनको चलखेलमा गर्यो भन्नु भएन नि त, अब त्यसले काम नगरेको औषधिले हामीले स्विच गरेर अर्को कम्पनीको दबाई खुवाउँदाखेरि काम गरेको छ भन्छ त केही समथिङ के दालमा कुछ काल आयो भन्छ नि, केही त छ त त्यहाँ त होइन।
0: अब यसको बारेमा अलिकति प्रस्ताइदिनुभयो र पछिल्लो समयमा फेरि तपाईँ हामी जुन फिल्डमा छौँ जसरी हिँडिरहेको छौँ त्यहीँ पनि र हाम्रो वरिपरि परिवेशमा चाहिँ के देखिन्छ भन्दा यो एन्टिबायोटिक औषधिहरूको दुरुपयोग बढ्दै गएको छ भनेर विभिन्न समाचार माध्यमहरू अथवा अलिअलि जान्ने बुझ्नेहरूले कुरा गरेको पनि सुनिन्छ, यो एन्टिबायोटिकको दुरुपयोग बढ्दै जानुको कारण के हो सर र के हो त खास एन्टिबायोटिकको दुरुपयोग भनेको, अलिकति यसको बारेमा जानौँ न सर।
1: हो अब एन्टिबायोटिकको दुरुपयोग अथवा एन्टिबायोटिक रेसिस्टेन्ट भनिन्छ हामीले होइन, अब एन्टिबायोटिकको दुरुपयोग भएर नै एन्टिबायोटिक रेसिस्टेन्ट भनियो कि, पहिलो कुरा के बुझ्नु पर्यो भने हामीले सामान्य भाषामा बुझ्दा एन्टिबायोटिक भनेको एन्टिबायोटिक भनेको माइक्रोब्स जसले चाहिँ ब्याक्टेरियालाई किल गर्छ त्यसलाई हामीले एन्टिमाइक्रोबियल भनिन्छ हामीले होइन, अब तपाईँलाई ज्वरो आएछ है तपाईँलाई ज्वरो आएछ तपाईँलाई त भाइरल फिभर हो तपाईँले के गरिदिनु भएको छ तपाईँलाई एन्टिबायोटिक चलाइदिनु भएको छ तपाईँले भएन भनेर अझै तपाईँको अझै आइभीमै हानिदिनु भएको छ तपाईँले होइन, अनि त्यो त उसलाई त भाइरल थियो नि त उसलाई त अनि भाइरललाई एन्टिबायोटिकले काम गर्छ त आफै एउटा समयपछि सुरुको फेजको कुरा गरेँ कि मैले, सुरुको फेजमा त हामीले त्यो गर्न सकिन्थ्यो नि त, हामीले ठिक छ सिटामोल खाएर हेरौँ यसरी के हुन्छ होइन, ल्याब टेस्ट गरेर हेरौँ केही छ कि डब्लुबिसी बढेको छ कि होइन, हामीले के गरिन्छ मलाई ज्वरो आयो मलाई यो दबाई दिनु, यसमा दुइटै छ फेरि, यहाँमा त्यो बिरामी पार्टीको पनि अलिकति दोष छ होइन, उता डिस्पेन्सिङ गर्नेको पनि दोष छ, दुइटैको दोष छ, उनीहरूलाई पनि धेरै अब एउटा सामान्य ल्याब गरेर सिबिसी गरेर औषधि खाऊँ भन्नलाई 350-400 बढाउनु भयो, 100-200 रुपियाँ लिएर आएको छ, अब त्यसैमा सन्चो गराउनु पर्यो होइन, त्यसले गर्दा पनि एउटा एउटा नेपालको कन्टेक्स्टमा मेजर कारण मैले देखेको त्यो, अनि अर्को भनेको चाहिँ कस्तो हुन्छ भने हामीले जस्तै मैले 3 दिनको लागि 5 दिनको लागि एन्टिबायोटिक डक्टरले प्रिस्क्राइब गर्नुभएको छ, हस्पिटल फार्मेसीमा जानुभएको छ, अनि अलिकति एन्टिबायोटिक महँगो पनि हुन्छ कुनै कुनै एन्टिबायोटिक, मैले पैसा लिएर आएको छैन, कोही कोहीसँग साँच्चै नै पैसा हुँदैन त्यसलाई त ठिक छ ल त्यो हो भन, कोही कोहीलाई चाहिँ कस्तो हुन्छ नि 5 दिनको दबाई खाने म, अनि पहिलो कुरो उसले दबाई नै लाँदैन है, 2 दिनको लान्छ 1 दिनको लान्छ भन्छ होइन, त्यहीमा हामीले पनि भनिन्छ बरु नलानु नखानु किन खानुहुन्छ त्यो ब्याक्टेरियालाई किन जिस्काउनुहुन्छ तपाईँ त आना बरु त्यहीँ छ त्यसले बरु त्यसलाई त्यो झगझगा जस्तो हो नि त, झगझगाउँदा त्यो बरु एकै ठाउँमा त्यसले इफेक्ट गरेछ, तपाईँले त दुई चारवटा डोज दिएर झगझगाउँ त्यसले त चारैतिर हानिन सक्छ त्यसले होइन, त्यही त हो नि होइन, अनि पछि बिरामीलाई चाहिँ के गर्छ 2 दिनको लान्छ फर्किँदा 5 दिनको लयो अरे 2 दिनमा त सन्चो भयो होइन, 3 दिन खाँदै खाँदैन, त्यसको कोर्सको त्यसको त्यसको ड्युरेसन अफ टाइम त 5 दिन थियो नि त, 5 दिन थियो 7 दिन थियो होइन, लान्छ 1 दिनको लान्छ भन्छ होइन, त्यहीमा हामीले पनि भनिन्छ बरु नलानु नखानु किन खानुहुन्छ त्यो ब्याक्टेरियालाई किन जिस्काउनुहुन्छ तपाईँ त आना बरु त्यहीँ छ त्यसले बरु त्यसलाई त्यो झगझगा जस्तो हो नि त, झगझगाउँदा त्यो बरु एकै ठाउँमा त्यसले इफेक्ट गरेछ, तपाईँले त दुई चारवटा डोज दिएर झगझगाउँ त्यसले त चारैतिर हानिन सक्छ।

0: हाम्रो चलन चल्तीको भाषा छ नि, एउटा मैले अर्को पनि एउटा कारण त्यो पनि हो एकदम है त। अनि एउटा अर्को यो दबाई त छँदैछ, अब हाम्रो यो हामीले खाने अब अर्ग्यानिक तरकारीहरू भनिन्छ हामीले होइन, जस्तै अस्ति एउटा बुटलमा एउटा न्युज आएको थियो एउटा तपाईँले सुन्नुभयो होला, तपाईँको पाल्पाबाट लिएर आएको औषधिमा तपाईँको 80% विषादी भेटियो अरे
1: तरकारी।
0: तर अब हामीले के सोच्छौँ तरकारी के अरे पाल्पाको तरकारी हुन्छ अर्ग्यानिक भनिँदैन हामीले होइन, तर त्यहाँ बुटलमा उपनगरपालिकाले जाँच गर्दाखेरि यस्तै 75-80% देखियो भन्थे, इन्डियामा एउटा आगो औषधि त्यही त थियो, आखिर के फरक भयो त? यसलाई नियमन गर्नु पर्यो, विविध कारण छन्, विविध कारण छन्। एन्टिबायोटिकको यसको रेसिस्टेन्टको बारेमा कुरा गर्न त एउटा तपाईँको दिनै जान्छ होइन, त्यही भएर यसलाई सामान्य भाषामा भन्नुपर्दाखेरि चाहिँ त्यही भएर डक्टरहरूले जति दिनुभएको छ, पहिलो कुरा चाहिँ डक्टरलाई देखाउनु, डक्टरले कति भनिदिनु भएको छ, डक्टरले हेर्नुहुन्छ, डक्टरले यति लेखेछ भने तपाईँ आउनु फार्मेसीकोमा, फार्मेसीले तपाईँलाई त्यतिको औषधि दिन्छ, जति भन्छ त्यो कोर्स पुरा गर्नुहोस् होइन, त्यो भनेपछि त सक्यो त। अब त एन्टिबायोटिक रेसिस्टेन्ट त मेजर प्रब्लम छ नि सर,
1: यो यसरी हुनबाट बस्नलाई अब यो औषधि चलाउने खाने दुवैको त्यहाँ चाहिँ कम्बिनेसन चाहिँ पोजिटिभ,
0: राइट टाइम राइट डोज हुनु पर्यो कि, एकदम राइट पर्सन सबैलाई आवश्यक परे मात्र दिउँ क्या हामीले एन्टिबायोटिक। फेरि अब यो सानैबाट रेसिस्टेन्ट भइसक्यो कि तपाईँको 6 महिनादेखि नै तपाईँ अब सन्चो मेरो छ भनौँ न, हाम्रो बाबु नानीलाई सन्चो भने हामी जाने त सुरुमा त पेडियाट्रिसियन त पाउँदैन, उसले पाउने त अब त्यही सामान्य क्लिनिक हो होइन, अझै कति डर्दै नभएका क्लिनिक छन्। फेरि अब एउटा भ्रम के छ भने त्यहाँ गयो भने त मेरो बच्चा ट्याक्कै सन्चो हुन्छ भन्ने छ, फेरि अब त्यो अब सबैले तपाईँले हेर्नुहुन्छ नि पश्चिमको प्र्याक्टिसन सबलाई स्टेरोइड हानिदिन्छ, त्यो बेला त सन्चो हुन्छ नि होइन,
1: दीर्घ रूपमा
0: त्यसले त सन्चो हुन्छ नि, त्यो बच्चा त 50-55 वर्ष त आउन बाँकी छ त उसको त, त्यो बेलामा हो नि त उसलाई दुःख दिने त। स्टेरोइड का नि अब तपाईँको एन्टिबायोटिक जस्तो दुरुपयोग छ अहिले, अब स्टेरोइड पनि अब भनौँ दुइटै हाततिर तरवाल त हो नि, यता हाने नि छ धार छ, यता हाने नि धार छ, घोचे पनि धार छ होइन, तपाईँलाई हान्दा मलाई पनि त लागेको छ नि, स्टेरोइड त चाहियो भने खाने हो नि त, तर यहाँ सामान्य पनि दिने चलनले त्यसले पनि अहिले एकदम त्यही बच्चा 15-16 वर्षको हुँदै आउँछ त्यो हुन्छ होइन, त्यसले गर्दा युरिन कल्चर गर्दा देखिनेहरू रेसिडेन्टहरू देखिने धेरै चाहिँ त्यो त्यस्तो समस्या चाहिँ धेरै देखिएको छ अहिले हाम्रो यो अहिले यो मेडिकल फिल्डमा हेर्ने हो भने।
1: धन्यवाद सर, एकदमै यो अहिलेको पछिल्लो एकदम जल्दो बल्दो समस्या हो, त्यस कारणले पनि मैले हजुरलाई यो एकदम अलिक बढी प्रश्न पार्नलाई दोहोऱ्याएर सोधेको थिएँ। अब अहिले धेरै मानिसहरू फेरि यो सबै कुरा फेसबुकमा गइसक्यो सर, सबै कुरा मिडियामा के बढी चाहिँ जे देखिन्छ त्यो चाहिँ हो, जुन विषयमा विज्ञता व्यक्ति छ उसले भनेको कुरा फेरि हो कि होइन भन्ने मान्छेलाई त्यस्तो दुरार भइरहेछ, फेसबुकमा देखेका प्रचार, टिकटकमा देखिएका प्रचार, अझ घरका गल्ली गल्लीमा तपाईँको म्याङ्किङ गर्दै ढाड दुखेको औषधि, कम्मर दुखेको औषधि, घुँडा दुखेको औषधि, अब खोकिलाको औषधि भन्दै आएका प्रचारहरू मान्छेको दिमागमा ठ्याक्क मानस पटलमा टक्क बस्छ, ओहो यसले भनेको कुरा फेसबुकमा यस्तो खाएर सन्चो भएको थियो, टिकटकमा यस्तो देखाएर सन्चो भएको थियो भनेर मान्छेले झ्याप्प उसले भनेको कुरो पत्ताइदिने अनि आफूलाई परेको समस्यामा प्रयोग गर्ने, यो चाहिँ पछिल्लो पिरियडमा यो ट्रेन्ड चाहिँ बढेको देखिएको छ। अब तपाईँ एउटा फार्मेसी विषयमा आफ्नो विशेषज्ञता हासिल गरेर एउटा डिग्री प्राप्त गरेर यो फिल्डमा आफ्नै क्षेत्रमा आएर सेवा दिएर बस्नु भएको छ, अब यसरी चाहिँ यो सामाजिक सञ्जालको हेराइबाट प्रयोग गरेर आफ्नो स्वास्थ्यलाई कत्तिको जोखिमतातिर धकेल्दैछौँ हामीले, यसको बारेमा अलिकति हाम्रा दर्शकहरूलाई आँखा खुलाइदिनुहोस् न सर।
0: अब यसमा भन्नुपर्दा यो यो अब यसलाई कसरी भनौँ मैले, अब यो त यति ठुलो प्रब्लम भइसक्यो नि सर, हेर्नु अहिले तपाईँको फेसबुक अब सबैले चलाउँछ अहिले भनौँ, अझै टिकटक अहिले त होइन, टिकटक अझै अहिले कस्तो भइदियो भने अब अलि हाम्रो घरमा बुवा मम्मीहरूले पनि आमा बुवाले हजुर हजुर हेरे सर र हेरे आनन्द आइरहेछ, त्यहाँ त सबै आउँछ, राम्रो आउँछ नराम्रो आउँछ सबै आउँछ, तर उहाँहरूलाई थाहा हुँदैन कि, जस्तै अब तपाईँलाई घोडो दुख घोडा दुखिरहेछ सधैँभरि तपाईँले दबाई खाँदा पनि सन्चो भएको होइन, तपाईँको एड आइदिन्छ मैले यो तेल लगाएको अनि ट्याक्कै भयो भनिदिन्छ होइन, अनि पछि अब त्यो तेलले त ट्याक्कै गराएको त होइन, त्यो सन्चो गराएको त होइन होइन, तर कस्तो हुन्छ भने यसलाई पनि हामीले बुझ्न पर्छ, यसलाई नियमन गर्न एकदम जरुरत छ सर, यसलाई हामीले समयमा नियमन गरिएन भने यो एउटा ठुलो एउटा के हुन्छ यसले यसले एउटा विकराल रूप लिनेवाला छ, जस्तै हाम्रो यो ड्रग्स एक्ट 2035 भन्ने छ, औषधि ऐन 2035 भन्ने छ, त्यसको च्याप्टर तपाईँको 19 के भनेको छ भने मिसलिडिङ र फल्स इन्फर्मेसन औषधिको बारेमा एडभर्टिजमेन्ट गर्नेलाई हाम्रो कानून अनुसारको सजाय छ कि होइन, जस्तै तपाईँले हाम्रो प्यान्ट प्राचल खानु राम्रो काम गर्छ कुनै पत्ता देख्नुहुन्छ तपाईँले देख्नुहुँदैन होइन, यो सिटामोल खानु राम्रो काम गर्छ देख्नुहुन्छ, तर फेसबुकमा आउँछ

0: कुनै पनि रेपुटेड कम्पनी अथवा भर्खरै ग्रोइङ हुन गर्न लाग कम्पनीले के अरे यो मेरो प्यान्ट ब्राजल खानु भन्छ भन्दैन नि. उनीहरू केमा छ, नियममा छन् यिनीहरू, उनीहरूलाई थाहा छ. उनीहरू औषधि व्यवस्था विभाग सरी के अरे ड्रग्स एक्ट 2035 क्लज 19 उनीहरू एकदम अडिग छन् उनीहरू, किनभने हामीले मिसलिडिङ र फल्स इन्फर्मेसन दिनु हुँदैन होइन, किनभने सबै प्यान्ट पराजल एउटै हो भनेर त हामीले अघि हामीले भनिसक्यौँ. तर कस्तो हुन्छ नि, जो जसले नियम बुझ्यो त्यसलाई डर लाग्छ, उनीहरूलाई डरै छैन क्या, डरै छैन. अहिले फेसबुकमा बुस्ट हान्दियो होइन, अब यिनीहरू नियम गर्ने संस्थाको हुन त डिडिए नै हो होइन, उसले नि कहाँ कहाँ हात हाल्ने हो, छँदै छैनन्, मेन पावरै छैन त्यहाँ होइन. यो स्थानीयमा आएको स्थानीय हेर्ने कुरो बेग्लै हो. तपाईँको हेर्नु बजारमा तपाईँको जानु होइन, बजारमै तपाईँको अब आयुर्वेदिक औषधिहरू तपाईँले बजारमै तपाईँले बेचेको देख्नुहुन्छ क्या तपाईँले, के त्यो त होइन नि त. अब भोलि एउटाले अब ठेलामा राखिदिएला अरे सिटामोल 80% डिस्काउन्टमा दिन्छु भन्ला अरे होइन, त्यो भनेको मिसलिडिङ फल्स इन्फर्मेसन हो कि सर. एकदम यसलाई नियमन गर्न चाहिँ एकदम जरुरी छ. अब यसमा यसका सजायहरू पनि तोकेको छ क्या नेपाल सरकारले, अनि किन तपाईँहरूलाई त्यस्तो त्यो फल्स
1: भनेपछि तपाईँले भनेको आधारले त यहाँ बुझ्न र बुझाउन अझै बाँकी छ त
0: धेरै धेरै धेरै धेरै.
1: यो कसलाई बुझाउने,
0: अब यो कसले बुझाउने भन्दा नि अब खै अब कसले बुझाउने, मैले नि अब यो ठ्याक्कै भन्न सक्दैन सर है. बुझाउनु पर्ने त खास अब औषधि व्यवस्था विभागबाटै हो होइन, औषधि व्यवस्था विभाग पनि अब तपाईँको धेरै ठाउँमा छैन. अब यो खास प्रत्येक जिल्लामा हुनुपर्छ क्या सर, औषधि व्यवस्था विभाग डिडिए छ नि हाम्रो, प्रत्येक जिल्लामा हुनुपर्छ क्या. अब प्रत्येक जिल्ला नै होइन, जस्तो प्रत्येक तपाईँको नगरपालिकाहरूमा हुनुपर्छ क्या. जस्तै हाम्रो बाडाङ्गा नगरपालिकाको कुरामा एउटा त्यहीँ भइदियो भने त यत्रो कति छन् ल भन्नु त, यहाँ तपाईँको कम्युनिटी फार्मेसी भनेर बेच बसेका कति छन् भन्नु त, केही नभए पनि तपाईँको सबैतिर हेर्नुहुन्छ भने 100 हारिमा अलिक बढी छौँ होला हामी. 100 त कहाँ, त्यसले कहाँ मान्ला र उनीहरूलाई नियमन गर्ने कसले त, कसले नि छैन नियमन गर्ने, जे गर्दैन भएको छ उनीहरूले.
1: भनेपछि यसको बारेमा अब नियमन गर्ने निकाय अलिक चासो लिएर
0: अलि लाग्नु पर्यो. अहिले डिसेन्ट्रलाइज गराएको छ हाम्रो, संघीयता आएको छ, त संघीयता चाहिँ त्यही मात्र हुनु भएन, यसो छिर्नु पर्यो सबैतिर छिर्यो भने त्यसले अलिकति
1: राम्रो. कार्यक्रमको अन्त्य अन्त्यतिर बिन्छौँ सर. तपाईँ एउटा अब महत्वपूर्ण संस्थामा जुन नेपाल फार्मेसी सङ्घको जिल्ला अध्यक्ष, कपिलवस्तु जिल्लाको जिल्ला अध्यक्ष भएर रहिरहँदा, तपाईँको नेतृत्वमा चलिरहँदा यो फार्मेसीका विषयमा, फार्माकोलोजिस्टको विषयमा जिल्लाले गरेका केही नवीनतम कार्यहरू केही छन् कि सर, कसरी चलिरहेको छ संस्था छोटोमा जान.
0: धन्यवाद तपाईँले मेरो संस्थाको बारेमा पनि अब केही भन्न मलाई मौका दिनुभयो. अब हाम्रो नेपाल फार्मेसी सङ्घ भन्ने छ, म त्यसको जिल्ला अध्यक्ष अहिले अहिलेको. अब हामीले यसबाट हामीले फेरि कस्तो हुँदो रहेछ भने, फेरि यो सङ्घको मान्छे भनेपछि सबै यसले गर्छ भन्ने पनि हुँदो रहेछ कि, त्यो होइन. हामी त एउटा सङ्घ मात्र, हामी अथोराइज नेपाल सरकारबाट हामी केही नेपालबाट दर्ता भएको भए पनि हामी सङ्घ हो नि त, हाम्रो त आफ्नो मात्रै छ नि. एमा पनि फेरि कस्तो छ भने, अब हामीलाई अब अरू भनौँ अरू फार्मेसी हुन्, फार्मेसी लाइसेन्सवाला हुन् भन्ने खाले पनि छ, तर कोहीसँग हामीलाई लड्नु जुझ्नु कसैलाई पनि कोही छैन. हामीले त्यस्तो कोही लाग्छ कसैसँग नै गरेको छैन है. यदि तपाईँहरूलाई त्यस्तो लागेको छ भने त तपाईँको भ्रम हो त्यो होइन. यहाँ त कस्तोसम्म पनि भन्ने आरोप आयो भने, पहिला त हामी सुरुमा भर्खरै गठन गर्दाखेरि अनि डिडिए आयो, अब फार्मेसीको केटाहरूले डिडिए अब डिडिएको छापा हान्न लगाएसम्म भने आरोप आयो क्या हामीलाई. अब त्यति पावर हुन्थ्यो भने त के चाहिएको थियो र है, अब त्यति पावर त हामीसँग छैन, त्यहीमा तपाईँ ढुक्क हुनुहोस् होइन. तर कस्तो हुन्छ भने हामीलाई चाहिँ हाम्रो प्रोफेसन अलिकति हामीलाई अलिक हेपिएको हो कि जस्तो लाग्छ क्या हामीलाई चाहिँ, कि फार्मासिस्टहरूलाई कि. जस्तो तपाईँले हेर्नुहोस्, तपाईँले एउटा क्लिनिक दर्ता गर्दाखेरि फार्मेसी मात्र छुट्टै दर्ता गर्न तपाईँ के अरे औषधि व्यवस्था विभाग जानुपर्छ क्या. त्यो भनेको हामी त यस्तै चाड युवाउँलाई सँगै छ, अलिकति उछुटेको हो नि त हामी त, हो कि होइन भन्नु त. अब हामी फार्मेसी मात्र दर्ता गरेर उहाँ पुग्नुपर्छ क्या, कमसेकम त्यही यही हाम्रो जिल्लाबाट गरेर त हामीलाई त सजिलै त थियो नि, एउटा फार्मासिस्ट त्यहाँ राखिदिएर होइन. के ठुलो कुरा छ त, छैन नि त जिल्लाले हेर्ने. अब तपाईँको क्लिनिक दर्ता त्यहीँ हुन्छ, ल्याब दर्ता त्यहीँ हुन्छ होइन, तपाईँको अरू अरू ओपिडीको तपाईँको विशेषज्ञ ओपिडी दर्ता त्यहीँ हुन्छ. त हामी फार्मेसी दर्ता कहाँ जानु पऱ्यो, हामी जानु परेछ हामीलाई कहाँ, काठमाडौँ जानु परेछ होइन. अब यो त्यो त्यो त्यो त यता राम्रो भयो, तर त्यो हाम्रो जिल्ला सबैतिर आयो भने हामीलाई सजिलो हुन्थ्यो भन्ने कुरा. अब तपाईँले अघि भने जस्तो अब संस्थाले के गरेछ भन्दाखेरि, अस्ति भर्खरै हाम्रो सेप्टेम्बर 25 थियो, हाम्रो वर्ल्ड फार्मेसी डे थियो होइन. त्यो बेलामा हाम्रो केही कार्यक्रमहरू तर एकदम ठुलो पानी परेको भएर हामीले पोस्टपोन गरेर अस्ति हामीले श्रीराम आधारभूत विद्यालयमा पडेरिया 9 मा हामी त्यहाँ गएर एउटा मिसयुज एन्ड एब्युज अफ ड्रग्स इन टिनेजर भनेर एउटा सानो कार्यक्रम पनि चलायो. हामीले यस्ता कार्यक्रमहरू चलाइरहेछौँ है. अनि यसले चाहिँ के हुन्छ भने हामी अलिकति औषधिको सम्बन्धीको भएको भएर हामी फ्रिडम फाउन्डेसनको एउटा सहयोगमा त्यहाँको ट्रेनरहरू लिएर गएर त्यहाँ मैले पनि आफ्नो दुई चारवटा कुरा भन्न पाएको थिएँ. मैले पनि दबाई बारे बच्चा बच्चीलाई अलिकति अलिकति केही भए पनि अवेरनेस गर्ने मौका चाहिँ मिलेको थियो हामीलाई होइन. त्यही हो. अनि अहिले हामीलाई मेम्बरसिपहरूलाई बढाउने अलिकति होइन हामी आफू स्ट्रङ हुने आफू हाम्रो फार्मेसीलाई सबैलाई एकै ठाउँमा लिएर आउने त्यही काम भइरहेछ.
1: धन्यवाद सर. अब महत्वपूर्ण र तपाईँको संस्था अब फलस फुलस कुरामा विभिन्न मिसिजका कुराहरूमा कहाँ कहाँ कोर्डिनेसन गर्नुपर्ने हो स्थानीय निकायदेखि लिएर केन्द्रसम्म कोर्डिनेसन गरेर आफूलाई एउटा स्थापित गर्ने मौका मिलोस् मिडियाको तर्फबाट हजुरलाई शुभकामना. अब अन्त्यमा आजको बसाईबाट यो शीर्षकलाई टेकेर हाम्रो दर्शकहरूलाई भन्नै पर्ने केही कुरा छ भने छोटोमा दिँदै सामुदायिक टेलिभिजन बुद्धावाद र यो कार्यक्रम स्वास्थ्य सरकारलाई के सुझाव दिन चाहनुहुन्छ?
0: तपाईँहरूलाई सुझाव दिने ठाउँ त छैन. जे गर्नुभएको छ धेरै राम्रो गर्नुभएको छ होइन. हामीलाई पनि अब फार्मेसीलाई नि कहिले काहीँ बोलाएर सर ल यसो आइदिनु पर्यो तपाईँहरूको त्यो भनिदिनु पर्यो भन्नुहुन्छ. खुसी लाग्छ माया गर्नुभएको छ. अब आज घटस्थापना पनि छ सम्पूर्णलाई घटस्थापनाको शुभकामना साथै आउँदै गरेको विजय दशमीको पनि सबैलाई शुभकामना. हुन त अहिले देश एकदम रोगको बेला छ. धेरै ठुलो नगरौँ सानो सानो अब आफ्नो रीतिरिवाज अनुसारको त गर्नै पर्यो होइन. टडक भडक नगरौँ जति सक्दो त्यसै गरौँ. अझै अझै हाम्रो त मेरो सल्लाह त के छ भने बरु सानो गरेर केही रकम अझै सहयोग गर्नुहोस्. हुन त सबैले गरिएको छ. यही विषयमा हाम्रो नेपाल फार्मी सङ्घको हामीले पनि आफ्नो सक्दो सबै मेम्बरले हाम्रो दर खाने कार्यक्रम थियो त्यसलाई क्यान्सल गरेर हामीले त्यसको पैसा हामीले नेपाल सरकारको राहत कोषमा हालिएको थियो. अब बुद्ध आवाज टेलिभिजनलाई चाहिँ मैले विशेष धन्यवाद दिन चाहन्छु. बुद्ध आवाज टेलिभिजनलाई तपाईँलाई होइन आउनुहुन्छ माया गर्नुहुन्छ आइदिनु सर भनिदिनुहुन्छ होइन. त्यही हो सर.
1: धन्यवाद सर. तपाईँले जसरी माया गरिदिनुहुन्छ भन्नुहुन्छ हामी पनि फेरि त्यसरी नै तपाईँले हामीलाई माया गर्नुहुन्छ र हामीले तपाईँलाई माया गर्छौँ. तपाईँको विज्ञतालाई बेला मौकामा यसरी आएर पर्दाबाट भए पनि हाम्रा दर्शकहरूलाई अवगत गराइदिनुहुन्छ. दर्शकहरूले आफ्नो स्वास्थ्यको बारेमा घरमै बसेर बिहान आफ्नो चियाको चुस्की लिइरहँदा सचेतता कहाँ कहाँ जोगिन पर्दो रहेछ त औषधि प्रयोग गर्दा कसरी जानु पर्दो रहेछ स्वास्थ्यमा के के कुराहरू भरममा नकारात्मक पनि छिर्दा रहेछन् भन्ने कुराहरू आफ्नै घरमा बसेर पनि सुन्न पाउनुहुन्छ. यो अवसर जुन तपाईँले हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आइदिनुहुन्छ त्यसको लागि यो कार्यक्रमबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिँदै तपाईँको भावी जीवनको सफलताको कामना गर्दै कार्यक्रमबाट बिदा गर्छु. हस्त नमस्ते.
0: धन्यवाद सर.
1: दर्शकबिन अत्यन्तै महत्वपूर्ण विषयको बारेमा छलफल गरेर आजका अतिथिलाई विदाई गरिसकेका छौं. कार्यक्रम अवधिभरि हामीलाई हेरेर र सुनेर साथ दिनुभयो. यो साथ र सहयोग तपाईँहरूले निरन्तर दिनुभएको छ र अब आगामी दिनहरूमा पनि दिनुहुन्छ भन्ने आशा र अपेक्षाका साथ प्राविधिक मित्र सशिम शर्माको साथमा म कार्यक्रम प्रस्तुत पनि ओझेल पर्न चाहन्छु. हस्त नमस्ते. शुभ दिन.

0: vampiro.
1: युनाइटेड अस्पताल बारगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा 1 बैरिया कपिल वस्तु।
8: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4064।

0: फेरि सबैको मन जित्नु भएको छ, अब फाइनल जित्नु त
1: हामीले फाइनल जित्ने नजित्ने या हामीले सबैको मन जित्ने नजित्ने भन्दा पनि देशले जित्नु पर्यो। महत्वपूर्ण कुरा भनेको जनताको अवस्था बदल्नको लागि सरकारले शासक होइन सेवक भएर काम गर्नु पर्यो, र जनताले पनि कुनै व्यक्ति र विचारको झोला नबोक्ने जिम्मेवार नागरिकको रूपमा राज्यसँग अधिकारको पनि कुरा गरौं र राज्यप्रतिको कर्तव्य पनि कुरा गरौं, किनकि हाम्रो लागि ज्यानको बलिदानी दिने शहीदहरूले हेरिरहेका छन्।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 8 बज्यो।
2: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
3: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
4: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
3: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
5: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: आली डेन्टल 4 नम्बर बिदपुर कपिल वस्तु, दसैँ विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-225।
7: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
8: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
7: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
9: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
10: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
7: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
9: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
7: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा 1 बैरिया कपिल वस्तु।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
11: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
11: हो नि, खेल्ने हो, जित्ने हो।
6: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
11: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000-1,00,000 सम्मको छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल प्रणाली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
11: सम्पर्क नम्बर 98570-50-243, 98013-51-417 र 98013-51-423।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिफ लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846194125 र 9857052004
2: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
3: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु
2: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
3: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
2: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
3: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
4: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर बाढगङ्गा एक बैरिया कपिल वस्तु
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
4: सम्पर्क नम्बर 076551111 9857031363 र 9809340064
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोर्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
6: नसा तथा मनोरोग विशेषज्ञ
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
6: फिजियोथेरापी विशेषज्ञ सेवा
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071531641 र 535641
5: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल
8: पुराना सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
9: लुम्बिनी खाती सुन चाँदी पसल बाढगङ्गा चार जितपुर कपिल वस्तु
8: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 9557031573 अर्जुन खाती, सम्पर्क नम्बर 98570478।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तिसको उल्लास अनि मायाको चिनो
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाली पसल बारगंगा 2 पिपरा कपिल वस्तु
5: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
4: जय सुब्बा देउराली सुनचाली पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा 2 पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला रातिको 9 बज्यो।
2: नाइदै दिउँसो पछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घट स्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज क्यानाडासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। बुढ़ी गण्डकी नदीमा आज बिहान 81 बाढ़ी आएको छ। गोरखाको चुमनुम्री गाउँपालिका छ लोकपा र चुम्लिङ बीचमा पहिरो खसेर थुनिएपछि बुढ़ी गण्डकीमा 81 लेदोसहितको ठूलो बाढ़ी आएको हो। चुमनुम्रीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको झल्को दिने गरी बाढ़ी आएको बताएका छन्। एका बिहानै ठूलो आवाजसहित बाढ़ी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन्। बुढ़ी गण्डकी नदी मिसिने धादिङको बेनीघाटसम्म नै नदी किनारमा नजान र उच्च ठाउँमा सुरक्षित बस्न प्रहरीको आग्रह छ। बुढ़ी गण्डकी नदी आरूघाटमा बाढ़ीले खतरा तह पार गरेको र बढ़दो क्रममा रहेको हुँदा त्रिशुली दोभानसम्म नदी छेउछाउ नजान बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बाढ़ीले नदी तटीय क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। बिहानको बाढ़ीले चुमनुम्रीको पैयू र बगर गाउँका 35 घर बगाएको छ। दोभान, घट्टे खोला, जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुमनुम्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। चुमनुम्री गाउँपालिका 3 बजारमा बाढ़ीबाट धेरै क्षति भएको छ। बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल बगाएको छ। चुमनुम्री गाउँपालिका 3 सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका 5 माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका 5 माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 5-7 घर र 5-7 टहरामा बाढ़ी पसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार धार्चे गाउँपालिका 3 सल्लेरीका 20-22 घर जोखिममा छन्। बुढ़ी गण्डकीको बाढ़ीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दालाई सतर्क रहन अनि सुरक्षित ठाउँमा जान आग्रह समेत गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकादेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार गराएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार, बिहिबार र शुक्रबार देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका 1-2 ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपा ललितपुरमा उपसभापति र महामन्त्रीको मतगणना भइरहेको हो। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिइरहनु भएको छ। त्यसैगरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुलामा प्रदीप पौडेल र अमर सिंह पुन मगर तथा महामन्त्री महिलामा दिला संग्रौला पन्तले अग्रता लिइरहनु भएको छ। सभापतिमा भने गगन कुमार थापा यसअघि नै निर्वाचित भइसक्नु भएको छ। यस वर्षको बडा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित कट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिशास्त्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घट स्थापनाको शुभ साहित रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादको रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्रॉ कूपन पाने इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइज में पाने 1 जोड़ी को लगी बारी टूर यूरो पेंट घर मात्र होइन रंगाउन होस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँबाट साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ। संघका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सीकोलाको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साई बाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिण्डर साट्न पाउने भएका हुन्। उपभोक्ताको जुनसुकै सिलिण्डर भए पनि बालाजुबाट नेपाल सहित एएसपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एभरेस्ट र सुगम, कलंकीबाट साई बाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउनेछन्। तोकिएका ठाउँबाट फरक कम्पनीको सिलिण्डर सार्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान अहिले 9:30 बजेदेखि बेलुका 4 बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ। बजारमा अहिले 58 ग्यास उद्योगका सिलिण्डर छन्। उपभोक्ताले ग्यास सार्दा आफ्नो पहिचान खोल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि संघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएसीएले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धत गरी समाचार संस्था अल जजीरा जनाएको छ। आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ, तर उसले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचनामा पनि क्षति पुगेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार बिहान 12:15 बजेदेखि शुरू हुँदैछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान 2-2 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजयी जित निकाल्न सकेमा नेपालको 1 दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै 1 दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4मा पर्ने सम्भावना भने सकिएको थियो। योसँगै नेपालले अब प्लेअफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट 1 दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। नेपाल अहिले 7औं स्थानमा छ। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बुढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदिई दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाण्डुका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै।
2: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा एक बैरिया, कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
9: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
9: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
8: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
9: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
8: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
9: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
8: फिजियोथेरापी विशेषज्ञ सेवा,
9: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 0175316041 र 5356641।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर आज चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर संजय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा

0: आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर बाणगंगा एक बैरिया कपिल वस्तु
1: तपाईको पुरानो बाइकको आकर्षक मूल्यांकन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाणगंगा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
0: सम्पर्क नम्बर 076550111 98570131363 र 98019443064
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
4: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाणगंगा चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ
4: नभुल्नु होला
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200

0: अरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिलवस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
3: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
3: हो नि, खेल्ने हो, जित्ने हो।
4: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
3: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
5: केदारनाथ अटोमोबाइल्स प्राली, बाणगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
3: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
6: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आली डेन्टल 4 नम्बर जितपुर कपिल वस्तु, दसैँ विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-60-404 र 98-447-92-200।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 10 बज्यो।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा 1 बैरिया, कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।
2: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
4: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
6: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
4: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल्स प्रणाली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
2: सम्पर्क नम्बर 98570-50-243, 98-013-51-417 र 98-013-51-423। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
7: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-31-00-25-30।

0: युनाइटेड अस्पताल बाडगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, थोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगाङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको। होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो।

0: अन्त नि न्यू बर्गरखाती ज्वेलर्सतिर त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना लिम्ला भयो त
1: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाती ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
3: थप जानकारीका लागि न्यू अर्घाखाती ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि
0: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 9800079526 र 9847082790
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी खोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
6: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श
7: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 9857055138
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
8: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी त्यसको उल्लास अनि मायाको चिनो
9: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बाढगंगा 2 पिपरा कपिल वस्तु
10: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
9: जय सुपा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बाढगंगा 2 पिपरा कपिल वस्तु सम्पर्क नम्बर 9857056249 र 9805718346
11: सपनाहरू सिमानामा बाँधिँदैनन् तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्
12: हो यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी जितपुर 4 नम्बर कपिल वस्तु
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ
13: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस् चुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
12: सम्पर्क 9849909359 र 9862531350 शाखा प्रबन्धक समीक्षा गौतम

0: के हो यार आफ्नै लागि पठाएर चाहिँ के हो सधैँ यस्तै गर्छौ भने
1: ल ब्रो त्यस्तो होइन कि के लागि पठाएको होइन मैले
0: हे यो ब्रो सो थाहा छैन मलाई तेरो नियति ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यसको लागि पठाएको कि पठाएको

सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:30 देखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।

0: मञ्च सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू यति बेला 3 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 300 भन्दा बढी HD र STTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-50-00-61 रेकर्ड गराउनु हुन वा गुनासो @oagmep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेब

0: मध्यान्न को 12 बज्यो
1: यो समय किसान फाइन प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको साथ सुन्दै हुनुहुन्छ सामुदायिक
1: रेडियो
2: कम्प्लीट
1: फाइटिंग सोल्युसन्स 6 मेगाहर्ट्ज

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन। प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार। नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज चढ़ान, गाड़ी वार पार हुन थाले। धादिङको गलौदीमा बन्द सड़क दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाड़ीको रूट परमिट खुला। साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 ज्यान गयो, 300 भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। नेपाल खबरमा अब पूरा खबर। बूढी गण्डकीको बाढ़ीले 6 पुल बगाएको छ भने अहिलेसम्म 10 अवस्था थाहा हुन सकेको छैन। उनीहरू सम्पर्कविहीन छन्। बाढ़ीले 2 मोटरेबल र 4 झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै बाढ़ीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेलीब्रिज पनि बगाएको छ। त्यसैगरी माछी खोला र केरौजा जोड्ने झोलुङ्गे पुल, चुमनुमरीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिरदीवासको घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। बाढ़ीले चुमनुमरी गाउँपालिका 3 पैयौं र बगरका झण्डै 35 घर बगाउनका साथै जगत, सल्लेरी, दोभान र घट्टे खोला गाउँमा पनि क्षति पुगेको छ। बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाको आरूघाट बजार खाली गराइएको छ। माथिल्लो क्षेत्रबाट लेदो र गेग्रान सहितको ठूलो बाढ़ी आएसँगै जोखिम बढ़ेपछि प्रशासनले आरूघाट बजारका बस्ती खाली गराएको हो। त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। आज बिहान गोरखाको चुमनुमरी गाउँपालिका 6 लोकपा र चुमलिङको बीचमा ठूलो पहिरो गएर बूढी गण्डकी थुनिएपछि लेदो सहित बाढ़ी आएको हो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बूढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 6 अहिलेसम्म हवाई उद्धार भएको र प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभएको छ। चुमनुमरी गाउँपालिकाको लोकपा र चुमलिङ क्षेत्रमा पहिरो खसेर थुनिएको बूढी गण्डकी नदी 81 लेदोसहित बगेपछि ठूलो भौतिक क्षति भएको छ। आज बिहान आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोली उद्धार कार्यमा खटिएका छन्। सिंहदरबारमा अघि बिहान भएको विपद प्राधिकरणको पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टर मार्फत हवाई निरीक्षण भइरहेको र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो। समयमै पूर्व सूचना प्राप्त भएकोले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्कालै खाली गराउन सकिएको र तल्लो क्षेत्रमा मानवीय क्षति नभएको उहाँले बताउनु भएको छ। अरू विवरण भने संकलनको काम भइरहेको छ। बाढ़ीको प्रभावलाई कम गर्न र मानवीय सम्भावित क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह, बस्ती खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन्। बाढ़ीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बूढ़ी गण्डकी, त्रिशुली र नारायणी नदी आसपासका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार नदी थुनिएर आकस्मिक रूपमा फुट्ने प्रक्रिया हुँदा बाढ़ी विभिन्न चरणमा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उपग्रहबाट प्राप्त प्रारम्भिक तस्वीरमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ। जोखिमको आकलन अनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुगलिनसम्म उच्च जोखिम र मुगलिनभन्दा तल चितवनसम्म मध्यम जोखिम रहेको छ। देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ़न सक्ने भएकोले चितवन र नवलपरासी पूर्वको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीबिरी जडानको काम सकिएको छ। गएको भदौ 10 आएको भोटेकोशीको बाढ़ीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एकरूप ब्रिज अर्थात बेलीब्रिज निर्माण सम्पन्न भएको हो। पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिक रूपमा गाड़ी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ। भोटेकोशी बाढ़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। बेलीब्रिज संचालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्रयाक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार भएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौं रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको यसअघि जानकारी गराएको थियो। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट पर्मिट खुला गरेको छ। आज घट स्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट पर्मिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट पर्मिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाड़ीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। त्यस्तै काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै सिलिण्डर साट्न पाउने भने पनि सहजै नपाएको केही उपभोक्ताको गुनासो, घट स्थापनाको दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493 4953555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बुढी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार, नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज जडान, गाड़ी वारपार हुन थाले लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यका विभिन्न 6 केन्द्रबाट खाना पकाउने ग्यास वितरण तथा सिलिण्डर साट्ने व्यवस्था आजदेखि शुरू गरिएको छ। तर जुनसुकै कम्पनीको खाली सिलिण्डर साट्न सकिने भनिए पनि कतिपय उपभोक्ताले आफ्नै ब्राण्डका सिलिण्डर मात्र साटिदिएको उद्योगीले साटिदिएको गुनासो गरेका छन्। जुनसुकै ग्यास साट्न पाइन्छ भनेर पुगे पनि साट्न नपाएको कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम पुगेका केही उपभोक्ताले गुनासो गरेका छन्। आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीको ग्यास सिलिण्डर काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँमा साट्न पाउने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ। तर अहिले लाइनमा पुगे उपभोक्ताले भने जुनसुकै कम्पनीको ग्यास सिलिण्डर साट्न नपाएको गुनासो गरेका हुन्। बालाजु, पेप्सीकोला, सुकेदारा, सिफल, कलंकी तथा ललितपुरको हरिसिद्धि गरी 6 केन्द्र तोकिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। घटस्थापनाको दिन आज सुन तोलामा 800 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन तोलाको 2,96,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,95,700 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 35 रूपियाँले बढ़ेर आज तोलाको 4,440 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरणले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 ज्यान गएको छ र 300 भन्दा धेरै घाइते भएका छन्। आक्रमणबाट 4 साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धत गरी समाचार संस्था अल जजिराले जनाएको छ। यो आक्रमणमा हुथी विद्रोही समूह को संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ। तर उसले यो आक्रमणको अहिलेसम्म जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4 पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अहिले नेपाल र क्यानाडाले खेलिरहेका छन्। ओमान क्रिकेट एकाडेमी टर्फ 1 टस हारेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 13 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 40 रन बनाएको छ। रोहित पौडेल 17 र अर्जुन कुमाल खेलिरहेका छन्। तालिकाको शीर्ष 4 पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एक दिवसीय मान्यता जोगाउने मुख्य चुनौती छ। यो श्रृंखलाको अस्ति भएको खेलमा घरेलु टोली ओमानले क्यानाडालाई हराएसँगै नेपालको शीर्ष 4 पुग्ने सम्भावना सकिएको हो। नेपालले बाँकी रहेका चार खेलमध्ये कम्तीमा तीन खेल भने जित्नुपर्नेछ। एक दिवसीय मान्यता जोगाउनका लागि लीग टू अंक तालिकामा नेपाल 32 खेलबाट 24 अंक जोड्दै सातौं स्थानमा छ। क्यानाडा 33 खेलबाट 25 अंक सहित छैटौं स्थानमा छ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बुढ़ी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन। प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार। नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज जडान, गाड़ी वारपार हुन थाले। धादिङको गलौदीमा बन्द सड़क दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाड़ीको रूट परमिट खुला। साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बुढ़ी गण्डकी नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै सतर्कता अपनाउनुहोला।

0: निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
5: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
6: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
5: हो नि, खेल्ने हो, जित्ने हो।
7: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
5: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
6: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
7: केदारनाथ अटोमोबाइल प्राली, बारगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
5: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
8: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा एक, जितपुर, कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: युनाइटेड अस्पताल बाढगंगा सात छात्रापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
5: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
8: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो,
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपादेउराली सुनचाँदी पसल, बाढगंगा 2 पिपरा, कपिलवस्तु।
10: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुपादेउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा 2 पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
11: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
12: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर, कपिलवस्तु।
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट
13: स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
14: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुवासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
12: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।

0: रहेछ कि ब्रो?
1: कहिले?
0: मिल्दैछ कि ब्रो?
2: राम्रोसँग ल मिलाइदे,
0: राम्रोसँग ल गाइदे,
2: साथै
0: मुच्चे

0: के हो यार आफ्नै लागि पठाएर चाहिँ के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आली डेन्टल चार नम्बर जितपुर कपिल वस्तु, दसैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04-04 र 98-447-92-200।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आली डेन्टल 4 नम्बर जितपुर कपिल वस्तु, दसैँ विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04-4 र 98-47-42

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बारगेला सात ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाँझोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-1

0: अनुभवी तथा दक्ष प्राविधिक द्वारा बाइक तथा स्कूटर मरमत को सुविधा छ। अनि नया किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्ष सम्मको सजिलो फाइनेंस को सुविधा पनि उपलब्ध छ।
1: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
2: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कूटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
1: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा एक बैरिया कपिल वस्तु।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
3: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाडगंगा अटो टेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076-550-111, 98570-31-363 र 98019-44-064।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न

0: नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
1: लुम्बिनी खाती सुनचादी पसल बारङ्गा चार जितपुर कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 98570131570। अर्जुन खाती। सम्पर्क नम्बर 98570078473।
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
6: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079586 र 98470082790।
7: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
8: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
7: हो नि, खेल्ने हो, जित्ने हो।
0: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
7: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
8: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
0: केदारनाथ अटोमोबाइल प्राली, बाडगङ्गा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
7: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
9: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
8: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिलवस्तु।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
10: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
8: सम्पर्क 98499-0939 र 98672-51350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: खेती गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आएनन् भने त माया मार्दे भयो।
0: मनले काम आन्दो रहेछ त नि, परास्त गरे कम गरे।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला दिउँसोको 4 बज्यो।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नु होला,
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
9: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
8: स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा,
9: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
8: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
9: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
8: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
9: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
8: फिजियोथेरापी विशेषज्ञ सेवा,
9: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

तिनानाको सिन्दूर पोते दुईको धागो चुराओ, तिनानाको सिन्दूर पोते दुईको धागो चुराओ, स्वयंवर गर्ने औठीले।

0: ऊपर की दाता है पावला।
1: ए मुखे खोलना पर्ने हो कि आफै बुझी ए जानी, मुखे खोलना पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पोसिता भइकिन रानी।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आली डेन्टल, चार नम्बर जितपुर, कपिल वस्तु, दसैँ विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-60-404 र 98-447-92।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 55 52 00 4
2: दसैँ आयो नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ त्यसो भए यो दसैँ बनाऊ अझै विशेष
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर खेल्ने
2: हो नि खेल्ने हो जित्ने हो
4: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् सहभागी बन्नुहोस् गेम अफ पावरमा
5: केदारनाथ अटोमोबाइल प्राली बारगंगा 1 बैरिया तपाईँको आफ्नै बजाज शोरूम
2: सम्पर्क नम्बर 98 570 50 243 98 013 51 417 र 98 013 51 423
6: सपनाहरू सिमानामा बालिँदैनन् तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्
7: हो यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी जितपुर 4 नम्बर कपिल वस्तु
6: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ
8: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस् चुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
7: सम्पर्क 98 499 0939 र 98 672 51 350 शाखा प्रबन्धक समीक्षा गौतम

0: ओहो मुसाको दिरा चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व

स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाण्डौ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुन चाँदी पसल, बारगंगा दुई पिपरा कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुन चाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगाङ नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
6: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007985826 र 98470082790।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हारजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

पूजा करता हूँ अंधेरे।

0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आली डेन्टल, चार नम्बर जितपुर, कपिल वस्तु, दसैँ विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-404 र 98-447-92-235।
2: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
3: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
2: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
3: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
2: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
3: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
2: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
8: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर, कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98-570-31-569। अर्जुन खाती, सम्पर्क नम्बर 98-570-78-403।
9: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
10: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
11: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
10: 24 घण्टा सेवा उपलब्ध छ।
11: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
10: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
12: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबा

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बूढ़ी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै,
2: कारण अझै पनि यकिन भइसकेको छैन, त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता बनाएका छौं।
0: घटस्थापनासँगै आजदेखि बड़ा दशैं शुरू, घर घरमा जमरा राखियो, घर फर्कनेहरूको चहल पहल बढ़्यो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
1: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै, महिलातर्फ डाक्टर जिला संग्रौलाको अग्रता।
0: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बन्ध, व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता, अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
1: र आईसीसीले क्रिकेट लीग 2 मा क्यानाडाले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गोर्खाको बूढ़ी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घर, पुल तथा जलविद्युत आयोजनाका संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 49 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना सम्पर्कविहीन रहेको र अहिलेसम्म मानवीय क्षतिको पुष्टि भने नभएको प्राधिकरणको भनाई छ। गोर्खाको चुमनुमरी गाउँपालिका 6 लोकपा र चुमलिङ बीच पहिरो खसेर नदी थुनिएपछि 81 लेतो र गेग्रान सहितको बाढ़ी आएको बाढ़ी पूर्वानुमान महाशाखाको प्रारम्भिक अनुमान छ। बाढ़ीले 341 मेगावाटको बूढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 वटा टेलिफोन टावर र 50 वटा बिजुलीका पोलमा क्षति पुगेको छ। यस्तै बाढ़ीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको 1 भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ। न्याकचेतदेखि श्रीदिवास जोड्ने झलुङ्गे पुल तथा धार्चेको माछेखोलाबाट करैजा जोड्ने पुलमा क्षति पुगेको छ। बाढ़ीले सल्लेरीमा निर्माणाधीन साहस ऊर्जा आयोजनाको पावर हाउस र आसपासका घरमा समेत क्षति पुगेको छ। धार्चेको माछे खोलाको तल्लो बस्तीमा बाढ़ी पसेको छ भने सल्लेरीका केही घर जोखिममा परेका छन्। सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ। सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हय उद्धारको काम भइरहेको छ। उद्धारमा 437 जना सुरक्षाकर्मी परिचालन भइरहेको सेनाले जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले बूढ़ी गण्डकी नदीको तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। गोर्खा, धादिङ, तनहुँ, चितौन तथा नौलपरासीका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई एसएमएस मार्फत पूर्व सूचना पठाएको छ। क्षतिको वास्तविक अवस्था बुझ्न र सड़क र पुलको विकल्प खोज्न विपद व्यवस्थापन प्राधिकरण र सड़क विभागका प्राविधिक टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन भएका छन्। बूढ़ी गण्डकी बाढ़ीले गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित ठाउँमा रहेको र उद्धारका लागि पहल भइरहेको छ। मनासु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुम्री गाउँपालिका तीन जगतमा 100 भन्दा बढ़ी विदेशी पर्यटक रोकिएको उहाँले बताउनु भएको छ।
1: बाढ़ी आउनु अघि बुढ़ी गण्डकी नदीमा पानीको बहाव घटेको थियो, त्यसैले पहिरोका कारण नदी थुनिएर बनेको ताल फुट्दा बाढ़ी आएको अनुमान छ। तर बाढ़ी ठूलो भएकाले अरू कारणहरू बारेमा पनि चर्चा भइरहेका छन्। बाढ़ीको कारणबारे साथी महेश गेवालीले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोध्नु भएको छ।
2: कारण अझै पनि यकिन भइसकेका छैन। आजको भूभाग र तस्विर आइसकेका छैन, हिजो बेलुकीको मात्रै तस्विर आएको छ। त्यसको आधारमा चाहिँ एउटा ठूलो पहिरो खसेको देखिन्छ होइन। त्यो पहिरोले त्यहाँको खोला थुनिन गएको हुनुपर्छ र त्यो फुटेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष चाहिँ हो। अब त्यो बाहेक पनि अरू यो गत राति कहीँ कतै पहिरो थपिएको अथवा चाहिँ पहिरोहरू खसेको अथवा हिमतालहरू फुटेको अब कारणहरू त अनेक आशंका गर्न सकिन्छ। तर पनि प्रारम्भिक रूपमा चाहिँ हाम्रो अहिलेसम्मको निष्कर्ष चाहिँ पहिरोले नदी थुनिन गएको र फुटेको नै भन्ने छ।
6: हजुर, त्यसको गतिको केही तथ्याङ्क अथवा केही कुराहरू आयो त सर बाहिर?
2: यसको गतिको तथ्याङ्क चाहिँ हामीले अब निकाल्दैछौँ करिब करिब होइन। हामीले माथिको गतिको बारेमा चाहिँ पूरा जानकारी दिनलाई माथि केन्द्रहरू नरहेको कारणले अलिक कठिन छ। तर पनि यो करिब करिब चार घण्टामा आरुघाट आइपुगेको छ। मतलब यो गति चाहिँ अब रसुवा भुटेखुसीको तुलनामा ज्यादै न्यून गति हो होइन। यो त्यस्तो उच्च गतिका साथ आएको चाहिँ देखिँदैन, तर अरू सामान्य बाढी भन्दा यसको गति चाहिँ बढी नै छ।
6: हजुर, धेरै नागरिकहरूले चाहिँ भुटेखुसीकै झल्को आयो भन्ने कुरा गरिरहनु भएको छ। त्यो भुटेखुसीको र यो आजको बुढी गण्डकीको बाढीको फरक चाहिँ के छ?
2: फरक मुख्य त एउटा गतिमै फरक छ, अर्को यसको गहिराईमा पनि फरक छ। यो अलिकति तुलनात्मक रूपमा सानो छ र गति पनि केही कम छ। अब माथिल्लो क्षेत्रमा हामीले हेर्दै गर्दाखेरि अब आरुघाट बजारमा गहिराई हामीले करिब 8 मिटर गहिराई बढेको, जलसतह बढेको पायौं। अब पहिलाको हेर्नुभयो भने बेत्रावतीमै पनि झन्नै 18 मिटर जति अग्लो बाढी चाहिँ आएको थियो। त्यस हिसाबले झल्को त अब जसुवा भुटेको सिको जस्तै किसिमको त हुने भयो, तर स्केलमा हेर्दाखेरि केही सानो छ। खेती कम हुनुको कारण मुख्य त जलस्रोत आयोजनाहरू बुढी गण्डकीमा निर्माणाधीन मात्रै थिए, निर्माण भइसकेको अवस्था थिएन। र यसमा एउटा फरक के भने यसले पहिला यसले सानो बाढी आयो, त्यसले गर्दा केही सतर्कता हुनको लागि समय पनि प्राप्त भयो र त्यस पछाडि करिब 1 घण्टा पछाडि बल्ल ठूलो बाढी आएको छ। जहाँ ताल बन्यो त्यो फुट्ने क्रममा 2-3 चोटि गरेर फुलेको हुनुपर्छ, पहिरोले थुनिएर बनेको हो भन्ने जस्तो चर्चर्ती हेर्दा देखिन्छ। भलै यकिन कारणमा हामी पुगिसकेका त छैनौँ। जोखिमको दृष्टिकोणले गोर्खाको माथिल्लो क्षेत्र जनघनत्वको हिसाबले तुलनात्मक रूपमा अलिक कम भएको कारणले गर्दाखेरि र बस्तीहरू पनि तुलनात्मक रूपमा धेरै जसो बस्तीहरू अलिक सुरक्षित स्थानमा भएका कारण अलिक कम क्षति भन्न त मिल्यो। करिब 200+ घर बगाएको भन्ने प्रारम्भिक आँकडा त छ, तर पनि नागरिकले चाहिँ समयमै सूचना माथिबाट प्राप्त गरेको, हामीले पनि समयमै सम्प्रेषण गरेको र समयमै सुरक्षित स्थानमा गएको कारणले अहिलेसम्म मानवीय क्षतिको जानकारी चाहिँ छैन।
6: पहिरोबाट जुन ताल बन्यो त्यो फुटेर चाहिँ आयो भन्ने कुरा गर्दाखेरि त्यो ताल पूर्ण रूपमा खुलिसकेको छ कि अथवा फेरि बाढी आउने सम्भावना त्यस्तो केही छ?
2: त्यो निष्कर्षमा पुग्न सकिएको छैन। त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता भनेका छौँ। नेपाली सेनाको हेलिकप्टर पनि त्यसतर्फ जान कोसिस गरिरहेको बुझिन्छ। अब स्थलगत रूपमा त्यहाँ गएर हेर्न सकियो भने पनि त्यसको बारेमा जानकारी।
6: तारन्तार बाढी आइरहेको छ नेपालमा, यसले चाहिँ के संकेत गर्छ?
2: हिमाली क्षेत्र पहाड़ी क्षेत्रमा असामान्य किसिमका बाढ़ीका घटनाहरू बढ्दै जाने नै देखिन्छ। यसका पछाडि दुई तीनवटा कारणहरू छन्। पहिलो चाहिँ मौसम जलवायुमा गरिरहेको परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो तापक्रमले पारिरहेको परिवर्तन होइन, हिम क्षेत्र अस्थिर भइराख्ने, अब यो पहिरोले नदी थुनिने त हामी विगतमा पनि देख्दै आएकै हौ, जुरे पहिरो अथवा अन्य पहिरोहरूको कुरा गर्दाखेरि पनि। अब यो नितान्त पहिरो मात्रै हो अथवा यसमा हिम पहिरो समेत मिश्रित छ, त्यसका आधारमा यसमा जलवायु परिवर्तन कारक हो होइन भन्ने निष्कर्षमा पुग्न सकिन्छ। यस किसिमको घटनाहरू बढ्दै गएको कारणले हामीले थप तयारी गर्नुपर्ने, पूर्व तयारी गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
0: उहाँ हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। राजसभा सभापति रवि लामिछानेले बुढ़ी गण्डकीमा आएको बाढ़ीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ। लामिछानेले चोमनुमरी क्षेत्रमा व्यापक क्षति पुगेको र नेक्चेत फिल्म पुल बगेको खबरले मर्माहित भएको उल्लेख गर्नुभएको छ। बुढ़ी गण्डकीदेखि त्रिशुली किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न उहाँले अपील गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले बाढ़ीका कारण भएको क्षतिले मर्माहित बनाएको बताउँदै यस्तो निर्देशन दिनुभएको हो।
1: यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गोर्खाको बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको चुमनुबड़ी क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथै पुल समेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको हो। यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार र राहतमा तत्काल खट्न निर्देशन दिनुभएको छ। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको हो।
0: त्रिशुली नदीले कटान गरेर भाँसिँदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क खण्ड मरमत गरेपछि आज दिउँसोदेखि गाड़ी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क भाँसिएपछि अस्ति बेलुकीदेखि अवरूद्ध बनेको राजमार्ग खुलाउन सड़क विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सड़क आयोजनाको टोली लागेको थियो। राजमार्ग पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्र नै गाड़ी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढ़ेर बेला सड़क अवरूद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी नै समस्यामा परेका थिए। गाड़ी खुलेसँगै रोकिएका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
1: यसैबीच त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि सड़क सम्पर्क विहीन बनेको रसुवा जिल्ला पुनः सड़क सञ्जाल मार्फत जोड़िएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीमा रहेको फलाखु खोलामा बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएसँगै रसुवा र नुवाकोट बीच यातायात सम्पर्क स्थापित भएको हो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले बेत्रावतीमा रहेको विदुर नगरपालिका दश र उत्तर गया गाउँपालिका पाँच जोड़ने दुईवटा पक्की पुल बगाएपछि रसुवा नुवाकोट बीचको सड़क सम्पर्क टुटेको थियो।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढ़ी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै, त्रिशुली नदीले कटान गरेर भाँचिँदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालीहरूको प्रमुख चाड़ बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू भएको छ। आज बिहान 11 बजेर 47 मिनटको शुभ साइतमा घटस्थापना गरी घरका दशैं घर तथा पूजा कोठामा जमरा राखिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैदृति योग परेकाले आवश्यक बस्ती शान्ति गरी आजै घटस्थापना तथा जमरा राख्न आग्रह गरेको थियो। घटस्थापना भोलि सोमबार गर्ने भन्ने चर्चा सामाजिक सञ्जालमा चलेपछि समितिले आजै जमरा राख्नुपर्ने स्पष्ट पारेको थियो। जमरालाई समृद्धि, शुभता र उर्वरताको प्रतीकका रूपमा लिने धार्मिक विश्वास छ। नवरात्रका नौ दिनसम्म महाकाली, महालक्ष्मी, महासरस्वतीका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आज शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। धार्मिक कथन अनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्त बीज लगायत आसुरी शक्तिको विनाश गर्न विभिन्न रूप धारण गर्नुभएको थियो। यसैबीच नवरात्रको पहिलो दिन काठमाण्डौको हनुमान ढोकामा रहेको दशैं घरमा पनि विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज घटस्थापनाका दिन राखिएको जमरा विजया दशमीमा टीकासँगै प्रसादका रूपमा शिरमा लगाइनेछ। घटस्थापनासँगै दशैं मनाउन घर फर्किनेको चहल पहल पनि बढ़न थालेको छ। रोजगारी अध्ययन विभिन्न कामका सिलसिलामा घरबाट टाढा रहेका मानिसहरू दशैं मनाउन आफ्नो जन्मथलो फर्किने गर्छन्।
0: यसरी दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको चहल पहल बढ़ेसँगै बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुको गतिविधि बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रूट परमिट खुला भएको छ। यस वर्ष दशैं मनाउन सड़क मार्गबाट झण्डै 10 लाख भन्दा बढ़ी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ। हवाई मार्गबाट समेत झण्डै 30-35 हजार यात्रु बाहिरिने अनुमान छ। यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायी, ट्राफिक प्रहरी र सम्बन्धित निकायले व्यवस्थापनको तयारी गरेका छन्। काठमाडौँ उपत्यकाका नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर, नागढुङ्गा लगायत 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। दशैंमा घर फर्कने यात्रुको चाप हुँदा अझै आउँदा दिनमा अझै बढ़ने अपेक्षा गरिएको छ। दशैंका लागि अग्रिम टिकट बुकिङ पनि अस्ति असोज 23 गतेदेखि खुलिसकेको छ।
1: दशैं शुरू भए पनि काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति अझै सहज हुन भने सकेको छैन। सरकारले ग्यास अभाव हुन नदिन विभिन्न 6 ठाउँबाट सिलिण्डर साट्ने व्यवस्था गरे पनि ग्यास लिन बिहानैदेखि उपभोक्ता लाइनमा बस्न बाध्य भएका छन्। उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट आज दिनभर ग्यास वितरण तथा सिलिण्डर साटफेरको व्यवस्था गरिएको छ। तर ग्यास लिन आउने उपभोक्ताको चापका कारण वितरण केन्द्रहरूमा लाइन लागेको छ। चाडपर्वको समयमा ग्यास सहज रूपमा उपलब्ध हुनुपर्ने भए पनि उपभोक्ताले एउटा सिलिण्डर ग्यास लिन समेत लामो समय कोर्नुपर्ने अवस्था देखिएको छ। सरकारले आजदेखि असोज 31 गतेसम्म जुनसुकै कम्पनीको खाली सिलिण्डर दिएर अर्को कम्पनीको भरिएको सिलिण्डर लिन सकिने व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार फरक ब्राण्डको सिलिण्डर साट्दा अतिरिक्त शुल्क भने तिर्नुपर्ने छैन। उपभोक्ताले भरिएको ग्यासको तोकिएको मूल्य मात्रै बुझाए पुग्नेछ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाण्डौको सिफल चौर, पेप्सिकोला, बालाजो औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धेबाट ग्यास वितरण तथा सिलिण्डर साटफेर भइरहेको छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ। अहिलेसम्म 3,435 मतगणना भएकामा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ। कांग्रेस महाधिवेशनमा उपसभापतिमा 2 जना खुला र 1 जना समावेशी सहित 3 जना तथा महामन्त्रीमा पनि 2 जना खुला र 1 जना महिला सहित 3 जनाका लागि मतगणना भइरहेको हो। उपसभापतिमा खुलातर्फ 2 जना निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी 1,686 मतसहित शीर्ष स्थानमा हुनुहुन्छ। उहाँले दोस्रो स्थानका उम्मेद्वारलाई 596 मतले पछाडि पार्नु भएको छ। दोस्रोमा मधु आचार्य 1,090 मत, तेस्रोमा सुरेन्द्र राज पाण्डेले 955 मत प्राप्त गर्नु भएको छ। यस्तै गोविन्द भट्टराईले 941 मत, धनराज गुरूङले 719 मत, दीपक गिरी 497 मत र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 299 मत प्राप्त गर्नु भएको छ। यस्तै उपसभापति समावेशीतर्फ एक पद रहेकामा विनोद कुमार चौधरी र जीवन परियार बीच तीव्र प्रतिस्पर्धा चलिरहेको रहेको छ। चौधरीले 896 मत प्राप्त गर्दा जीवन परियारले 829 मत, फर्मुल्लाह मनसुरले 469 मत, रंजित कर्णले 270 मत र सीता गुरूङले 251 मत प्राप्त गर्नुभएको छ। महामन्त्री खुलातर्फ 2 पद निर्वाचित हुनेमा प्रदीप पौडेल 2,055 मतका साथ ठूलो अन्तरले अगाडि हुनुहुन्छ। दोस्रो स्थानका लागि उदय शमशेर राणा र डाक्टर सुनिल कुमार शर्माबीच प्रतिस्पर्धा भइरहेको छ। उदय शमशेर राणाले 1,159 मत पाउँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत मात्र प्राप्त गर्नुभएको छ। यस्तै अमर सिंह पुन मगरले 819 मत, गुरूराज घिमिरेले 678 मत, नयन सिंह महरले 428 मत, शंकर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत प्राप्त गर्नुभएको छ। महिला महामन्त्रीतर्फ एकजना निर्वाचित हुनेमा डाक्टर डीला संग्रौला र महालक्ष्मी उपाध्याय डीनाबीच प्रतिस्पर्धा भइरहेको छ। डाक्टर संग्रौलाले 1517 मत प्राप्त गर्दा महालक्ष्मी उपाध्यायले 1398 मत प्राप्त गर्नुभएको छ। रीता खनालले 365 मत प्राप्त गर्नुभएको छ। मतपरिणाम अनुसार जारी मतगणनामा उपसभापति खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनु भएको छ। उपसभापति खुलाको दोस्रो स्थान समावेशी उपसभापति तथा महिला महामन्त्री पदमा भने उम्मेद्वारहरूबीच रोचक र प्रतिस्पर्धात्मक अवस्था रहेको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ। अघिल्लो सरकारले गएको असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले आज प्रदेशसभा बैठकमा 37,70,49,67,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो। यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकार अनुसार नै रहेको छ। बजेटको खर्च ब्योर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रूपियाँ रहेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार आज प्रदान गरिएको छ। नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकका लेखक बीना जोशी राज भण्डारीलाई 2082 सालको मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार प्रदान गरिएको हो। विराटनगरमा जन्मिएर काठमाण्डुमा हुर्किनु भएकी नृत्य कलाविद जोशीले लेख्नु भएको नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकमा काठमाण्डु उपत्यकामा प्रचलित लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताको मुकुण्डो नाच र तिनका गुरूहरूको इतिहास समेटिएको छ। ख्वापा प्याखा नामले समेत चिनिने यी परम्परागत नाचको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई पुस्तकमा उजागर गरिएको छ। यसैबीच मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा ऐतिहासिक राजदेवी मन्दिर, बौद्धी माई मन्दिर, विद्यापति चोकमा रहेको दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिंगारिएको छ। मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना र दर्शनका लागि पुगिरहेका छन्। राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा आजा गर्ने परम्परा छ।
4: नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका मानिस महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विपन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीहरूको भन्दा 4 गुणा बढ़ी छ। माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बाल विवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था छ। बाल विवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन, बालिकाको शिक्षामा लगानी, विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघले यस वर्ष बाल विवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ।
5: संघीय संसद सचिवालयले आन्तरिक नियन्त्रण कार्यविधि 2083 ल्याएको छ। हालै आएको कार्यविधिमा संसद सचिवालयका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्ने विषय छ। यसरी भएको सम्झौता अनुसार काम भए नभएको भनेर त्रैमासिक रूपमा कार्य सम्पादन मूल्याङ्कन हुनेछ। कार्यविधिको 4.1 कार्य सम्पादन सम्झौता गर्नुपर्ने विषय छ, जसमा सचिवले कार्य प्रकृति अनुसार कार्य विवरणको अधीनमा रही महाशाखा प्रमुखसँग र महाशाखा प्रमुखले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने उल्लेख छ।
4: शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन ललितपुर जिल्ला कार्य समितिले आज आयोजना गरेको वृहत शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य कुसुम महर्जनले सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएका शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो।
5: बेनी जोमसोम सड़क सञ्चालनमा आएसँगै 173 कन्टेनर गन्तव्यतर्फ हिँडेका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा, काठमाण्डु लगायतका ठाउँमा हिँड्न थालेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसोम अवरूद्ध सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका माल वस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन्। म्याग्दी र मुस्ताङको सीमाना थासाङ चार घासा स्थित प्रहरी चौकीका अनुसार सड़क खुलेको दुई दिनमा 391 विभिन्न गाड़ी मुस्ताङबाट बाहिरिएका छनृ
4: बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे प्लाञ्चोक खण्डमा पुनर्निर्मित सड़कबाट गाड़ी चल्न थालेका छन्। दशैंमा यात्रुको चाप बढ़ने भएकाले सड़क मरम्मत र अवरोध हटाउने तयारीलाई तीव्रता दिएको सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। 2081 सालको बाढ़ी पहिरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। यसअघि रोशी खोलामा बनाएको अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकामा पछिल्लो बाढ़ीले डाइभर्सन बगाएपछि पुनर्निर्मित सड़कबाटै आवतजावत शुरू भएको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। जापानमा सन् 1989 सन् 2026 मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न 4998 आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झण्डै आधा घटना ओकिनावा क्षेत्र मा भएका छन्। राष्ट्रिय प्रहरी निकायको प्रतिवेदन अनुसार यस अवधिमा ओकिनावामा 2447 आपराधिक घटना भएका छन्। यो कुल घटनाको 49% हो। यसै गरी नागावामा 18.3% र टोकियोमा 8.9% घटना दर्ता भएका चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कार जस्ता गम्भीर अपराधका 266 घटना देशभर दर्ता भएका थिए। तीमध्ये 129 घटना ओकिनावा, 67 घटना कानागावा र 34 घटना टोकियोमा भएका थिए।
4: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहित 127 बलमा 101 रनमा बनाएर आउट भए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिएका छन्। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइरहेको क्यानाडाले ताजा अवस्थाको खेलमा 42 ओभर 5 बलको खेल चलिरहँदा 7 विकेट गुमाएर 182 रन बनाएको छ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो। नेपालले बाँकी 4 मध्ये कम्तीमा 3 खेल जिते नजित लीग टू तालिकाको शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अहिले नेपाल 32 खेलबाट 24 अंकसहित तालिकाको 7 स्थानमा छ। नेपालले लीग टू तालिकाको शीर्ष 4 परेर सिधै विश्वकप छनौट खेल्ने अवसर गुमाएको छ। अब नेपालले प्लेअफ मार्फत विश्वकप छनौट खेल्नुपर्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: बुढी गण्डकी नदीको बाढ़ीमा 5 सम्पर्कविहीन, 49 उद्धार। पुल र जलविद्युत आयोजनामा ठूलो क्षति। पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान। जोखिम कायमै।
4: घटस्थापनासँगै आजदेखि बड़ा दशैं शुरू। घर घरमा जमरा राखियो। घर फर्कनेहरूको चहल पहल बढ़्यो। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
5: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै। महिलातर्फ डाक्टर डिला संग्रौलाको अग्रता।
4: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता। अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
5: र आईसीसी क्रिकेट लीग टूमा क्यानाडा नेपालले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र हृदय रिमाल पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आली डेन्टल, 4 नम्बर विदपुर, कपिल वस्तु, दसैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-25।
3: खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1, जितपुर, कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: युनाइटेड अस्पताल बाढगंगा 4 छात्रापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
6: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
8: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
6: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श। वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
8: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: युनाइटेड अस्पताल बाढगंगा 4 छाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
6: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाली पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नर्स तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 0175349005, 0175359005 र मोबाइल 9857078010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: दसैँ आयो नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ त्यसो भए यो दसैँ बनाऊ अझै विशेष
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर खेल्ने
2: हो नि खेल्ने हो जित्ने हो
4: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000सम्मको छुट
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा
5: केदारनाथ अटोमोबाइल प्राली बारगंगा 1 बैरिया तपाईँको आफ्नै बजाज शोरूम
2: सम्पर्क नम्बर 9857050243 9803151417 र 9803151423

0: नमस्कार, सामुदायिक रेडियो दावाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.2 MHz इन्टरनेट अनलाइन www.budhawaj.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट नदी थुनिएर फुट्दा बूढी गण्डकीमा बाढ़ी आएको प्रारम्भिक अनुमान, 49 जनाको उद्धार, 5 जना सम्पर्कविहीन, 6 पुल बगायो। मुसिवानमा 5 करोड़ बढ़ीको लागतमा मोटरेबल पुल निर्माण, आवतजावतमा सहज हुने अपेक्षा। जुम्लाबाट आएको स्याउ कुहिएपछि थापा आर्थिक संकटमा, एउटा नमूना स्याउको गुणस्तर अर्कै। अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, प्युठानमा गुडिरहेको बसको ढोकाबाट खसेर एक बालकको ज्यान गयो। दाङमा 161 खाद्य व्यवसायको अनुगमन, 13 मुद्दा दायर, 4 लाख बढ़ीको सामग्री जफत गरी नष्ट। र आगलागीको 1 वर्षपछि पनि उच्च अदालतको भवन पुनर्निर्माण भएन, सेवा प्रवाहमा समस्या।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064। अब समाचार विस्तारमा। नेपाली सेनाले गोर्खाको बूढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 49 जनाको उद्धार गरेको छ। आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको। नेपाली सेनाका 4 हेलिकप्टर र स्थल मार्गबाट खटिएको सुरक्षा टोलीले 49 जनाको उद्धार गरेको हो। गोर्खाको बूढी गण्डकीमा आएको बाढ़ीले चुनुम्री गाउँपालिका 6 5 जना भेडी गोठ बाट सम्पर्कविहीन भएका छन्। पहिरोले ओइन गुलुङ खोलाको बहाव थुनेपछि ड्याम फुटेर बूढी गण्डकीमा मिसिएको थियो। अहिले अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूको समन्वयमा थप खोजी तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ। बाढ़ीले 2 मोटरेबल र 4 चौलिङ्गे पुल बगाएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार अरूणघाट र धादिङको त्रिपुरा सुन्दरी तथा अरूणघाटको सोती मानपुल जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै बाढ़ीले धार्ची गाउँका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी मछी खोला र केरौजा जोड्ने छोलंगे पुल, चुनुम्रीको ठाडो फर्याङ र जगत जोड्ने पुल र सिर्दीबासको खट्टे खोला र फिल्मे जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले बाढ़ी थुनिएर फुट्दा आइतबार गोर्खाको बूढी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाले विज्ञप्ति निकालेर बाढ़ीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा ठूलो बाढ़ी आउने गरी वर्षा नभएको जनाएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो 24 घण्टामा ती क्षेत्रमा छिटफुट मात्र वर्षा भएको थियो। महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ। महाशाखाले बूढी गण्डकी नदीको तटीय र तल्लो क्षेत्रका बासिन्दालाई आज बेलुकासम्म नै नदी किनारा र जोखिमयुक्त बस्तीबाट टाढा रहन आग्रह गरेको छ। बटेकोशी क्षेत्रमा आएको भीषण बाढ़ीका कारण प्रभावित सड़क यातायातलाई सहज बनाउन बेत्रावती इक्रो भेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। भदौ 10 गते आएको बाढ़ीका कारण क्षतिग्रस्त सड़क सम्पर्क पुनस्थापना गर्ने उद्देश्यले निर्माण गरिएको पुल 45 दिनपछि सम्पन्न भएको हो। नेपाली सेनाले आइतबार एक कार्यक्रमबीच पुलको उद्घाटन गरेको छ। भेली ब्रिज सञ्चालनमा आएसँगै बाढ़ीका कारण प्रभावित सड़क खण्डमा आवागमन सहज हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा यात्रु तथा उक्त सड़क खण्ड भएर आवत जावत गर्ने सवारी साधनलाई राहत पुग्ने विश्वास गरिएको छ। त्रिशुली नदीले कटान गरेर भाषिदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क खण्ड मर्मत गरेपछि आइतबार दिउँसो 3 बजेदेखि गाड़ी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क भाषिएपछि अस्ति बेलुकादेखि अवरूद्ध बनेको राजमार्ग खुलाउन सड़क विभाग तथा नागडुङ्गा नौबिसे मोगलिन सड़क आयोजनाको टोली लागेको थियो। राजमार्ग पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रने गाड़ी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि खर जाने यात्रुको चाप बढ़िरहेका बेला सड़क अवरूद्ध भएपछि यात्रु तथा यातायात व्यवसाय समस्यामा थिए। अर्घखाँचीको सिद्धगंगा नगरपालिका 13 र कपिलवस्तुको बाढ़गंगा नगरपालिका 9 जोड्ने मुसिवान स्थित मोटरेबल पुलको उद्घाटन गरिएको छ। पुल निर्माण सम्पन्न भएसँगै सिद्धगंगा नगरपालिका 13 र बाढ़गंगा नगरपालिका 9 का स्थानीय बासिन्दालाई आवत जावतमा सहज हुने अपेक्षा गरिएको छ। दुई स्थानीय तहलाई जोड्ने यस पुलले स्थानीय स्तरमा यातायातको पहुँच विस्तार गर्न आवागमनलाई सहज बनाउन तथा सामाजिक आर्थिक गतिविधिलाई थप गतिशील बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। थापा इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त मोटरेबल पुल 5,40,00,000 रूपियाँको लागतमा 2 वर्षको अवधिमा सम्पन्न गरेको हो। पुल निर्माण भएपछि स्थानीय बासिन्दाले वर्षायाम लगायतका समयमा आवत जावत गर्दा भोग्नुपर्ने समस्यामा कमी आउने अपेक्षा गरिएको छ। पुल उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थी, सिद्धगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट छेत्री, प्रमुख प्रशासकीय अधिकृत नारायण गेवाली, नगर प्रवक्ता दामोदर नेउपाने, सिद्धगंगा नगरपालिका 13 वडाध्यक्ष दुर्गा बिसी तथा बाढ़गंगा नगरपालिका 9 वडाध्यक्ष कमल पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताले पुल निर्माणले दुई स्थानीय तहबीचको सम्बन्धलाई थप मजबूत बनाउनका साथै स्थानीय बासिन्दाको दैनिक जीवनयापन, कृषि उपजको ओसार पसार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो। संचारकर्मी चेतन विष्टको सहजीकरणमा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री अर्जुन कुमार केसीले शैक्षिक संस्थाको विकासमा भौतिक पूर्वाधारसँगै शिक्षाको गुणस्तरमा पनि विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कपिलवस्तुको सेवराज नगरपालिका 1 सिपुर स्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा 3 तले छात्रावास भवन निर्माण का लागि शिलान्यास कार्यक्रममा सो कुरा बताउनु भएको उहाँले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी र सक्षम जनशक्ति उत्पादन गर्ने दिशामा क्याम्पस अघि बढ़नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो। त्यसै गरी विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले नेपाल आदर्श बहुमुखी क्याम्पस उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको बताउनुभयो। कार्यक्रममा समाजसेवी हुमाकान्त खनाले क्याम्पसको समग्र सुधार र विकासका लागि सबै पक्ष एकचोटि भएर अघि बढ्नुपर्ने बताउनुभयो। क्याम्पस संचालक समितिका अध्यक्ष वीरेन्द्र सिंह केसीले छात्रावास भवन निर्माणका लागि बजेट विनियोजन गर्न पहल गर्नुभएकोमा पूर्व जनप्रतिनिधि सभा सदस्य मंगल गुप्ता प्रति धन्यवाद व्यक्त गर्नुभयो। अध्यक्ष केसीले क्याम्पसको विकास र शैक्षिक वातावरण सुधारका लागि आगामी दिनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। 2,11,00,000 रूपियाँको लागतमा निर्माण हुन लागेको उक्त छात्रावास भवन सघन शहरी तथा भवन निर्माण आयोजना भैरहवा मार्फत भवन निर्माणको जिम्मेवारी चित्रेश्वर निर्माण सेवाले पाएको छ। भवन निर्माण सम्पन्न भएपछि क्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई आवासको सुविधा उपलब्ध हुने र उच्च शिक्षाको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कपिलवस्तु नागरिक समाजको छैठौं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाको सामाजिक विकास सुशासन शान्ति र सद्भाव कायम गर्न नागरिक समाजले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको हो। साथै नजिकै गरेका हिन्दू धर्मावलम्बीका महान चाड विजया दशमी तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले नागरिक समाज कपिलवस्तुले विभिन्न क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउनु भएको छ। उहाँले समाजमा रहेका विकृति विसंगति तथा विभिन्न क्षेत्रका कमी कमजोरी उजागर गर्न नागरिक समाजले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। आचार्यले लागू औषध नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने तथा धार्मिक क्षेत्रमा हुन सक्ने द्वन्द नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न नागरिक समाजले सहयोग पुर्याउँदै आएको बताउनुभयो।
4: केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकार मौजूद छन्, त्यसै प्रशासन पनि आफ्नो ठाउँमा पुलिस प्रशासनदेखि लिएर वडा वडामा मूल मूलमा चाहिँ स्थानीय सरकार पनि छ, त्यसै पनि प्रशासन पनि चाहिँ आफ्नो आवश्यकता अनुसार संस्थामा चाहिँ विद्यमान छन् र विभिन्न सङ्घ संस्थाकाहरू पनि चाहिँ क्रियाशील गरिरहेका छन्। त्यसो भएर यो अवस्थामा नागरिक समाजको जिम्मेवारी परिवर्तन अवश्य पनि हुन्छ। पुरानो आगो सोचको लागि हामीले स्थापना गरेका थियौँ, त्यस अनुसारको उद्देश्य अहिले चाहिँ सरकारहरूले सञ्चालन गरिरहेका छन्। सरकार जुनसुकै ठाउँमा पनि छ, त्यसो भएर हामीले चाहिँ पुरानो आगो चाहिँ सोचाइ लिएर नागरिक समाजले केही गरेन भनेर चाहिँ मिल्दैन। यसको जति चाहिँ हो त्यसले आफ्नो कामलाई चाहिँ अगाडि बढाएको छ।
0: कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संस्थाले नागरिकका हकहितको संरक्षण सामाजिक विकृति तथा विसंगति विरूद्ध आवाज उठाउने र जिल्लामा शान्ति सुशासन तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ काम गर्दै आएको बताउनुभयो। कार्यक्रममा संस्थाका पूर्वाध्यक्ष दोडा राज पछाई दोलक पछाई कपिलवस्तु जिल्लाका सबै नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्ष नागरिक समाज दाङका अध्यक्ष निम्बहादुर थापा प्रहरी नाइपु परीक्षक शस्त्र प्रहरी बल पिपराका प्रेम धामी विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरकारवालाको सहभागिता रहेको थियो। नागरिक समाजको भूमिका थप सशक्त बनाउँदै जिल्लाको समग्र विकास सामाजिक न्याय शान्ति र सद्भावका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सम्पन्न भएको हो। कपिलवस्तुको शिवराज नगरपालिका लुम्बिनी प्रदेशबाट उत्कृष्ट नगरपालिका पुरस्कारका लागि छनौट भएको छ। प्रिन्सिपल एसोसिएसन अफ नेपाल पान केन्द्रीय कमिटिले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय प्रध्यानध्यापक सम्मेलन 2083 को अवसरमा शिवराज नगरपालिकालाई उक्त पुरस्कार प्रदान गर्न लागि हो। शिक्षा क्षेत्रको विकास, शैक्षिक गुणस्तर सुधार तथा स्थानीय तहमा विद्यालय शिक्षालाई व्यवस्थित बनाउन पुर्याएको योगदानको मूल्यांकन गर्दै शिवराज नगरपालिकालाई राष्ट्रिय स्तरको सम्मानका लागि छनौट गरिएको जनाइएको छ। पानले शिक्षा क्षेत्रमा नेतृत्व गुणस्तर नवपरिवर्तन र उत्तरदायित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ। सम्मेलनका अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्थानीय तह विद्यालय प्रध्यापक शिक्षाविद तथा संचारकर्मीलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिँदै आएको छ। बाढगंगा नगरपालिकाको चार नम्बरमा सटर भाडामा लिएर स्याउको व्यापार गर्दै आउनुभएका देवी थापा जुम्लाबाट मगाएको स्याउ कुहिएपछि आर्थिक संकटमा पर्नु भएको छ। 200 मध्ये गोदाममा रहेका करिब 100 कार्टुन स्याउ बिक्री गर्न नसकिने अवस्थामा पुगेपछि उहाँले आपूर्तिकर्ताबाट क्षतिपूर्तिको माग गर्न भएको छ। थापाका अनुसार स्याउ खरिद तथा ढुवानी खर्च सहित 1,41,000 रूपियाँ नगद बुझाउनु भएको छ भने स्याउको मूल्य बापत 2,10,000 रूपियाँको चेक समेत आपूर्तिकर्तालाई दिएको बताउनु भएको छ। तर गोदाममा आइपुगेको स्याउ कुहिएर बिक्री गर्न नसकिने भएपछि आफू ठूलो आर्थिक समस्यामा परेको उहाँको भनाई छ।
5: आर्मी काट्नु खोले माथि हेरेर भाति पनि राम्रो त्यति बेलै छ। भोलि बिहान चाहिँ तिस एक ठाउँ तिस एक ठाउँ काटुन हिँड्ने सब्जीहरू आए अनि कोलका गर्दाखेरि सेवा डेमेज भएर लिएनन्। अनि नलिएपछि मैले 12 गते बिहान मैले फोन गरेँ, 16 गते म पुग्छु भने 16 गते पनि पुगेन, 17 गते पनि पुग्यो। अनि फेरि फोन गरेँ, के भयो भने राम्रो राम्रो खोला रहेछ अझै लिएछ, अरू हिँडी हालिदियो मलाई भने मैले त्यही काम गरेँ। फेरि हिजो चौबिस रुपियाँ बिहान आयो, हेऱ्यो सबै सामान, 90,000 रुपियाँ हात पारेँ, 14,000 रुपियाँ घरबाट दिएँ, गाडीबाट 37,000 एक नोकर दिएँ, अन्त अरू 70,000-70,000 रुपियाँ मागेको छ, यता कहाँबाट पाएर दिने मैले।
0: थापाले असोच दोस्रो साता स्याउ आइपुगेको राति 10-12 कार्टुन खोलेर हेर्दा राम्रो देखिएकाले बाँकी कार्टुनको स्याउ पनि ठिकै होला भन्ने विश्वास गरेको बताउनु भएको छ। पछि अन्य कार्टुन खोल्दा स्याउ कुहिएको र बिक्री गर्न नसकिने अवस्थामा रहेको उहाँको भनाई रहेको छ। जुम्लाबाट स्याउ पठाउने व्यापारीले एउटा नमूना देखाएर अर्को गुणस्तरको स्याउ पठाएको उहाँको आरोप छ। तपाईले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: युनाइटेड अस्पताल बाढगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
6: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
8: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, थोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
9: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
6: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
8: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
6: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। कपिलवस्तुमा प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्राइएका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले बाणगंगा नगरपालिका 4 सिमलखोरी स्थित मटेरिया भित्री सड़क खण्डबाट भन्सार छलीका सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा रहेका सामान नियन्त्रणमा लिएको हो। बरामद सामानमा मोबाइल चार्जर का पार्ट पूर्जा, डाटा केबल, चार्जर हिट लगायतका सामग्री रहेका छन्। प्रहरीले बरामद सामानको अनुमानित मूल्य 1,50,000 रूपियाँ रहेको जनाएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका 3 मथुरा चापटारीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ। लु 4/97-16 नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार 2 मध्ये सहचालकको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा चालक भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जीसीले मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको बताउनु भएको छ। प्युठानमा गुडिरहेको बसको ठोकाबाट खसेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको खोरै 12 बस्ने प्रकाश सुनारका छोरा अन्दाजी 10 वर्षीय पुष्कर सुनार रहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो 4 बजेतिर प्युठान नगरपालिका 3 ओखरबोट स्थित बसको ढोकाबाट खसेर बालकको मृत्यु भएको हो। जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना 4X5946 नम्बरको बसको ढोकाबाट खसेका बालकलाई बसको टायरले किस्ता घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले बस र बस चालक घुराई 12 बस्ने प्रेमगिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको छ। खाद्य प्रविधि तथा गुड नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले आर्थिक वर्ष 2082-83 पटक खाद्य व्यवसायको निरीक्षण तथा अनुगमन गरेको छ। कार्यालयका सूचना अधिकारी सुदर्शन गोसाईका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य अवस्थामा रहेका 4,46,368 रूपियाँ बराबरका खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ। अनुगमनका क्रममा 139 खाद्य नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा 10 नमूना मापदण्ड विपरीत पाइएको थियो। त्यसका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम 13 मुद्दा अदालतमा दायर गरिएको कार्यालयले जनाएको छ। दायर गरिएका सामग्रीमा खाद्य नप्रशोधित पिउने पानी, मसला, गुलियो पदार्थ, मह र बिस्कुट लगायतका रहेका छन्। जेएनजी आन्दोलनका क्रममा आगजानीबाट क्षतिग्रस्त बाँकेका अधिकांश सरकारी कार्यालय मर्मत सम्हारपछि सञ्चालनमा आइसके पनि उच्च अदालत तुलसीपुर नेपालगंज इजलासको क्षतिग्रस्त भवन भने अझै पुनर्निर्माण हुन सकेको छैन। भवन अभावका कारण न्याय सम्पादन तथा सेवाग्राहीलाई सेवा प्रभावमा समेत समस्या देखिएको छ। विक्रम सम्वत 2082 भदौ 24 गते भएको आगजानीबाट अदालतको पश्चिमतर्फको भवनमा ठूलो क्षति पुगेको थियो। भवनभित्र रहेका सम्पूर्ण कागज समेत जलेर नष्ट भएका थिए। यिनी खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। नदी थुनिएर फुट्दा बुढी गण्डकीमा बाढ़ी आएको प्रारम्भिक अनुमान। 49 जनाको उद्धार, 5 जना सम्पर्कविहीन, 6 पुल बगायो। मुसिवानमा 5 करोड़ बढ़ीको लागतमा मोटरेबल पुल निर्माण आवत जावतमा सहज हुने अपेक्षा। जुम्लाबाट आएको स्याउ कुएपछि थापा आर्थिक संकटमा नमूना एउटा स्याउको गुणस्तर अर्कै। अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु। प्युठानमा गुडिरहेको बसको ढोकाबाट खसेर एक बालकको ज्यान गयो। दाङमा 161 खाद्य व्यवसायको अनुगमन। 13 मुद्दा दायर। 4 लाख बढ़ीको सामग्री जफत गरी नष्ट। र आगजानीको 1 वर्षपछि पनि उच्च अदालतको भवन पुनर्निर्माण भएन। सेवा प्रवाहमा समस्या। हवस् त एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै वेबसाइट www.budawaj.com www.budawaj.com हाम्रो पात्र र बुदावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने ससिमलाई धन्यवाद दिँदै शुभा पनि बिदा हुन्छु। नमस्कार।
11: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में संपूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: आले डेन्टल 4 नम्बर विदपुर कपिलवस्तु। दशैं विशेष अफर। दाँतको स्केलिङमा 25% छुट। दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ। मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-235।
13: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
14: बजाजले ल्याएको छ बजाज गेम अफ पावर। खेल्ने
13: हो नि, खेल्ने हो, जित्ने हो।
15: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1 लाख रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
13: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000-1,00,000 छुट।
14: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
12: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
13: सम्पर्क नम्बर 98-570-50-243, 98-013-51-417 र 98-013-51-423।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो। नयाँ किनौँ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
14: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
16: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
14: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा 1 बैरिया, कपिलवस्तु।
16: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बूढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन, तीन पालिकामा सबैभन्दा धेरै क्षति। खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन।
1: कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्ते निकायलाई प्रचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
0: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता, राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीको टिप्पणी।
2: योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
0: पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन, काभ्रेतर्फको बीपी राजमार्गमा पुनर्निर्मित सड़कबाट आवागमन। बेनी जोमसोम सड़क अस्थायी रूपमा खुल्यो। कोशी बागमती र कर्णालीका केही स्थानमा आज राति पानी पर्ने सम्भावना।
3: कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित, जीतसँगै 26 अंक सहित नेपाल 6 स्थानमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: दशैं तिहार लगायतका नेपालीहरूको प्रमुख चाडपर्व नजिकिएसँगै सड़कमा सवारी साधनको चाप पनि बढ़ेको छ। क्षमताभन्दा बढ़ी यात्रु राख्दा दुर्घटनाको जोखिम पनि बढ़छ। यात्रा गर्नु अघि सवारी साधनको अवस्था, चालकको व्यवहार र आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ। तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यात्रुको भूमिका महत्वपूर्ण हुन्छ।
5: गोर्खाको चुमनुर्बी गाउँपालिका 6 अन्तर्गत लाग्पादेखि चुम्लिङ बीचकोमा ठूलो पहिरो खस्दा बूढ़ी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीका कारण पाँचजना सम्पर्कविहीन भएका छन्। भेडीगोठमा रहेका दुई महिला सहित पाँचजना बेपत्ता भएका छन् भने नेपाली सेनाको हेलिकप्टर मार्फत 82 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीले चुमनुर्बी, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झुलुङ्गे पुल, पक्की पुल, जलविद्युत आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
1: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा तनहु नगरवासीमा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले त्यहाँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पुष्टि कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्ते निकायलाई प्रचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
5: प्राधिकरणका अनुसार बाढ़ीले चुमनुर्बी गाउँपालिका 3 न्याकचेतबाट सिद्धिवास जोड्ने झुलुङ्गे पुल बुगाएको छ। गोर्खाको धार्से गाउँपालिका 5 स्थित माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20 देखि 22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेती स्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्राधिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
6: तीनवटा पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार घर र 102 घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा 64 घर परिवारको चाहिँ 130 प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षतितर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ। झोलुङ्गे 2, मोटरेबल 2। अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको सन्दर्भमा मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्टलेस पिपुल अहिलेसम्म पाँचजना हुनुहुन्छ। खोज्ने काम चाहिँ आज एक चरणमा भयो, तर चाहिँ कहीँ कतै सुइँको पाउन सकिएन। यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यु गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था उसको समन्वय सहयोगमा भइरहेको छ। चुनौती गाउँपालिकाको
5: चुम्नुब्री गाउँपालिका तीन सलेरी स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। दुईवटा टेलिफोन टावर, 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 133 जना र सशस्त्र प्रहरी बल नेपालका 177 जना गरी कुल 437 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क संचालन तथा बेली ब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि विवाह हुने महिलाको अनुपात सन् 2004 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10% घटेर 5% झरेको छ। गरीब परिवारका किशोरीमा धनी परिवारका किशोरीको तुलनामा 18 वर्ष अघि विवाह हुने सम्भावना 4.4 गुणा बढ़िरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाई राख्ने, विपन्न परिवारलाई सहयोग गर्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने सम्मा 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10% घटेर 5% झरेको छ। गरीब परिवारका किशोर

0: परिषदका कार्यक्रम अधिकृत राम बहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाउँदै ओलीले अहिलेको समय आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
1: अहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर भइरहन्छ। हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
0: कांग्रेस 15 महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
2: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ।

0: बुढ़ी गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
1: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्यवाही सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बालबालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याज त बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्व द्वय विषे नगर्सी र बांगे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
8: गोर्खाको बुढ़ी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
1: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्यवाही सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 स्वास्थ्य प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस 1 नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यसरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
8: तपाईँले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाई भएको ठाउँसम्म आउन मद्दत पुग्छ। बेत्रावतीमा बेलीबिरी सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो। अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
9: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने, पुलको नजिक जाने, खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ। र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउन सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्साभेटरहरू चाहिँ आवाज आवत गर्नु हुँदैन। यसमा चाहिँ सानो लाइट गाडीहरू 2A नै चल्न सक्छ र वान वे भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाजिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर वान वे अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
0: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई भित्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ, तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नुअघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
10: उसलाई जति बढ़ी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
0: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला हाम्रो पालो।
13: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 322 खण्डमा छौं। पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रुगाखोकी, निमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
10: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुघाखोकी लागेर हुन्छ, पखाला लागेर हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छ, ए नानी बाबुलाई एकछिन रुघाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुघाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ। तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहे, तर समय लाग, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि, ओहो यसलाई ज्वरो आयो धेरै आयो, अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या, हेर्नु सोच त्यहाँ जान्छ। किनभने हामीलाई के लाग्छ, हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ, तीनदेखि पाँच दिनसम्म उसलाई खोकी लाग्न सक्छ। खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छौ, जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो जहाँ चाहिँ अब म्युकसहरू जम्या थियो त्यो पुरै निस्किन कहिले काहीँ तीनदेखि छ हप्ता लाग्दो रहेछ। अब त्यो छ हप्ता लाग्दैमा हामीले छ किसिमको एन्टिबायोटिक छवटा डाक्टर भेट्नु पर्दैन, त्यहाँ चाहिँ हामीले के बुझ्नुपर्छ, ए यो चाहिँ अलि समय लाग्ने हो, हामीले त्यसमै हो होम रिमेडिजहरू आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने, अदुवा लसुन यिनीहरूको सेवन गर्ने र यसमा चाहिँ स्टिम लिने, धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने, त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ। त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो। सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुघाखोकी झाडा पखालामा आत्तिनु पर्दैन, त्यो एक्सपोज हुन दिनुपर्छ अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ। त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ, तर गाउँ घरमा माटो धुलोमा खेलेका, पोखरीमा नुहाएका, बाख्राको गोठमै चाहिँ हुर्केका, भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन। वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ, आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ। जस्तो गर्मीमा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ। सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ, पातलो लुगा लाउँछौँ, त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू, बाक्लो लुगाहरू लाउनु पर्छ। र अर्को के देखिया छ भने शरीरको इम्युनिटी, रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ। र यसरी एक्कासी मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन, किनभने वातावरणको टेम्परेचर र हाम्रो बडीको टेम्परेचर फरक हुन्छ। त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ। सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ. सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने, मौसमी रुगाको केहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ. सो यसमा चाहिँ हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ बेसिकली. एउटा चाहिँ हाम्रो पहिरनमा जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने, जस्तो न्यानो लुगा लाएर हामीले बस्यौँ नाक कान यिनीहरू छोपेर बस्यौँ भने चिसोमा पनि हामीलाई रुगा लाग्दैन.
13: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौंला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
0: बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन भएका छन्. तीन पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ. खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ. नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू गरिएको छ. खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ. राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो. र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो. जीतसँगै 26 अंकसहित नेपाल 6 स्थानमा उक्लिएको छ. हवस् आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को IPTV सेवा प्रदान करने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।

0: ಆಮಂತ್ರಣಕ್ಕೆ ಲಾಗಿ ಯೋಹೋ ಸಾಮುದಾಯಿಕ ಸೂಚನಾ ನೆಟ್ವರ್ಕ್ ಸಿಐಎನ್.
1: शांति र विकास को आधार सुन्दे हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz.
2: आफ्नै सहकर्मीबाट धोका पाएको केपी ओलीको गुनासो संघीयता संस्थागत गरेका डलरकै कारणले कार्यान्वयनमा ढिलाइ भएको मुख्यमन्त्री हिक्मत कुमार कार्कीको भनाई. बड़ा दशैं आजबाट शुरू, घर घरमा घटस्थापना. हनुमान ढोका स्थित दशैं घरमा राखियो जमरा. काठमाडौँ उपत्यकामा ग्यासको अभाव हुन नदिन 6 स्थानबाट जुनसुकै कम्पनीको सिलिण्डर साट्न पाउने विशेष व्यवस्था, साट्न नपाएको उपभोक्ताको गुनासो. साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा.

छुटको अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सेल्फ एक्सटेन्ड निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। बडा दशैंको घटस्थापनाको एका बिहानै 81 सुक्का पहिरो खसेर बुढ़ी गण्डकी नदी थुनिँदा उत्तरी गोर्खा र धादिङका विभिन्न बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ। बारीका कारण चुमनुमरीका जगत बगर, सल्लेरी र घट्टेखोला क्षेत्रका 35-40 घर बगेका छन् भने धादिङतर्फ करिब 100 घरमा लेदो पसेर 22 घर उच्च जोखिममा परेका छन्। बारीले मध्य पहाड़ी लोकमार्ग अन्तर्गत गोर्खा र धादिङ जोड्ने आरूघाट स्थित पक्की पुलको एउटा खण्ड, आरूघाटको फलामे पुल र 7-8 झुलुङ्गे पुलहरू बगाएपछि धादिङ बेसी प्रवेश गर्ने मुख्य नाका र आवाजावत पूर्ण रूपमा ठप्प भएको छ। विपदपछि नेपाली सेनाका 4 हेलिकप्टर मार्फत चुमनुमरी र धार्चेबाट विदेशी नागरिक र शिशु सहित 95 जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो।
3: आज चाहिँ हाम्रो नेपाली सेनाको 4 MI-17 सहित 4 हेलिकप्टर र स्थल मार्गबाट पनि फौजहरू चाहिँ यो खोज र उद्धारको लागि खटिएको र हालसम्म चाहिँ 95 जनाको चाहिँ उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हामीलाई जानकारी प्राप्त भएको छ। र यो उद्धार गरिएका मध्ये चाहिँ यो विभिन्न स्थानबाट छन्, जस्तै यो जगतबाट 17, यारूबाट 22, ठूलो ढुङ्गाबाट 13, दोबानबाट 3 भनी विभिन्न स्थानबाट गरेर यो 95 जनाको उद्धार भएको छ। र त्यसमा 35 चाहिँ यो MI-17 हेलिकप्टरबाट, यो 9 विदेशी सहितको टोलीलाई यसलाई आरूघाटबाट काठमाडौँ पनि ल्याइसकिएको अवस्था छ। र त्यसै गरी यो आरूघाटको पुल जुन बगाएको छ, त्यो पुललाई चाहिँ के कस्तो अवस्था छ र के आगामी दिनमा के गर्न सकिन्छ भनेर त्यसको रेकीको लागि पनि एउटा टिम चाहिँ खटिएको अवस्था छ।
2: तटीय क्षेत्रमा गोठाला भएकाहरू सम्पर्क विहीन रहेकाले मानवीय क्षतिको पूर्ण विवरण आउन बाँकी छ। हाल बारीको बाहव क्रमैसँग घट्दै गए पनि जोखिमयुक्त पुलबाट यात्रा नगर्न र तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासन र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। रातको समय भएकाले हवाई उद्धार रोकिएको छ। स्थल मार्गबाट उद्धारको काम चलिरहेको नेपाली सेनाले जानकारी दिएको छ। पहिरोका कारण बुढी गण्डकी नदी थुनिएर 81 बाढ़ी आएको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनुभयो।
3: अहिले अब हवाई उद्धारहरू रोकिएको अवस्था छ भने स्थलको उद्धार चाहिँ जारी नै रहेको अवस्था छ। र अहिले चाहिँ कुनै पनि व्यक्ति चाहिँ त्यो उद्धारको लागि कुरिरहेको अवस्था छैन। आजको सम्पूर्ण उद्धारहरू चाहिँ समापन भइसकेको अवस्था छ।
2: अब यो 81 बाढी आयो, अब यो आउनुको कारण पनि यहाँले केही पत्ता लगाउनु भएको छ?
3: अब यो चाहिँ विशेष गरी यो यो गोर्खाको यो चुमनुम्मी गाउँपालिका 3 स्थित फिल्म भन्ने स्थानमा चाहिँ पहिरोका कारण चाहिँ बुढी गण्डकी थुनिएर त्यसबाट चाहिँ लेदो तथा गेगर सहितको त्यो आकस्मिक बाढी आएको भन्ने चाहिँ हामीलाई जानकारी प्राप्त भएको छ।
2: बाढीले तटीय क्षेत्रमा रहेका 4 जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार बाढ़ीले 341 मेगावाटको बुढी गण्डकी आयोजनाको मुख्य क्याम्प र उपकरणहरू बगाएको छ भने त्यहाँका 12 कर्मचारीलाई भने सुरक्षित स्थानमा सारिएको छ। यस्तै 24.5 मेगावाटको दोभान खोला, 30.59 मेगावाटको यारू खोला र 16 मेगावाटको माछा खोला जलविद्युत आयोजनाका भौतिक पूर्वाधार, क्याम्प, पहुँच, सड़क निर्माण सामग्री तथा बेली ब्रिजहरू बाढ़ीले बगाएर क्षति पुर्याएको छ। आकस्मिक बाढ़ीको कारण पत्ता लगाउन भूगर्भविद सहितको 3 टोली परिचालन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले टोली परिचालन गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ।
4: अध्ययन टोली खटिएर जानुभएको छ सर, उहाँहरू चाहिँ अझै यो ओरिजिन जहाँबाट ओरिजिन भएको छ नि त्यहाँ जान चाहिँ धेरै अप्ठ्यारो, यो भौगोलिक अवस्थाले चाहिँ धेरै नै जटिल भएको र त्यहाँसम्म पुग्न सक्नु भएन आज। अब भोलि त्यहाँ माथिसम्म पुग्ने योजना छ उहाँहरूको, आज जहाँसम्म पुग्नुभयो त्यहाँसम्मको रिपोर्टिङ अनुसार चाहिँ गोर्खा जिल्लाको चुम्नुम्री गाउँपालिका छ, चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट गेग्राङ बाहाबाई स्याहार खोला थुनिएको भनेर आएको छ होइन सर, थुने केही समयपछि फुटेर बुढी गण्डक नदीमा लेजो सहितको ठुलो बाढी आएको भनेर उहाँहरूको प्रारम्भिक विश्लेषण छ। थप अध्ययन कार्य चाहिँ भोलि पनि जारी रहन्छ।
2: कतिजनाको टोली खटिनु भएको छ अध्ययनको लागि?
4: हाम्रो 5 जना।
2: भोलिसम्म नै अध्ययन सक्ने कुरा छ कि के छ?
4: आजसम्म उहाँहरू जहाँसम्म पुग्न सक्नुभयो त्यहाँसम्मको हामीलाई ब्रिफिङ गर्नु भएको छ, रिपोर्टिङ गर्नु भएको छ। अब भोलि फेरि थप माथि पुग्न सक्ने अवस्था छैन, जहाँबाट चाहिँ यो अहिले उङ्गिलुङ खोलाको बेग्राम बहाव चाहिँ कसरी आयो भन्ने विषय चाहिँ त्योभन्दा पनि अझै माथि अलि अप्ठ्यारो ठाउँमा भएको भएर त्यहाँ चाहिँ आज पुग्न भ्याइएको छैन, सक्य छैन, भोलि जाने भनेर।
2: बुढी गण्डकीमा बाढी आउँदा मानवीय क्षति नभएको प्रवक्ता महतले बताउनुभयो। उहाँले बाढीको पूर्व सूचनाका कारण मानवीय क्षति हुन नपाएको दावी सुनाउनुभयो, तर गोठमा भएका 5 जना भने अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको उहाँले बताउनु भएको छ।
4: आएको थियो सर, हाम्रो त्यो जुन मेट्रोलोजिकल स्टेसन हाइड्रोलोजिकल स्टेसनहरूले चाहिँ बाढीको अलर्ट देखाएको थियो, त्यही अनुसार हामीले सूचना गर्यौं।
2: भनेको बाढी आउँदैछ भन्ने सूचना आइसकेपछि धेरैको ज्यान जोगिन सक्यो त्यसो भए?
4: हो, सुरक्षित स्थानमा लग्ने कामहरू चाहिँ हामीले एसएनएस पनि तुरन्त पठायौं, अनि सूचना पनि त्यो प्रभावित क्षेत्रहरूमा तुरन्त सम्प्रेषण गरिएको भएर पनि अब मानवीय क्षति चाहिँ अहिलेसम्म प्राप्त भएको छैन। अब त्यो गोठमा जुन चाहिँ बुढी गण्डकीको तटीय क्षेत्रमा रहेका केही गोठहरू 4-5 वटा गोठमा काम गर्ने व्यक्तिहरू चाहिँ 5 जना सम्पर्कविहीन हुनुहुन्छ भनेर अहिलेसम्म विवरण छ, त्यसको अब डिटेल त भोलि थाहा हुन्छ।
2: बुढी गण्डकी नदीमा आज बिहान गएको बाढीले पद मार्गमा क्षति पुर्याउँदा गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी विषयमा रोकिएका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ। बाढीले मनास्लु जाने मुख्य पदमार्ग झोलिङ्गे पुल लगायतमा क्षति पुर्याएका कारण पर्यटकको आवाजावत भने रोकिएको छ। बिहान 81 भूकम्प आए जस्तो गरी पहिरो गएको जानकारी चुम्नुम्री गाउँपालिकाले पाएको थियो। बाढी आउने पूर्व सूचना भने पालिकाले पाएको थिएन। 81 बाढी आएको सूचना पाउने बित्तिकै उद्धारमा खटिएको चुम्नुम्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो।
5: बिहान चाहिँ 4:25 हाम्रो चुम्नुम्री गाउँपालिका वार्ड नम्बर 6 चुम्चे उइगुलुङ खोला भन्ने ठाउँबाट चाहिँ
2: बाढी आएको बिहान थाहा भयो।
5: सुख पहिरो त्यहाँ सुरुमा चाहिँ एकदम भूकम्पको झटका जस्तो ठुलो भयो रे, अनि त्यसपछि त्यो सुख पहिरो आएछ, सुख पहिरो चाहिँ एकदम खोला ठाडो थियो, एकदम जोरले आएछ, त्यो आएपछि बुढी गण्डकी स्याहार खोला थुन्यो कि, बुढी गण्डकी स्याहार खोला थुनेपछि त्यहाँ खोला थुनेर ऊ भएपछि तलतिर हरेक त्यहाँ तलतिर क्षति भएको छ। तलतिर हाम्रो वार्ड नम्बर 3 चुम्नुम्री गाउँपालिका वार्ड नम्बर 3 चाहिँ त्यहाँ 3 गाउँ ठुलै क्षति भएको छ। त्यहाँ गते खोलामा पनि क्षति भएको छ, 6-7 दुरी घर चाहिँ त्यति बनायो, त्यहाँ पन्डेरीमा त पुरै क्षति भएको छ, बनायो त्यहाँ हाइटोको त्यहाँ नयाँ कम्पाउन्ड बनाएको छ त्यो पुरै क्षति भयो, त्यसपछि जगत भन्दा तल बगरमा चाहिँ पुरै क्षति भयो।
2: तपाईँहरूले पूर्व सूचना पनि थियो कि थिएन?
5: पुलहरू पुरा बगायो, पूर्व सूचना केही पनि थिएन, केही पूर्व सूचना थिएन, त्यो आउनुभन्दा आगाडि चाहिँ भूकम्पको त्यहाँ झकला जस्तो एउटा ठुलो ऊ आयो रे, त्यहाँ स्थानीय भनाइ अनुसार चाहिँ त्यहाँबाट यो सुख पहिरो गयो भनेछ, पूर्व सूचना केही पनि थिएन।
2: घरबार विहीनहरूलाई स्थानीय पालिकाले त्रिपाल दिएर यति बेला अस्थायी बासको व्यवस्था गरेको जनाएको छ। बुढी गण्डकी नदीको त्रास भने अहिले छैन, तर पनि सुरक्षित रूपमा रहन अनुरोध गरिएको पालिका अध्यक्ष लामाले बताउनुभयो।
5: उहाँ त्यो गोठालोहरू चाहिँ सम्पर्कविहीन भएको छ, त्यो चाहिँ बासमा त अब जीवित कि छैन भने अलिकति शङ्का लागिरहेको छ, अहिले सबै त्यहाँ ठोस भन्न सकिरहेको छैन, अहिलेसम्म सम्पर्कमा आएको छैन, सम्पर्कविहीन छ।
2: अब घरहरू पनि बगाएको छ, अब ती घर नहुनेहरूलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ त पालिकाले?
5: अब हामीले सरकारसँग पनि त्यो क्षतिको बारेमा सबै जानकारी गरिसक्यो, त्यहाँ अब पालिकाले अब आफ्नो मापदण्ड गर्नुपर्ने त हामी गरिहाल्छौँ स्थानीय सरकारले, वा हामीले त्यसमा अब धेरै गर्न सक्ने स्थिति छैन, तर हाम्रो एउटा कार्यविधि अनुसार चाहिँ हामी साक्षी गर्छौँ त्यहाँ गर्भविहीनहरू त्यहाँ क्षति भएको ठाउँमा तत्काल हामी अवलोकन गरी त्यहाँ तत्काल राहतको व्यवस्था अहिले भइरहेछ। त्यसपछि अब बिस्तारै चाहिँ गर्भविहीनहरूको लागि अब ठोस के अनुपर्छ आवश्यक पालन हामी गर्नेछौँ।
2: अहिले त रातको समय भयो होइन, अझै पनि त्यहाँ त्रासै होला कि के छ, त्रासको अवस्था छ कि छैन?
5: अहिले त त्यति सामान्य अवस्थामा छ, तैपनि यो प्राकृतिक हो, हामीले एकदम दुःख रहनुहोस् भन्न चाहने स्थिति छैन। तपाईँ सचेत चाहिँ हुँदा राम्रो हुन्छ भन्ने हाम्रो त्यो आह्वान गर्छु।
2: भदौ 10 गते मात्रै भोटेकोशी बारीले तहस नहस बनाएको अवस्था छ। राहत र पुनस्थापनाको काम चलिरहँदा आज बिहानै बुढी गण्डकीमा 81 आएको बारीले अर्को त्रास दिएको छ। क्षति पुर्याएको छ, जोखिम निम्ति आएको छ। बडा दशैंको मुखैमा आएको विपदले नागरिकलाई इन्तु नचिन्तु पारेको छ। त्यसैले आफै सचेत भएर सुरक्षित स्थानमा बस्नुपर्ने आवश्यकता तत्काल रूपमा देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
6: पृथ्वी राजमार्ग 2 तर्फ सञ्चालनमा आएको छ। धादिङको गोजुरी गाउँपालिका 5 गलौदी स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क शुक्रबार भाँसिएको थियो। भाँसिएर अवरूद्ध भएको सड़क 2 तर्फी सञ्चालनमा आएको छ। आज दिउँसोदेखि सड़क 2 तर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सड़क सञ्चालनमा आएसँगै उक्त सड़कमा रोकिएका तथा आवजात गर्ने सवारी साधनलाई 2 तर्फ चल्न सहज भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीयता संस्थागत गरेका दलहरूकै ढिलासुस्तीका कारण संघीयताको पूर्ण कार्यान्वयनमा ढिलाइ भएको बताउनु भएको छ। कोशी प्रदेश सरकारले आयोजना गर्ने मुख्यमन्त्री सम्मेलनको तयारीका बारेमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्रीले संविधानले व्यवस्था गरेका र अनुसूचीमा भएका प्रावधानहरूलाई संघीय सरकारले गर्नुपर्ने नीतिगत प्रबन्ध कानूनी व्यवस्था चाँडै गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै सहकर्मीबाट धोका पाएको टिप्पणी गर्नुभएको छ। आज कोटेश्वरमा आयोजित मिशन जागरण अभियान तथा युवा कार्यकर्ता भेलामा उहाँले साथीहरूले नै आफूलाई धोका दिएको बताउनुभयो। विगतमा पनि आफूलाई ध्यानमा आएर भनेर राज्यले झुटा मुद्दा लगाएको समेत बताउनुभयो। दशैंका बेला काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव हुन नदिन सरकारले आज बिहानैदेखि 6 तोकिएका स्थानबाट ग्यास वितरण तथा जुनसुकै कम्पनीको सिलिण्डर साट्ने व्यवस्था शुरू गरेको छ। असोज 31 गतेसम्म बिहान 9:30 बजेदेखि अपरान्ह 4:30 बजेसम्म लागू हुने यस व्यवस्था अन्तर्गत उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क नतिरी भरिएको ग्यासको तोकिएको मूल्य मात्र बुझाएर जुनसुकै ब्राण्डको खाली सिलिण्डर साट्न पाउनेछन्। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष शुरू भएको 87 दिनमा 37 अर्ब 70 करोड़को बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। बजेट रोकिँदा कर्मचारीहरूलाई तलबदेखि प्रशासनिक खर्च समेत प्रभावित भएको थियो। नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको मतगणना जारी रहेको छ। उपसभापति खुल्लामा चन्द्र भण्डारीको अग्रता कायमै छ। यस्तै केन्द्रीय उपसभापति समावेशीतर्फ विनोद चौधरी अघि छन्। महामन्त्री खुल्ला 2 पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल र उदय शमशेर राणा अगाडि रहनु भएको छ। महामन्त्री महिला 1 पदका लागि भएको निर्वाचनमा डाक्टर डीला संग्रोला पन्त र महालक्ष्मी उपाध्याय डीना बीच कड़ा प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणनाको तयारी भइरहेको छ। केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीका उम्मेद्वारहरूसँग छलफल सकेर मतगणनाको तयारी थालेको छ। हिन्दूहरूको महान चाड़ बड़ा दशैं आजबाट शुरू भएको छ। यस अवसरमा काठमाडौँको हनुमान ढोका स्थित दशैं घरमा विधिवत रूपमा जमरा राखिएको छ। आज बिहान 11:47 शुभ साहित्यमा दशैं घरमा जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड़काएर बढ़ाई गरिएको छ। दशैंको पहिलो दिन घटना स्थापनाको अवसरमा घर घरमा जमरा राख्ने प्रचलन पनि छ। मुगु जिल्लामा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ। छायानाथ रारा नगरपालिका 1 तुम गाउँको ग्रेनीमा स्थापना गरिएको अनुसा फ्लू सप्लायर्स एण्ड डिस्ट्रीब्यूटर्स प्रणालीले आजदेखि औपचारिक रूपमा सेवा शुरू गरेको हो। पेट्रोल पम्प सञ्चालनमा आएसँगै जिल्लामा सवारी साधनका लागि इन्धन आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। यसअघि नाङ्गमगढ़ी सड़कमा यात्रा गर्ने सवारी चालकले नेपालगंज र सुर्खेतबाट जर्गिनमा इन्धन ल्याउनुपर्ने बाध्यता थियो। अमेरिका र युक्रेन बीच रूसी डिजेल व्यापार सम्बन्धी अमेरिकी निर्णयलाई लिएर तनाव बढ़िरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की प्रति आफ्नो पूर्ण एकीबद्धता पुनः व्यक्त गर्नुभएको छ। बेलायती प्रधानमन्त्रीको कार्यालय 10 डाउनिङ स्ट्रीटद्वारा जारी विज्ञप्ति अनुसार जेलेन्स्कीसँगको टेलिफोन वार्तामा बर्नहमले पछिल्लो 24 घण्टा युक्रेनका लागि कठिन रहेको उल्लेख गर्दै आफ्नो पूर्ण समर्थन दोहोर्याउनु भएको हो। र नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा क्यानाडा विरूद्ध 24 रनले जीत दर्ता गरेको छ। आज ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको 236 रनको लक्ष्य पन्छाएको क्यानाडा 48.4 ओभरमा 211 रनमा समेटियो। नेपालका करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको हो। नेपालका रोहित कुमार पौडेलले सर्वाधिक 101 रन योगदान गरे। उनले 127 बलमा 8 चौका र 1 छक्का प्रहार गरे। एक दिवसीय अन्तर्राष्ट्रिय रोहितको यो 3रो शतक हो। यसै गरी कुलसन कुमार झाले 48 र बसीर अहमदले 30 र अर्जुन कमालले 23 रन जोड़े। रोहितले 6 विकेटमा निम्ति गुलसनसँग 82 रनको साझेदारी गरे। उनले 4 विकेटमा निम्ति बसीरसँग 70 रनको साझेदारी गरेका थिए। क्यानाडाका अखिल कुमारले 4 र सुखदिन्दर सिंहले 3 र जाहिर सिरजादले 2 विकेट लिए। जीतसँगै 33 खेलमा 26 अङ्क जोड़ेको नेपाल 6 स्थानमा उक्लिएको छ। पराजित क्यानाडा 34 खेलबाट 25 अङ्कका साथ 7 स्थानमा झरेको छ। अब नेपालले मंगलबार तथा क्यानाडाले बिहिबार घरेलु टोलीसँग ओमानको सामना गर्नेछन्।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: दिस होम इन्टरनेट।
7: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत अहिले उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिएकाहरूको मतगणना चलिरहेको छ। नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा त्यहाँबाट पछिल्लो जानकारी दिन अहिले हाम्रो टेलिफोन सम्पर्कमा नेपाली कांग्रेसको मीडिया सेन्टरका महेश गौतम हुनुहुन्छ, पत्रकार हुनुहुन्छ। महेशजी,
8: हजुर माधव सर,
7: हजुर, अहिले पछिल्लो यो गणना के आएको छ अपडेट?
8: अहिलेसम्म कुल 7039 मतपत्र मध्ये उपसभापति र महामन्त्रीको 46 मतगणना भएको छ र त्यसमा चाहिँ अहिले डाक्टर उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2343 मत प्राप्त गर्नुभएको छ भने इन्जिनियर मधु आचार्यले 1441 मत, गोविन्द भट्टराईले 1219 मत, सुरेन्द्र पाण्डेले 1150 मत प्राप्त गर्नुभएको छ। यसै गरेर उपसभापति खुल्लातर्फ नै दीपक गिरीले 638 मत प्राप्त गर्नुभएको छ भने धनराज गुरूङले 1053 मत प्राप्त गर्नुभएको छ। यसै गरी डाक्टर चन्द्रमोहन यादवले 387 मत प्राप्त गर्नुभएको छ भने समावेशी एक उपसभापतिको पदतर्फ विनोद कुमार चौधरीले आफ्नो अग्रता कायम राख्नु भएको छ, उहाँको 1145 आएको छ भने जीवन परियारले 1107 मत प्राप्त गर्नुभएको छ। यसै गरेर फर्मुला मनसुरले 637 मत, सीता गुरूङले 749 मत र रंजित कर्णले 352 मत प्राप्त गर्नुभएको छ। यसै गरी महामन्त्री खुलातर्फ प्रदीप पौडेलले फराकिलो मतान्तर बनाउनु भएको छ, उहाँको 2657 मत अहिले पुगेको छ भने अमरसिंह पुन मगर 929, उदय शमशेर राणा महामन्त्री पदमा 1491 र डाक्टर सुनिल कुमार शर्माको 1387 मत अहिलेसम्म छ। यसै गरेर गुरूराज घिमिरे महामन्त्रीतर्फ नै उम्मेद्वार हुनुहुन्छ, उहाँले 920 मत प्राप्त गर्नुभएको छ भने नयनसिंह महरले 668 मत प्राप्त गर्नुभएको छ, शंकर तिवारीले 88 मत र डाक्टर सन्तोष उपाध्यायले 72 मत प्राप्त गर्नुभएको छ। यसै गरेर महिला एक पद महामन्त्रीतर्फ डाक्टर डिला संगरौला पन्तले 2037 मत प्राप्त गर्नुभएको छ भने महालक्ष्मी उपाध्याय डिनाले 1838 मत प्राप्त गर्नुभएको छ, रिता खनालले 466 मत प्राप्त गर्नुभएको छ। यसै गरेर अहिले कंग्रेसको पार्टी कार्यालय सानेपामा सहमहामन्त्रीहरूको पनि मतगणना जारी छ। करिब 1.5 घण्टा अगाडि मतगणना शुरू भएको थियो भने सहमहामन्त्रीको सँगै महिला केन्द्रीय सदस्यहरूको खुल्लातर्फको मतगणना पनि शुरू भइसकेको छ। अहिले 6 स्थानमा यहाँ मतगणना भइरहेको छ र सहमहामन्त्री खुलामा 9 जना चुनावी मैदानमा हुनुहुन्छ भने 2 जना सहमहामन्त्री खुलामा निर्वाचित हुने विधानमा व्यवस्था छ। त्यसै गरेर 1 जना महिला सहमहामन्त्रीका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम 2 जना प्रतिस्पर्धामा हुनुहुन्छ। केन्द्रीय सदस्य खुल्लामा 15 जनाका लागि 36 जना प्रतिस्पर्धामा हुनुहुन्छ। अहिले चाहिँ मतगणना धमाधम चलिरहेको छ र सम्भवत आज रातिसम्म बिहान उज्यालो हुँदासम्म उपसभापति र महामन्त्रीको चाहिँ अन्तिम परिणाम आउँछ भन्ने हामीलाई निर्वाचन समितिले जानकारी दिएको छ।
7: जस्तो सहमहामन्त्रीहरूको गणना शुरू भयो तर पछिल्लो गणनाको अपडेट चाहिँ आइसकेको छैन त्यसो भए अहिले
8: छैन, अहिले लगभग 100 मतगणना 6 ठाउँमा गनिरहेको छ। गनिरहँदाखेरि अन्तिम लगभग अहिलेसम्म 70-75 मतगणना भएको छ 6 ठाउँमा गरेर, र अब केही बेरमा सम्भवतः यो अलिकति लामो समय पनि लागिरहेको छ, किनभने प्रतिनिधिहरू पनि सबै उम्मेद्वारका दुई जनाका दरले प्रतिनिधि हुनुहुन्छ एक ठाउँमा, र त्यस कारणले गर्दाखेरि अलि छलफल गरेर देखाएर सबैको चित्त बुझाएर मतगणना गरिरहँदाखेरि अलि लामो समय लागिराखेको छ। त्यस कारणले अब एकैपटक 600 मतको परिणाम आउँछ 6 ठाउँमा गन्दाखेरि, र त्यसलाई अब पनि अझै आधी घण्टा जति समय लाग्छ होला।
7: भनेको अब यो प्याटर्नले मतगणना चलिरहँदाखेरि अन्तिम नतिजा आइपुग्नलाई कति दिन जति लाग्ला भन्ने अनुमान गर्न सकिन्छ?
8: अब अन्तिम मतपरिणामका लागि चाहिँ जस्तो निर्वाचन समितिले अस्ति भन्दा हिजो चाहिँ अलिकति गणकहरू बढी खटाउनु भएको छ र आज झन बढी स्थानमा गणना भइरहेको छ। यही क्रममा चाहिँ गणना हुने हो भने कम्तीमा अबको 4-5 दिन भित्रमा सबै परिणाम आउँछ भन्ने लाग्छ।
7: हजुर, यहाँ जानकारी दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई।
8: धन्यवाद।
7: उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा मतगणना भइरहेको स्थानबाट जानकारी दिँदै मीडिया सेन्टरका एवं पत्रकार महेश गौतम।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
8: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाका बिचौलियासँग घाँटी जोडेर राज्यका अति गोप्य सूचना बाहिर चुहाएको गम्भीर आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाटै बर्खास्त भएसँगै सुरक्षा संयन्त्रभित्र ठूलै भुइँचालो गएको छ। यो घटनाले केवल एक उच्च अधिकारीको बर्खास्तीलाई मात्र संकेत गर्दैन, बरु सिंह दरबारभित्र एउटा डरलाग्दो सुरक्षा संशय पैदा गरिदिएको छ। चोलेन्द्र काण्डको भित्री लहरो सार्वजनिक भएसँगै सरकारको शंका अब अन्य सुरक्षा कर्मीमा पनि सोझिएको छ, जसका कारण वीआईपी सुरक्षामा खटिएका सयौं सुरक्षा कर्मीहरू अहिले सरकारको कड़ा निगरानीमा तानिएका छन्। अनुसन्धान समितिको प्रतिवेदन अनुसार एआईजी दाहालले पदीय मर्यादाको धज्जी उडाउँदै चोलेन्द्रका मुख्य बिचौलिया इनाम साप कोटालाई राज्यका संवेदनशील अपरेशन, छापा मार्ने योजना र वित्तीय अनुसन्धान अति गोप्य विवरणहरू व्हाट्सएप मार्फत सिधै लीक गरिरहेका थिए। हिरासतमा रहेका ठूला व्यवसायी र चोलेन्द्र निकटस्थहरूको सम्पत्ति शुद्धिकरणको फाइल सामसुम पार्न राज्यकै उच्च तहको कमाण्डर मतियार बनेको खुलेपछि गृह मन्त्रालय छस्किएको हो। यही एउटा घटनाले अरू कति भीआईपीका घरमा अरू कति सुरक्षा कर्मीहरूले राज्यको गोपनीयता बेचिरहेका होलान् भन्ने गम्भीर आशंका जन्माएको छ, जसले सयौं सुरक्षा कर्मीमाथि समेत शंकाको सोई तिर्स्याएको छ। गृह मन्त्रालयले यो घटनालाई इन्टेलिजेन्सको गम्भीर सफलता र राष्ट्रपतिको गद्दारीको रूपमा लिएको छ। अब केवल विभागीय कार्यवाही वा सरुवा गरेर उन्मुक्ति दिइने छैन। सूचना चुहाउने, बिचौलिया पोस्ने वा गैर कानूनी काममा भीआईपीलाई सघाउने जुनसुकै तहको सुरक्षा कर्मीलाई अब सिधै हत्कडी लगाएर जेल चलान गर्ने कड़ा नीति बनाइएको छ। यही शंकाको डढेलोका बीच गृह मन्त्रालयले अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि 2081 विपरीत खटिएका सम्पूर्ण सुरक्षा कर्मीलाई 7 दिनभित्र अनिवार्य रूपमा दरबन्दीमा फर्कन कड़ा अल्टिमेटम समेत दिएको छ। नियम उल्लंघन गरी सुरक्षा कर्मी लुकाउने वा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई समेत मतियार मानेर कड़ा कानूनी कार्यवाही गरिने गृहले स्पष्ट पारेको छ। वर्दीको आडमा शक्ति केन्द्रको चाकडी गर्ने र राज्यको गोपनीयता सेलमा राख्ने प्रवृत्तिको अन्त्य गर्न सरकारले सिधै जनतासँग साझेदारी गरेको छ। कोही पनि सुरक्षा कर्मी कानून विपरीत घरायसी काममा वा संदिग्ध गतिविधिमा संलग्न भएको पाइएमा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टर नम्बर 9851360603 सिधै उजुरी दिन सक्नेछन्। उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने ग्यारेन्टी समेत मन्त्रालयले गरेको छ। चोलेन्द्र प्रकरणले उजागर गरेको यो डरलाग्दो सुरक्षा छिद्रलाई टाल्न गृह मन्त्रालयले यो कड़ा कदम चालेको हो।
7: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
10: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: आली डेन्टल 4 नम्बर जितपुर कपिलवस्तु दशैं विशेष अफर दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-42-92-235।
12: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
13: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै
11: 4-4-98-4-42-92-235।
12: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल

0: मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847072790।
6: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
6: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
6: सम्पर्क नम्बर 0175349050, 0175359005 र मोबाइल 9857078010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
2: विस्तृत जानकारीको

0: युनाइटेड हॉस्पिटल फोन 076-550-200।
1: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
2: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत गरेर सकिन भन्या? खेत में काम करने खेतलाहरूलाई खाजा लगदिन पर्ने थियो,
1: सकिन लाग्यो आमा लिपपोत गरेर।
2: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
1: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
3: हो पुरिदिनु पर्यो।
1: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो।
2: लौ न खै खै कहाँ टोक्यो छोरी?
1: यहाँ दाहिने हातमा टोक्यो आमा।
2: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
4: के भयो काकी?
2: हेर न राखे मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
2: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
4: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
2: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
2: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
2: बुझे बाबु।
4: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
2: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो त्यही लाउनु पर्यो मुस्कानलाई।
2: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रमेश आइसक्यो।
4: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
2: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
6: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यस्तो भए यो दसैँ बनाऊ अझै विशेष।
7: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो जित्ने हो।
8: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000-1,00,000 छुट।
7: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
9: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।

0: खुसीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल बारगंगा दुई पिपरा कपिलवस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
6: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
5: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
6: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कचा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
5: हामी कहाँ बिना रसायनको गरगहना अर्घ बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847082790।

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसनमा बस्ने?
2: म आफैलाई म युथ भएको लाग्न थालिसकेँ।
3: युथ? तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर तैले यो कुरा गर्छ?

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नु होला टिकट
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। सारै तनावको काम रहेछ।
4: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक गिरिराज कणे।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
6: फिजियोथेरापी विशेषज्ञ सेवा
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाई को पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।
0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनमै पैसा खर्च नगर।

0: नयाँ बाइक किन न बरू।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
0: पैसा नपुगेर के भयो त? बाडगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
0: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: युनाइटेड अस्पताल बाणगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
2: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ड्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 98570551138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज सँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग, शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड, तराई, गाउँ बस्ती, पाखा पखेरा, सहर, कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।
3: चिन्ता र तनावबाट मुक्त, सजग, सक्रिय र सफल जीवनको लागि महामानव बुद्धले बुद्धत्व प्राप्तिका 45 वर्षावास समयमा दिनुभएका सन्देश ग्रहण गर्न आवश्यक छ भन्ने मूल सन्देश सहित सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz बाट प्रत्येक सोमबार बिहान 5 बजेदेखि प्रसारण गरिँदैछ कार्यक्रम बौद्ध जीवन। कार्यक्रम संचालक चतुर्भुज पाण्डेको साथमा सुन्न नभुल्नुहोला।

सामुदायिक रेडियो बुद्ध आवाजबाट प्रत्येक सोमबार बिहान 5 बजे प्रस्तुत गरिने कार्यक्रम बौद्ध जीवनमा म चतुर्भुज पाण्डे र प्राविधिक मित्र अनिश चौधरीको हार्दिक अभिवादन। आज 2083 साल आश्विन 26 गते सोमबार, तदनुसार 2026 अक्टोबर 12 तारिक आश्विन शुक्ल द्वितीय। आजको यस दिवसको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। यस हप्ताका महत्वपूर्ण दिवसहरूमा आश्विन 27 गते मंगलबार अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण

दिवस 29 गते बिहीबार विश्व हात धुने दिवस अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस 30 गते शुक्रबार विश्व खाद्य दिवस 31 गते शनिबार फूलपाती अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस कार्तिक 1 गते कालरात्रि रहेका छन्। यी दिवसहरूको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। अब आउँ आजको मूल विषयमा छलफल गरौं। गएको हप्ता हामीले यस कार्यक्रममा बोझेङ्ग पर्वको बारेमा छलफल गरेका थियौं। धर्मानुपस्यना अन्तर्गत 7 बोधि अंगको बारेमा छलफल गरेका थियौं। सती सम्प्रजन्य हुनु, धर्म विचय हुनु, वीर्य प्रीति प्रसरब्धि समाधि र उपेक्षाहरूको अनुभव हुनु, यी अनुभवहरूमा पनि यिनमा पनि तटस्थ रहनु, सती सम्प्रजन्य हुँदा पनि तटस्थ रहनु, यिनलाई अभिनन्दन नगर्नु, धर्म विचय हुँदाखेरि पनि यिनलाई अभिनन्दन नगर्नु, वीर्य हुँदाखेरि पनि अभिनन्दन नगर्नु, प्रीति हुँदाखेरि पनि अभिनन्दन नगर्नु, प्रश्रद्धिमा पनि अभिनन्दन नगर्नु, समाधिमा पनि अभिनन्दन नगर्नु र उपेक्षाको निरन्तर अभ्यास भइरहनु, यो अभ्यास हामीले बताएका थियौं। यसरी सप्त बोधि अंगको अनुभव मुक्त अवस्थामा पनि भइरहन्छ भन्ने कुरा हामीले छलफल गरेका थियौं। आज हामी 4 आर्य सत्यको बारेमा छलफल गर्छौं। यस विषयमा भगवानले भन्नुभयो, कथञ्च पनभिक्खवे भिक्खु धम्मेषु धम्मानुपस्ति विहरति चतुषु अरिय सच्चेषु इद भिक्खवे इदं दुःखन्ति यथाभूतं पजानाति अक अयं दुःख समुदयो यथाभूतं पजानाति अयं दुःख निरोधोति यथाभूतं पजानाति अयं दुःख निरोधगामिनी प्रतिपदा इति यथाभूतं पजानाति। भगवानले भन्नुभयो, भगवानले के भन्नुभयो, इद भिक्खवे इदं दुःखन्ति यथाभूतं पजानाति, यो दुःख हो भन्ने कुरालाई भिक्षुले यथार्थ जान्दछ। दुःखको बोधको बारेमा बौद्ध शिक्षामा के बताइन्छ भने, ब्रह्मचर्य वास गर्नुको उद्देश्य के हो भन्दा यही दुःखलाई बोध गर्नु हो। एकपटक सारिपुत्रलाई कसैले सोधे, भन्थे ब्रह्मचर्यमा रहनुको प्रथम उद्देश्य के हो भन्दा सारिपुत्रले बताउनुभयो, दुःखको बोध नै ब्रह्मचर्य वासको उद्देश्य हो, ब्रह्मचर्य जीवनको उद्देश्य हो। अनि सारिपुत्रलाई लाग्यो, कतै मैले यस प्रश्नको सही उत्तर दिइन कि। त्यसपछि सारिपुत्रले भगवानलाई गएर सोध्नुभयो, भगवान मैले यस्तो आउँदा यस्तो उत्तर दिए, मैले त्यसको सही उत्तर दिए कि दिइन। अनि भगवानले सारिपुत्रलाई साधुवाद दिनुभयो, ब्रह्मचर्य जीवनको उद्देश्य भनेको दुःखको बोध हो, दुःखको बोध नभएसम्म दुःख कहाँबाट उदय भयो भन्ने कुराको बोध हुँदैन। दुःखको बोध भएन भने दुःखलाई हटाउने मार्गमा व्यक्ति लाग्दैन र दुःख निरोधगामी प्रतिपदा सत्यको अनुभव उसले कहिल्यै पनि गर्न सक्दैन। त्यसो भएको हुनाले सबैभन्दा पहिले दुःखको बोध हुन आवश्यक छ। यो दुःखको बोध हुनका निमित्त ब्रह्मचर्य जीवन आवश्यक छ भनेपछि कस्तो रहेछ त यो दुःख? आज हामी यस विषयमा पहिला छलफल गर्छौं। दुःख भनेर यहाँ 3 प्रकारको दुःखलाई हामीले जान्दछौ। पहिलो दुःख हो दुःखता दुःख। दुःखता दुःख भनेको के हो भने, जुन दुःख प्रत्यक्ष सबैले अनुभव गर्छन् त्यो दुःख, जस्तो कि अशक्तिको दुःख, शरीरमा रोग लागेको छ, औषधि खानुपर्छ, घाइते भएको छ, घाउ खटिरा भएका छन्, लुतो भएको छ आदि, पेटमा किरा परेका छन्, कटक्क काटेको छ आदि दुःख, यी सबै दुःखहरूलाई हामीले के भन्छौं, दुःखता दुःख भन्छौं। यस्तो दुःख सबैले अनुभव गरेका हुन्छन्। यो अशक्तिको दुःख हो, बिरामी भइसकेपछि टेबलमा राखेको औषधि पनि हामीले खान सक्दैनौ, त्यो दुःख हो,
अशक्तिको दुःख, त्यस्तै दुःख हुन्छ अभावको दुःख। बिहान पेटभरि खाएकै हो, बेलुकी खानु छैन, रोजगारी गरेर पनि जीवन चलाउन सकिने होइन, यस्तो अवस्था छ। आर्थिक दुःख छ, अभावको दुःख, अशक्तिको दुःख, अभावको दुःख, अनि अज्ञानको दुःख। मलाई रोग लागेको छ, कुन डाक्टरले मेरो उपचार गरिदिन्छ त्यो थाहा नपाउनु। मान्छेहरू मनोरोगी भएका छन्, मनलाई व्यवस्थापन गर्न नजानेर दुखी भइरहेका छन्, तर विपस्यनाले मनको व्यवस्थापन हुन्छ भन्ने कुरा नजानेका कारणले गर्दा उनीहरू विपस्यना शिविरमा जान चाहदैनन्। विपस्यना शिविर त त्यस्ता व्यक्तिहरूको कल्याणका निमित्त जति बेला पनि तयार भएर बसेको छ, तर व्यक्तिहरू जाँदैनन्। यी दुःखहरू के हुन्? यी दुःखहरू सामान्य दुःख हुन्, दुःखता दुःख हुन्। अनि अर्को दुःख हुन्छ विपरिणाम दुःख। विपरिणाम दुःख भनेको के हो भन्दा, जब हामी माझमा प्रियको उपस्थित हुन्छ, मन परेको साथी आउला, अथवा मन परेको दृश्य आउला, अथवा मन परेको शब्द आउला, अथवा मन परेको कुनै चिजको स्पर्श होला, या मन परेको गन्ध होला, या मन परेको कुनै स्वाद होला, यी इन्द्रियका विषयहरूसित सम्बन्धित आफूलाई मन परेको कुरा उपस्थित हुँदा हामीलाई खुसी लाग्छ। वास्तवमा यो खुसी पनि अल्प खुसी हो, पूरा खुसी होइन। यस्तो खुसी लाग्छ, जब यसको वियोग हुन्छ त्यस बेला हामीलाई दुःख लाग्छ। अनि जब अप्रिय लाग्छ, अप्रियको उपस्थित हुन्छ, त्यस बेला हामीलाई दुःख लाग्छ। यो दृश्य हेर्न नपरे हुन्थ्यो भन्यो, त्यही हेर्नु पर्छ। यो शब्द सुन्न नपरे हुन्थ्यो भन्यो, त्यही सुन्नु पर्छ। यहाँ यो नदेखिए हुन्थ्यो भन्यो, त्यही देखिन्छ। यो नमिठो लाग्छ, यो खान नपरे हुन्थ्यो भन्यो, त्यही खानु पर्छ। यो गन्ध मलाई मन पर्दैन, यो उपस्थित नभइदिए हुन्थ्यो भन्यो, त्यही उपस्थित हुन्छ। अप्रियको संजोग यो दुःख हो, प्रियको वियोग दुःख हो, अप्रियको संयोग दुःख हो। त्यसै गरेर इच्छाएको हुँदैन, इच्छाएको हुँदैन भन्नुको अर्थ के हो भने, जब हामीलाई कुनै इच्छा गर्छौं, चाहन्छौ, म लोकसेवा परीक्षा दिएको पास हुन पाए हुन्थ्यो, मेरो छोरो पास भए हुन्थ्यो, मेरा छोराको प्रगति भए हुन्थ्यो, अथवा यो राष्ट्र यस्तो भए हुन्थ्यो, यी सबै कुराहरू भइदिए हुन्थ्यो भन्यो, हुन्न, जे नभइदिए हुन्थ्यो भन्यो, त्यही हुन्छ। कामना गरेको कुनै कुरा पूरा हुँदैन, यो दुःख। यस्तो दुःखलाई विपरिणाम दुःख भनिन्छ। जस्तो कि आकाशमा बादल लागेको छ, पानी पर्ला जस्तो लागेको थिएन, छाता लिएर गइन, बीचमा आउँदा पानी आयो, मलाई रुझायो, विपरिणाम दुःख त्यहाँ भयो। ओहो, पानी आयो, मैले नचाहेको भयो, शरीर ककरक्क पर्यो, अनि दुःखता दुःख उत्पन्न भयो। त्यहाँ विपरिणाम दुःखबाट दुःखता दुःख पनि उदय हुन्छ, दुःखता दुःखबाट विपरिणाम दुःख पनि उदय हुन्छ। मलाई असाध्यै दुखेको थियो, मैले कसैलाई टेरिन, बीचमा जाँदा दुःख पाएँ, दुःखता दुःखबाट विपरिणाम दुःखताको अनुभव पनि हुन्छ। र अन्तमा जसलाई ब्रह्मचर्यको वास आवश्यक छ, जसलाई बुझ्नका निमित्त ब्रह्मचर्य वास आवश्यक छ, त्यो दुःख हो संस्कार दुःख, र विपरिणाम दुःख पनि हो। संस्कार दुःख भनेको के हो भने, यो जन्म नै दुःख हो। हामी भगवानले भन्नुभएको छ, अविद्या पच्चया संखार, अविद्याको कारणबाट संस्कारको उदय हुन्छ। यो संस्कारले के काम गर्छ? यो संस्कारले जीवन चलाउने काम गर्छ। जे जति जीवका कुराहरू छन्, जे जति चेतनाका कुराहरू छन्, सबै यो संस्कारले सिर्जना गर्छ। यो संस्कारले जन्म मरणको भवचक्रमा हामीलाई फसाइरहन्छ, दुःख चक्रमा हामीलाई फसाइरहन्छ। यो दुःख चक्रमा फसाइरहने जुन दुःख हो, यो दुःखलाई संस्कार दुःख भनिन्छ। यो संस्कार दुःखलाई खास दुःख भनिन्छ। यो संस्कार दुःखलाई बुझ्नका निमित्त ब्रह्मचर्य जीवनको आवश्यकता छ। भिक्षुहरूले ब्रह्मचर्य जीवन किन अपनाउँछन् भन्दा, दुःखबाट मुक्त हुनका निमित्त ब्रह्मचर्य जीवन अपनाउँछन्। दुःखबाट मुक्त हुनका निमित्त पहिला के हुनुपर्छ? दुःखको अनुभव हुनुपर्छ, दुःखको अनुभव हुनुपर्छ। दुःखको अनुभव कसले राम्ररी गर्न सक्छ? भिक्षुले गर्न सक्छ।
भिक्षु भन्नुको अर्थ यहाँ ब्रह्मचर्य जीवनमा रहेको शील पालना गरेको व्यक्ति भन्ने हो। यहाँ त्यो व्यक्तिले त्यो भिक्षुले दुःखको अनुभव गर्छ, संस्कार दुःखको अनुभव गर्छ। संस्कार दुःखको अनुभव गर्दाखेरि उसले कसरी त्यो संस्कार दुःखको अनुभव गर्छ भन्दा, जब उसले कायमा कायानुपस्वी भएर हेर्छ, शरीरमा के भइरहेको छ भनेर हेर्छ, शरीरमा के भइरहेको छ भनेर हेर्दा त्यहाँ उसले शरीरमा भएका घटनाहरूलाई देख्छ, तिनको अनित्यताको बोध गर्छ, दुःखताको बोध गर्छ, अनात्मको बोध गर्छ। यसरी संस्कारमा उसले थाहा पाउँछ, यो संस्कार दुःख संस्कार गयो, राग संस्कार उदय भयो, द्वेष संस्कार उदय भयो, मोह संस्कार उदय भयो, अभिमान संस्कार उदय भयो। यसरी राग द्वेष मोह यी अकुशल मूल हुन्, यी अकुशल मूलहरू नै के हुन् वास्तवमा संस्कार दुःख हुन्। यिनीहरूले नै हामीलाई जन्म मरणको भव चक्रमा जन्माइरहन्छन्, फसाइरहन्छन्। यी अकुशल मूलहरू दुःख हुन् भन्ने कुरालाई बुझ्नको निमित्त विपस्सना आवश्यक पर्छ। र पहिला सैद्धान्तिक हिसाबमा पहिला सुर्तमय ज्ञानद्वारा हामीले जान्दछौ यी दुःखहरू हुन्, अनि चिन्तनमय प्रज्ञाद्वारा हामीले जान्दछौ यी दुःख हुन्। वास्तवमा हामीले कति बेला यथार्थ जान्दछौ भन्दा, जति बेला हामीले ध्यान साधना गर्छौ त्यस बेला हामीले जान्दछौ यी दुःख हुन् भनेर। अनि दुःखको बारेमा हामीले अहिले बतायौ, भगवानले दुःखको बारेमा के भन्नु भएको छ, जातिपि दुःख जरापि दुःख मरणपि दुःख शोक परिदेव दुःख दो मनसु पायासी सापि दुःख अप्पि एहि दुःख संपयोगोपि दुःखो पियेबि वियोगोपि दुःखो यम्पि छ नलभति तम्पि दुःखं संक्षित्तेन पञ्चोपादन खण्डा दुःख। भगवानले भन्नुभएको छ, यहाँ भगवानले के भन्नुभयो, जातिपि दुःख जन्म पनि दुःख हो। आमाको गर्भमा गन्धर्व प्रवेश गर्छ, किन प्रवेश गर्छ, संस्कारको कारणले प्रवेश गर्छ। संस्कार नहुने हो भने कुनै गन्धर्व आमाको गर्भमा प्रवेश गर्दैन, त्यसकारण उसले दुःखबाट आफ्नो यात्रा सुरु गर्छ। यो दुःख हो, दुःखबाट यात्रा सुरु गर्छ, दुःख नै पाउँछ। यसरी यो जातिपि दुःख जब जन्मन्छ, बच्चा आमाको गर्भबाट बाहिर निस्कन्छ, त्यो हो जाति, त्यसलाई भनिन्छ जाति, त्यो पनि दुःख, यो दुःख नै हो। जरापि दुःख जन्मिसकेपछि बुढो हुँदै जान्छ, त्यो पनि दुःखै हो। मरणम्पि दुःख मरण पनि दुःख नै हो। यी जीवनमा जन्मदेखि मरणसम्मका जे जति गतिविधिहरू छन् ती गतिविधिहरूमा शोक हुन्छ, चिन्ता हुन्छ, परिदेव भनेको शारीरिक दुःख हुन्छ, शोक परिदेव दुःख हुन्छ। जुन हामीले अघि छलफल गरियो दुःखता दुःख, त्यो दुःखलाई यहाँ भगवानले बताउनु भएको छ। दो मनस्सु मनमा दौर मनुष्यको उदय हुन्छ, मनमा नकारात्मक भाव उदय हुन्छ, रागको उदय हुन्छ, द्वेषको उदय हुन्छ, मोहको उदय हुन्छ, अभिमानको उदय हुन्छ, अनि यसलाई भनिन्छ दो मनस्त, यो पनि दुःख नै हो। दो मनस्सु पायासी उपायास भनेको के हो, उपायास भनेको खिन्नता नैराश्यता, अनि यसमा उसलाई के हुन्छ भनेको भएन, चिन्ता लाग्छ, बेचैनी लाग्छ, तनाव हुन्छ, यो पनि दुःख नै हो। अप्पियेहि संयोगो प्रियको संयोग हुन्छ, हाम्रा इन्द्रियले नचाहेको कुरा, हाम्रो मनले नचाहेको कुरा त्यो जुन उपस्थित हुन्छ त्यो पनि दुःख हो। पिएपि वियोगोपि दुःख, जुन प्रिय हुन्छ यो आइदिए हुन्थ्यो भन्यो त्यो जान्छ, जो नआइदिए हुन्यो हुन्थ्यो भन्यो त्यो आउँछ, त्यो पनि दुःख नै हो। यम पिच्छ नलभती, जुन हामीले इच्छा गर्छौ त्यो प्राप्त हुँदैन, त्यो पनि दुःख हो। संक्षिप्तेन पञ्च उपादान खण्ड दुःख, संक्षिप्तमा पञ्च उपादान खण्ड दुःख हो भनेको आसक्ति दुःख हो। पाँच उपादान के हुन् भन्ने विषयमा हामीले यसभन्दा अगाडि छलफल गरिसकेका छौ, खण्ड पर्वमा पनि हामीले छलफल गरिसकेका छौ। विज्ञान स्कन्द हो, वेदना स्कन्द हो, संज्ञा स्कन्द हो, संस्कार स्कन्द हो, रूप स्कन्द हो। यी पञ्च स्कन्दबाट यो शरीर बनेको छ, यो जीवन चलेको छ,
यो जीवन नै दुख हो संक्षिप्तमा एकदम त्यसलाई मसु मसिनो गरी सूक्ष्म तरिकाले अध्ययन गरेर हेर्दा यो जीवन नै दुख हो यो जीवन जन्म मरणको भवचक्र पार गर्नु नै सुख हो भन्ने कुरालाई उसले बुझ्छ यो बुझ्नका निमित्त यसलाई सुर्तमय तरिकाले बुझ्नलाई त सुनियो बुझियो चिन्तनमय तरिकाले बुझ्नलाई त बुद्धि खियाए भयो बुझियो तर यथार्थ बुझ्नका निमित्त यसलाई ब्रह्मचर्य जीवनको आवश्यकता पर्छ गहिरिएर गहिराईसम्म बुझ्नका निमित्त पूर्ण ब्रह्मचर्य जीवनको आवश्यकता पर्छ यदि यसलाई सामान्य हिसाबमा बुझ्ने नै हो भने पनि 10 दिनको ब्रह्मचर्य जीवन अनिवार्य छ यसरी उसले दुःखलाई यथाभूत जान्दछ अयम दुःख समुदयोति यथाभूतम पजानाति दुःखको समुदय दुःख उदय हुन्छ भगवानले पत्ता लगाउनु भएको हामीलाई जानकारी गराउनु भएको महत्वपूर्ण सिद्धान्त के हो भने कारण भए कार्य हुन्छ कारण नभए कार्य हुँदैन कारणको निरोधले कार्यको निरोध हुन्छ कारणको निरोध नभए कार्यको निरोध हुँदैन यो प्रतित्य समुत्पन्न हो यसरी भगवानले के भन्नुभयो दुःखको समुदय छ दुःख उदय हुन्छ दुःख कसरी उदय हुन्छ दुःख प्रतित्य समुत्पन्न हो कारणबाट उदय हुन्छ दुःख कारणबाट उदय हुन्छ भन्ने कुरालाई हामीले पछि विस्तृत छलफल गर्नेछौ आज हामी यति बुझौ कि दुःख कारणबाट उदय हुन्छ कुन कारणबाट दुःख उदय हुन्छ त भन्दा तृष्णाको कारणबाट दुःख उदय हुन्छ तृष्णा कसरी उदय हुन्छ भन्दा वेदनालाई प्रिय मान्नाले राग तृष्णा उदय हुन्छ वेदना भनेको अनुभूति यी इन्द्रिय र इन्द्रियका विषय अर्थात भित्री इन्द्रिय र बाहिरी इन्द्रियको विषयको स्पर्श यसलाई विज्ञानले जान्दछ यसरी 18 धातु हुन्छ यहाँ भित्री इन्द्रियले बाहिरी इन्द्रियलाई जान्दछन् थाहा पाउँछन् र त्यहाँ उसले प्रियको संज्ञा दिन्छ यसबाट राग तृष्णा उदय हुन्छ अनि अप्रिय संज्ञा दिन्छ यसबाट द्वेष तृष्णा उपस्थित हुन्छ अनि म भन्छ अहम तृष्णा उदय हुन्छ अनि मेरो भन्छ मोह उदय हुन्छ यसरी राग द्वेष मोहको उदय हुन्छ यसरी राग द्वेष मोहको संग्रह संस्कार हो यी राग द्वेष मोहको संग्रह पञ्च उपादानमा हुन्छ हामीले चिन्तनका कुरामा आसक्त हुन्छौ वेदनामा आसक्त हुन्छौ पहिचानमा आसक्त हुन्छौ र हाम्रो जन्म जन्मान्तरको संस्कार छ त्यसप्रति आसक्त हुन्छौ संस्कार फाल्न चाहन्नौ यसरी हाम्रो रूपप्रतिको पनि आसक्ति हुन्छ यसरी 5 वटा जुन आसक्तिहरू छन् यी आसक्तिहरूको उदय तृष्णाबाट भएको हो तृष्णाबाट हुन्छ तृष्णा केबाट उदय हुन्छ वेदनालाई प्रिय मान्नाले अथवा कुनै चिन्तनलाई प्रिय मान्नाले कुनै संज्ञालाई प्रिय मान्नाले राग र अप्रिय मान्नाले द्वेष उदय हुन्छ यसरी उदय हुन्छ आज यति जानौ अनि भगवानले अयम दुःख निरोधोति यथाभूतं पजानाति दुःख निरोध भएको कुरा उसले जान्दछ दुःख निरोध भएको कुरा उसले कसरी जान्दछ भन्दा तृष्णालाई हटाउनु साधनाको उद्देश्य हो तृष्णालाई हटाउनु साधनाको उद्देश्य हो भने तृष्णालाई कसरी हटाइन्छ तृष्णालाई हटाउनलाई आर्य अष्टाङ्गिक मार्ग छ यो मार्गको माध्यमद्वारा हामी तृष्णालाई हटाउँछौ यहाँ दुःखको निरोध हुन्छ भन्नुको अर्थ समूल दुःखलाई नष्ट गर्न सकिन्छ दुःखलाई समूल समाप्त गर्न सकिन्छ अनि दुःखको समाप्त हुँदा के हुन्छ त त्यहाँ भन्दा दुःखको समाप्तिको अवस्थामा जन्म मरणको भवचक्र समाप्त हुन्छ पूर्णत धर्मचक्र जागृत हुन्छ स्वर्गमा भएका देवताहरू पनि दुःख चक्रमा छन् त्यो देवलोकको चक्र पनि
तोडिन्छ। ब्रह्मा हुनु भनेको पनि जन्म मरणको भवचक्रमा पर्नु हो। जन्म मरणको भवचक्रमा परेर नै ब्रह्माहरू जन्म मरण हुन्छ। हामी मनुष्यको आयु भन्दा ब्रह्माको आयु धेरै छ, धेरै धेरै छ। तर ब्रह्मा पनि दुःखमा नै छन्, दुःख क्षेत्रमा नै छन्। किनभने त्यहाँ पनि संस्कार छ, त्यहाँ पनि संस्कारले काम गरेको छ, त्यहाँ पनि कुनै प्रियताले महसुस गरेको छ। खास गरेर जब प्रीतिको अनुभव हुन्छ, हामीले सप्तबोधि अङ्गमा गएको प्रवचनमा सुनायौं, जब प्रीतिको अनुभव हुन्छ, प्रसद्धिको अनुभव हुन्छ, मान्छे त्यस बेला फस्न सक्ने सम्भावना हुन्छ। जतिसुकै साधना गरे पनि प्रीतिलाई अभिनन्दन गरिसकेपछि त्यो व्यक्ति मुक्त हुन सक्दैन। प्रीतिमा पनि उपेक्षा भाव राख्न सक्नुपर्छ। प्रीतिमा उपेक्षा भाव राख्न नसकेपछि व्यक्ति बन्धनमा नै पर्छ। अनि यो अवस्था आइसकेपछि व्यक्ति कस्तो हुन्छ? व्यावहारिक जीवनमा सुख दुःखमा सम, लाभ हानिमा सम, सफलता असफलतामा सम, अनि यस अपयसमा सम, जय पराजयमा सम, यी अनुकूल परिस्थिति र प्रतिकूल परिस्थितिमा समताको अभ्यास उसले गरिरहेको हुन्छ, समताको अभ्यास उसले गरिरहेको हुन्छ। अनि भगवानले त्यसपछि बताउनु भएको छ, अयो दुःख निरोध गामिनी पट पदाति यथाभूतं पजानाति। अब यो दुःख हटिसकेपछि, दुःख हटिसकेपछि उसले के थाहा पाउँछ? यो दुःख हटाउने मार्ग हो, आर्य अष्टाङ्गिक मार्गलाई उसले यथार्थ जान्दछ। मैले सम्यक दृष्टि अपनाए, सम्यक संकल्प अपनाए, यसबाट मैले प्रज्ञा जागृत गरे। पहिला सुरुमा मेरो प्रज्ञा कस्तो थियो? सुरुमा मेरो प्रज्ञा श्रुतमय थियो, चिन्तनमय थियो। श्रुतमय चिन्तनमय प्रज्ञालाई मैले यथाभूत भावमय प्रज्ञामा परिणत गरे। अनि शीलको बारेमा पनि उसले थाहा पाउँछ, मैले वाचामा संयम अपनाए, वाचामा समता स्थापित गरे, मैले जीविकामा समता स्थापित गरे, सम्यक जीविका अपनाए, सम्यक कर्मान्त अपनाए, सम्यक व्यायामको अभ्यास गरे, सम्यक सतीको अभ्यास गरे, सम्यक समाधिको अभ्यास गरे। यो अभ्यासबाट मैले के गरे? म मुक्त भए। जति सक्छु त्यति म मुक्त हुँदै जान्छु, म मुक्त भए भन्ने कुरा उसले थाहा पाउँछ। मुक्त हुनुको अर्थ यहाँ सबै व्यक्ति हामी जन्म मरणको भवचक्रबाट पूर्णतः मुक्त भयौ, अब हामी जन्मनु पर्दैन भन्ने कुरा मात्रैलाई नभनेर, हिज भन्दा आज हामी व्याकुलता कम भयो कि भएन, हाम्रो चिन्ता तनाव बेचैनी घट्यो कि घटेन, यस आधारमा नापिन्छ। मुक्त भयो भएन भन्ने कुरा हामी कसरी नाप्छौं भने, व्यक्ति आफैले नाप्दछ, आफैले जान्दछ। जस्तो कि कुनै व्यक्तिले एउटा भारी बोकेको छ, यो भारी 50 किराको थियो, 1 किलो घट्यो भने अलिकति हलुङ्गो त हुन्छ, अनि अर्को 1 किलो हट्यो भने अझ बढी हलुङ्गो हुन्छ। हामी उकालो चढ्दै जान्छौं, उकालो चढ्दै जाँदाखेरि कहीँ चौपारीमा हामीले भारी बिसाउँछौं, त्यो भारी अलिकति गरुङ्गो थियो अनि हलुङ्गो भयो, हामीले थाहा पायौं भारी हलुङ्गो भयो, अब यो उकालो चढ्न सकिन्छ। त्यसरी हामीले भारीलाई थाहा पाउँछौं। शरीरमा पनि यदि हाम्रो शरीर स्वस्थ छैन भने हामीलाई हाम्रो शरीर नै भारी लाग्छ, हाम्रा नस नाडीहरू चुस्त दुरुस्त छैनन् भने हामीलाई हाम्रो शरीर नै भारी लाग्छ। जस्तो कि निदाएको बेलामा हामीले यही खुट्टाले हामीले पर्वत नाग्न सक्छौ, पहाड चढ्न सक्छौ। जब यो खुट्टा निदाउँछ, जब यो खुट्टा तन्द्रा अवस्थामा आउँछ कुनै कुनै बेला, त्यस बेला यो खुट्टो नै भारी हुन्छ, खुट्टो हाताले उचाल्न नै गाह्रो हुन्छ। ठिक त्यस्तै यो मनको बोझ, मनको भारी, रागको भारी, द्वेषको भारी, क्लेशको भारी, चिन्ताको भारी, तनावको भारी, बेचैनीको भारी, असन्तोषको भारी, यो सबै भारी, मनको भारी, मनको भारी बढी भइसकेपछि के हुन्छ? व्यक्ति अत्यन्त बढी भयो भने आफूले त्यो मनलाई सम्हाल्न सक्दैन र नेगेटिभ परिणामतिर लाग्दछ।
कुनै व्यक्ति आत्महत्यातिर लाग्लान्, कुनै व्यक्ति एन्जाइटिसतिर लाग्लान्, उनीहरूको परिवार जीवन तहस नहस हुन्छ। उसले 10 दिनको शिविर गरेर आएर अलिकति मात्रै पनि 1 किलो मात्रै उसको जसरी तौल गर्छ, मनको ओजन घट्यो, मनको भारी घट्यो भने उसले थाहा पाउँछ म आज हलुङ्गो भएको छु, एकैछिन मात्रै भए पनि अलिकति मात्रै भए पनि शान्त भएको छु भन्ने थाहा पाउँछ। यसरी व्यक्ति कर्मशः मुक्तिको दिशामा अगाडि जान्छ र अन्ततोगत्वा त्यो मुक्त हुन्छ। यो अभ्यासबाट उसले प्राप्त गर्ने अर्को ज्ञान भनेको के हो, उसले यथार्थ बोध गर्दै जान्छ। उसले जति जति क्लेशलाई हटाउँदै जान्छ त्यति त्यति सत्यको नजिक उपुग्दै जान्छ, सत्यको नजिक उपुग्दै जान्छ। उसले यथार्थ बोध गर्दै जान्छ, अनित्यताको बोध गर्दै जान्छ, दुःखताको बोध गर्दै जान्छ, अनात्मताको बोध गर्दै जान्छ, शून्यताको बोध गर्दै जान्छ। उसले अनुभव गरेर थाहा पाउँछ मैले शून्यताको बोध गरिरहेको छु। यो अवस्था उसको आउँछ, उसले थाहा पाउँछ यो मैले कसरी प्राप्त गरे, म यो अवस्थामा कसरी आए, यहाँसम्म आउनका निम्ति बाटो के हो, यहाँसम्म आउनका निम्ति मार्ग हो अष्टाङ्गिको, आर्य अष्टाङ्गिक मार्ग हो भन्ने कुरा उसले यथार्थ थाहा पाउँछ। यहाँसम्मको प्रसंगसित आजको निर्धारित समय यही पूरा हुन्छ। यो कार्यक्रम सुनिदिनु भएकोमा हामी यहाँलाई हार्दिक धन्यवाद दिन्छौ। प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र अनिश चौधरीलाई हार्दिक धन्यवाद दिँदै म चतुर्भुज पाण्डे यस कार्यक्रमबाट बिदा हुन्छु। सबैको मंगल होस्, सबैको मंगल होस्, सबैको मंगल होस्।

0: आज विक्रम सम्वत 2083 साल असोज 26 गते सोमबार आश्विन कृष्ण द्वितीय 12 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: भोटेकोसीपछि बुढी गण्डकीको दुःख, भौतिक संरचना तहस नहस, छ जना बेपत्ता, बेलैमा सूचनाले टर्यो मानवीय क्षति, जोखिममा नागढुङ्गा मुगलिन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले पालिकामै लाइसेन्स सेवाग्राहीलाई सहज शीर्षकको शुभ समाचार।
0: पछिल्लो समय आफ्नै पालिकाबाट सवारी चालक अनुमति पत्र लाइसेन्स प्राप्त हुन थालेपछि सेवाग्राहीलाई सहज भएको छ। यातायात व्यवस्था कार्यालय बर्दिवास महोत्तरीले सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सेवाग्राहीको लाइसेन्स पालिकाहरूलाई हस्तान्तरण गरेर सजिलैसँग सेवाग्राही समक्ष पुर्याउने अभियान थालनी गरेको हो। यो सेवाले लाइसेन्स छापिएर आएपछि लिन यातायात व्यवस्था कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। सर्लाहीको हरिवन नगरपालिका छ घुर्कौलीका सीताराम मैनालीले भर्खरै आफूले पालिकाबाट लाइसेन्स प्राप्त गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यातायात व्यवस्था कार्यालयको यो कदम प्रति खुशी लाग्यो। मैले पनि हाम्रै स्थानीय तहबाट केही दिन अघि मात्र लाइसेन्स प्राप्त गरे। सर्लाहीका छवटा पालिकाका लाइसेन्स यातायात व्यवस्था कार्यालय बर्दिवासबाट पालिकामै आइसकेको छ। लालबन्दी, हरिवन, बरहथवा, ईश्वरपुर, चन्द्रनगर र बागमती पालिकाका सेवाग्राहीको लाइसेन्स सम्बन्धित पालिकामै आइपुगेको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त? हेल्दी

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै